ध्यानमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न भइनेछ। कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरेर भने जस्तो आमदानी गर्न सकिनेछ। माया र प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहनेछ। यात्रा खानपान र मनोरञ्जनमा समय व्यतीत हुनेछ। सिंह राशि राम्रो तथा परिणाममुखी काम गर्न सकिने हुनाले आफन्त तथा छिमेकीहरू प्रभावित हुनेछन्। पराक्रमी क्रियाकलापहरूमा भाग लिएर पुरूषार्थी काम गर्न सकिनेछ। लेख तथा रचनाहरूको माध्यमबाट संस्कार परिवर्तन गर्न तपाईँको भूमिका महत्वपूर्ण रहनेछ। अध्ययनकै सवालमा यात्रा हुनेछ। भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ। माया र प्रेममा रमाउन चाहनेहरूका लागि समय शुभ रहेको छ भने यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कन्या राशि धन स्थानमा गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भने जस्तो आमदानी हुनेछ। सरसापट्टि दिएका रूपैयाँ पैसा उठ्ने र आफन्तको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ। बोलीकै भरमा राम्रो तथा प्रतिष्ठित काम गर्न सकिएला परिवारको साथमा यात्रा गर्न सकिने र मिष्टान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। अभावहरू हट्ने र नामदाम कमाउन सकिने योग देखिन्छ। तुला राशि पढ़ाई लेखाईमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ़न सकिनेछ। सानो तीनो समस्या देखिए पनि लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रह योग रहेको छ। दाजुभाइले तपाईँको काममा सहयोग गर्ने हुनाले ठूला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ। मानव निर्मित तथा भौतिक साधनहरू प्राप्तिको योग रहेको छ। व्यापार व्यवसायमा लगानी गरेर आमदानीका स्रोतहरू फराकिलो बनाउन सकिनेछ। धार्मिक र मनोरञ्जनात्मक यात्राको तय हुनेछ। वृश्चिक राशि समय राम्रो रहेकाले विदेशी सामानको व्यापारबाट मनज्ञ लाभ लिन सकिनेछ। विदेशी लगानीबाट संचालित संस्थामा काम पाइने वा विदेश यात्राको प्रबल सम्भावना रहेको छ। गरगहना औषधि जन्ने तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। खानपान र मनोरञ्जनमा समय व्यतीत हुनेछ भने शुभ कार्यमा खर्च बढ़ने तथा धार्मिक क्षेत्रको यात्रा गर्न सकिनेछ। धनुराशि सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरूको लाभ हुनेछ। पढ़ाई र लेखाईमा सुधार हुने हुनाले अरूभन्दा अगाडि बढ़न सकिएला। इच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय देखिन्छ। रोकिएको कामहरू बन्ने र नयाँ काम गर्ने अवसर प्राप्त होला। सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागि हुने सम्भावना रहेको छ। व्यापार र व्यवसायमा लगानी गरेर आमदानीका स्रोतहरू बढ़ाउन सकिनेछ भने दाजुभाइ तथा आफन्तजनबाट भने सोचे जस्तै सहयोग मिल्नेछ। मकर राशि समाज सेवा र राजनीतिमा समय दिनेहरूले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग प्राप्त गर्न सक्नेछन्। व्यापार व्यवसाय फस्टाएर जानेछ भने आमदानीका बाटाहरू फराकिलो बन्नेछ। अध्ययन र अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले आज सम्मान गर्नेछन्। गीत संगीत र कला साहित्यमा साथ समय दिनाले मनज्ञ लाभ लिन सकिनेछ। प्रेमको दोरो कसिएर जानेछ। कुम्भ राशि आजको समय राम्रो रहेकाले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ़नेछ। पढ़ाई लेखाई र खोजमूलक क्षेत्रमा रूचि बढ़नेछ भने गुरूवर्ग र आफन्तहरूको सहयोगले थप हौसला प्राप्त हुनेछ। बुवा र बुवा सरहका मानिसबाट विशेष सम्मान र उपहार प्राप्त हुने योग रहेको छ। पढ़ाईकै सिलसिलामा लामो दूरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ। माया प्रेममा नजिक भएर रमाउने समय रहेको छ। रन्डेमा मीन राशि आफन्त र अग्रजहरूको सहयोग प्राप्त हुनाले राम्रो काम गर्न सकिनेछ। व्यापार व्यवसायमा लगानी बढ़ाएर भने जस्तो आमदानी हुनेछ। दैनिकी सहज रूपमा व्यतीत हुनेछ। माया र प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथीको सहयोगले अगाडि बढ़न हौसला मिल्नेछ।
नसोचेको धन प्राप्त हुने योग रहेको छ। अध्ययन र कामको सिलसिलामा लामो दूरीको यात्राको प्रशस्तै सम्भावना रहेको छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जसो भनिए तापनि भाग्यमा भन्दा धेरै कर्ममा विश्वास गर्नुहोला। आजको दिन तपाईलाई शुभ रहनेछ। कार्यक्रम शुभप्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि हामी प्रसारण गर्दै आइरहेका छौ। रेडियो ध्रुवबाही मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमै हाम्रो फोन नम्बर 0564141100 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पनि शुभकामना पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

श्रोतावृन्द, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय यहाँ सकिएको छ। भोलि तपाईहरूको राशिफल सहितको जन्मदिनको शुभकामना लिएर हामी फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक एस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
2: पेट छाती मुटु मधुमेह र थायराइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
3: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
2: हारजोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
1: आइल्स फिस्टुला र

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
5: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
8: X103.8 अन्तर्मनको आवाज।
9: स्टुडियो टाइम चेक,
10: अहिले बिहानको 6 बज्यो।
7: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: भदौ शुक्ल पक्षको गणेश चतुर्थी उपरान्त ऋषि पञ्चमी तिथि।
12: काया कैरनका साथमा
11: किसान पाइप प्रोडक्ट्स प्राली,
12: राष्ट्रको शान किसान,
11: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
13: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
11: चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो, महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई।
13: बाढी पीड़ितको होल्डिङ सेन्टरमा खाने पानीको समस्या, भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह घट्यो, मुस्ताङमा आजदेखि घरबझोङ जलवायु सम्मेलन शुरू हुँदै।
11: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ्दै, निरन्तर प्रयास, संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
14: आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ,
15: अपर्च्युनिटी खोज्ने हो, छैन भने बाँड्न चाहिँ हामीलाई चाहिँ छुट छैन भन्छु है म चाहिँ।
13: क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाभीको दावी, सन् 2029 उपलब्ध हुने अपेक्षा।
11: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृंखला खेल्ने बारे बंगलादेश सकारात्मक।
16: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 3

0: गति पहिलो शनिबार
1: पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
2: गण्डकी मेडिकल कलेज जीएमसी मा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
1: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
1: दाइ पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाइ?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
8: होइन धुवामा के गरिराखेको छौ भने तिमी
9: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
8: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
9: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
8: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414200634 र 98171656606।
11: अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन्। बाढ़ी पहिरोका कारण सड़क तथा ढुवानी अवरूद्ध हुँदा तरकारी र फलफूलको आपूर्ति प्रभावित भएको व्यवसायीको भनाई छ। अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढ़ाएको उपभोक्ता अधिकार कर्मीको आरोप छ, तर सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सकिरहेको छैन। चीनी किलोको 140 रूपियाँ पुगेको छ भने बजारमा चीनीको अभाव छ। पछिल्लो एक महिनाको अवधिमा चामल बोरामै 400 रूपियाँसम्म बढ़ेको छ। प्याजको भाव 7% बढ़्यो। 200 रूपियाँ किलोको कागती 450 रूपियाँसम्म पुगेको छ। ग्यासको लाइन नहट्दै चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिन थालेको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखाका निर्देशक अनिल किराती मूल्य नियन्त्रणका लागि हस्तक्षेपकारी कदम चाल्न सक्ने अवस्थामा नरहेको बताउनुहुन्छ। त्यस्तै उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हा भन्नुहुन्छ, भाव अनियन्त्रित बढ़दा सरकारको कुनै पनि निकायको हस्तक्षेपकारी भूमिका छैन। अनियन्त्रित महँगी शीर्षकको खबर नयाँ पत्रिका दैनिक र कारोबार दैनिकले छापेका छन्।
12: भक्तपुर र काठमाण्डौको सीमाना भएर बग्ने मनोहरा खोलामा गैराती बाढ़ी आएको छ। खोलामा पानीको बहाव बढ़ेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाँगुनारायणको डगरकोट, काठमाण्डौको साँको लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको वर्षको ठूलो वर्षाका कारण आएको बाढ़ीले खोला किनाराका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढ़ेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनोहरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनोहरा सुकुम्बासे बस्ती यसअघि नै हटाइसकेको छ। जड़ीबुटी पेप्सिकोलाको पश्चिमतर्फ निजी जग्गा भाड़ामा लिएर र आफ्नै जग्गामा घरटहरा बनाएर बसेकाको बस्तीभित्र बाढ़ी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह केही घटेको छ।
11: यसैबीच गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा संखुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भक्तपुरको चाँगु नारायणमा पनि 90 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। अहिले कोशी बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखा जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा रहेका छन्। त्यहाँ कुनै कड़ा महामारी नफैलिएको भए पनि रूगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन। तल्लो क्षेत्रमा इकोली जीवाणु नै भेटिएको छ। 33 होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानीको मुख्य समस्या, महामारीको जोखिम यथावत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
12: हिमाली जिल्ला मोस्ताङको सदरमुकाम जोमसोममा आजदेखि गरपचोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक गरपचोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तन हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा गरपजोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। गरपजोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। सम्मेलनको उद्घाटन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ। यसै गरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनले गरपचोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा गरपचोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो।
11: काया खैरनमा आफ्नै सीपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सिर्जना गर्नेहरूको विषयमा केन्द्रित रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
13: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाहपथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
14: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: भर्ना खुल्यो, गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
17: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
16: फोन नम्बर 01-5670-924, 5670-925।
18: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चाँड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ़्यो, महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई, बाढ़ी पीड़ितको होल्डिङ सेन्टरमा खानेपानीको समस्या, भक्तपुरको मनोहरामा रातको समयमा बाढ़ी, अहिले पानीको सतह केही घट्यो, मुस्ताङमा आजदेखि घरबझोङ जलवायु सम्मेलन शुरू हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
12: अब बाँकी प्रसंग। पछिल्लो समय वैदेशिक रोजगारी धेरैका लागि सहज विकल्प जस्तो देखिए पनि आफ्नै गाउँठाउँमा बसेर कमाई गर्नेहरू पनि धेरै छन्। चुनौतीसँग जुझ्दै, त्यसबाट सिक्दै र फेरि उठ्दै निरन्तर अघि बढ़ने हो भने एक दिन सफलता पक्कै हात लाग्छ भन्ने उनीहरूको अनुभव छ। थप जानकारी सहित साथी महेश केवाली।
19: बजाङ घर भई काठमाडौँको सीतापाइला बस्ने गीता महर हुम्ला, जुम्ला, मुगु, बजाङ, रूकुम लगायतका जिल्लाहरूबाट कच्चा हेम्पको रेसा ल्याएर ट्राउजर, ज्याकेट, कोट, इनरवेयर, मोजा, टोपी, चप्पल, तेल, साबुन जस्ता अर्गानिक हेम्पका उत्पादनहरू बनाउनुहुन्छ। उहाँले अरू 45 महिलालाई रोजगारी पनि दिनुभएको छ। उहाँले बनाएका ब्याग सरकारी कार्यालयदेखि सांसदहरूले पनि बोक्छन्। यसै व्यवसायबाट मासिक 2-3 लाख रूपियाँसम्मको कारोबार हुन्छ। स्वदेशमै मेहनत गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ।
20: घरभित्रै बस्यो भने म के सक्दिन, म गर्दिन भनेर मैले बिहानदेखि बेलासम्म मोबाइल चलाउँदै मेरै रुममै बसिराख्यो भने सरकारले मलाई आएर जब दिने हो र कारखानाहरू यसो खोलिरहेको मान्छे आएर तिमी जब गर आऊ मेरोमा भनेर बोलाउने हो र होइन जस्तो लाग्छ। मलाई चाहिँ यो पनि अपर्च्युनिटी खोज्ने हो, छैन भने बाहना चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है। म चाहिँ जस अलिक मिहिनेत अलिक कम गर्न चाहने अनि जस छिटो पैसा कमाओस् भन्ने हुँदा त्यो दिगो हुँदैन नि त। नेपालमा बसेर थोरै भए दुःख गर्नुहोस्, इज्जतका साथ शान्तका साथ बस्नुहोस् होइन।
19: तनहु कि मैया नेपाने अहिले ललितपुरको भैँसेपाटीमा बस्नुहुन्छ। उहाँले 8 वर्ष अघि ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिई फुरन्दाना, चिप्स, मस्यौरा र विभिन्न अचारहरू उत्पादन गर्नुहुन्छ। महिनाको 50-60 हजारदेखि चाडपर्व र ठूला अर्डरको बेला 1 लाख रूपियाँ भन्दा बढ़ीसम्मको कारोबार हुन्छ। व्यवसायले महिलाहरूलाई आफ्नै कमाईबाट स्वाभिमानपूर्वक बाँच्न सिकाएको छ।
21: प्रत्येक चिजमा हामीले बिहान बेलुकाको तरकारी किन्न, बच्चाहरूको टिफिनको लागि श्रीमानसँग, आफूभन्दा ठूलो मान्छेसँग मलाई आज यति पैसा दिनुहोस् न, मलाई यो चाहियो भन्नुको साटो आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ नि। आफूलाई आवश्यकता अनुसार खर्च गर्न पाइयो किनभने त्यो रकम देखाउनु परेन नि त, कमाएको पनि त आफूले देखाउनु परेन भने मैले दिएको पैसा खै भन्ने त हुन्छ कमाएर दिनेलाई, त्यो खोज्न केही नि परेन नि। र हामीलाई सामान्य घरमा सानोतिनो खर्च टार्नलाई पनि चलिरहेको छ।
19: ललितपुरको ढुङ्गेधाराकी स्थानीय सानुमाया बज्राचार्यले वडा नम्बर 11 तितौरा बनाउने तालिम लिनुभयो। अहिले रंगिला, खट्टी मिठी, झोलवाला आँप, चारपाटे क्याण्डी लगायत 8 थरी तितौरा बनाएर बेच्नुहुन्छ। कहिलेकाहीँ एकै दिन 10,000 रूपियाँसम्मको बिक्री हुन्छ। आत्मनिर्भरताको लागि विश्वास र जागर नै सबैभन्दा ठूलो शक्ति हो भन्ने उहाँको अनुभव छ।
22: म यो काम गरेर यति गरेर मैले किन नखाने, सबैभन्दा ठूलो मेहनत, विश्वास, आत्मनिर्भर गर्नु पर्यो। जति आफूले जाँगर गर्यो खेती त हुन्छ हुन्छ।
19: वर्षाका आकाश शाह अहिले काठमाडौँको चाबे हिल बस्नुहुन्छ। उहाँले छठ पर्वमा मात्र पाइने ठेकुवालाई वर्षभरि उपलब्ध गराउने सपना बोकेर माइके घरेलु उद्योग अन्तर्गत माइके ठेकुवा ब्राण्ड दर्ता गरी बजारीकरण गरिरहनु भएको छ। उद्योगमा 4-5 जना महिलालाई रोजगारी पनि दिनुभएको छ। मासिक 1-1.5 लाख र कहिलेकाहीँ 3 लाखसम्म पनि कमाई भइरहेको छ। नेपालमै पनि सिप मेहनतको भरमा सफल हुन सकिन्छ भन्ने उहाँको विश्वास छ।
23: पढ्नु चाहिँ पर्यो, एटलिस्ट ब्याचलर पढ्यो भने स्किल हुनु पर्यो, अब बोल्न सक्नु पर्यो, अब एप्रोच गर्नु पर्यो, जस पैसा कमाउनु गाह्रो चाहिँ होइन, आफूमा विश्वास हुनु पर्यो, सकिन्छ, उसले दिमाग लगाउनु पर्यो, के स्किल छ त्यही अनुसारले मोनिटाइज गर्न सक्नु पर्यो। गर्नेले गरिरहेछन्, बिजनेस गरेर कमाइरहेछन्, गाडी चलिरहेछन्, नेपालमै पनि कोही छन् होला जो स्ट्रगल गरिरहेछन् होला, तर एटलिस्ट ट्रस्ट हुनु पर्यो, प्लान हुनु पर्यो।
18: सफल उद्यमीका अनुभव, संघर्ष र सफलताका कुरा अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, भोटेकोशी बाढ़ीमा भएको कुल क्षतिमध्ये झण्डै 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढ़ीमा सरकारी र निजी क्षेत्रको गरी 4 खर्ब 8 अरब रूपियाँ बराबरको क्षति भएको दूर्त क्षति तथा आवश्यकता मूल्यांकन आरडीएनए को प्रतिवेदनले अनुमान गरेको हो। बाढ़ीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जल विद्युत आयोजना, विद्यालय, गाड़ी संचार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनए का संयोजक अर्जुन भण्डारीले बताउनुभयो। निजी क्षेत्रको मात्रै झण्डै 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको उहाँ बताउनुहुन्छ। प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरिएको पनि उहाँले बताउनुभयो। बाढ़ीले व्यापार उद्योग गरेर झण्डै 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। बाढ़ीबाट समग्रमा 4,08,00,000,000 क्षति भएको छ। पुनर्निर्माणका लागि 7,23,31 करोड़ रूपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
12: अर्थमन्त्री स्वर्ण मोवागले द्विपक्षीय बैठकका लागि भारत भ्रमणमा जानुहुने भएको छ। सरकारी स्रोतका अनुसार भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वागले असोज 1 गते दिल्ली जान लाग्नु भएको हो। वहाँले नेपाल भारत सहकारी र भोटेकोशी विपद पछिको पुनर्निर्माणबारे छलफल गर्ने कार्यतालिका छ। भ्रमणमा वहाँले भारतका विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुका साथै भारतीय उद्योग परिसंघ सीआईआईले आयोजना गर्ने कार्यक्रमलाई पनि सम्बोधन गर्ने तयारी छ।
0: कृषि मन्त्र नार्कसँग
1: बाढ़ीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
18: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: हेलो बा,
3: कति बन्यो घर? अनि ढलान भयो त?
24: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
3: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
24: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
25: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
26: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
25: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746780681।
27: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98063 13195 र 98467
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
5: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
7: प्रशासनले फिर्ता गर्न माइकिङ गरी अनुरोध गरेको थियो। संकलन भएका सबै सिलिण्डर नुवाकोटको होल्डिङ सेन्टरमा लगेर हस्तान्तरण गर्ने योजना रहेको वडाध्यक्ष थापाको भनाइ छ। तर जिल्ला प्रशासन कार्यालयले भने यस्ता ग्यास सिलिण्डर धादिङ, गोर्खा, तनहुँ, चितवन लगायतका विभिन्न जिल्लाहरूमा पनि संकलन भइरहेकाले एउटै मापदण्ड बनाएर फिर्ता गर्ने जनाएको छ। त्रिशुलीले बगाएका ग्यास सिलिण्डर फिर्ता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
18: अब विदेशको खबर। क्षयरोग अर्थात टीबी विरूद्धका नयाँ खोपहरूले 1 दशकभित्र 70 लाख भन्दा धेरै जीवन बचाउन सक्ने गाभीले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेका नयाँ टीबीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने विश्वव्यापी खोप गठबन्धन गाविका प्रमुख सानिया निस्तारले बताउनुभयो। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरू सबैभन्दा बढ़ी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाविले जोड़ दिएको छ। नयाँ र आशाजनक अन्तिम परीक्षणमा रहेका खोपहरू मध्ये एकले आउँदो 1 दशकदेखिको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ। गाविको नयाँ विश्लेषण अनुसार तिनीहरूले सन् 2030-50 73 लाख भन्दा बढ़ी मानिसको ज्यान जोगाउन सक्छन्। खोपहरूले शताब्दीको मध्यसम्म न्यून र मध्यम आय भएका देशहरूमा 135 अर्ब डलरसम्म आर्थिक लाभ दिन सक्ने क्षमता राख्ने गाविको दावी छ। गाविले लाइसेन्स सुरक्षित भएपछि बजारमा आउन निकै समय लाग्न सक्ने केही जोखिमहरू पनि पहिचान गरेको छ। अपर्याप्त विश्वव्यापी र आन्तरिक वित्त प्रोत्साहनले यो खोपको प्रयोगलाई सीमित गर्न सक्ने पनि गाविको विश्लेषण छ। यो रोगबाट जोगाउन एकमात्र खोप ब्यासिल क्याल्मेट गेरिन बीसीजी रहेको छ, जुन बालबालिकालाई दिदै आएको छ। विदेशकै अर्को खबरमा अमेरिकाले अदालतको आदेशपछि नेपालसहित 75 देशलाई डाइभर्सिटी अर्थात डीबी तथा आप्रवासी भिसा दिन पुनः प्रक्रिया अघि बढ़ाएको छ। गएको जनवरीमा अमेरिकी ट्रम्प प्रशासनले नेपालसहित 75 देशका नागरिकलाई सरकारी सहायता मा निर्भर हुन सक्ने सम्भावना देखाउँदै आप्रवासी र डीबी भिसा जारी गर्न अस्थायी रोक लगाएको थियो। यो रोक असंवैधानिक र कानूनी अधिकार बाहिरको रहेको उल्लेख गर्दै संघीय अदालतले बदर गरिदिएको थियो। अदालतले विदेश मन्त्रालयलाई आर्थिक वर्ष 2026 समाप्त हुनु अघि नै रोकिएका भिसा प्रक्रियालाई पूर्णता दिन समेत निर्देशन दिएको छ। विदेश मन्त्रालयको नयाँ निर्देशनले अगस्त 23 सेप्टेम्बर 30 बीच अन्तर्वार्ताको मिति तोकिए पनि पछि सारिएका आर्थिक वर्ष 2026 डाइभर्सिटी भिसा आवेदकलाई प्राथमिकता दिन दूतावासहरूलाई निर्देशन दिएको अमेरिकी संचार माध्यमहरूले उल्लेख गरेका छन्।
7: अब खेल खबर। बंगलादेश क्रिकेट बोर्ड बीसीबीले अर्को वर्ष सन् 2027 नेपालसँग द्विपक्षीय श्रृंखला खेल्नेबारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट संघ क्यानले आफ्नै घरेलु मैदानमा श्रृंखला खेल्ने प्रस्ताव गरेपछि बीसीबीले सकारात्मक रूपमा छलफल अघि बढ़ाएको हो। बीसीबीका क्रिकेट संचालन प्रमुख सहियार नफीसले पत्रकारसँग कुरा गर्दै नेपाल क्रिकेट संघबाट केही समय अघि नै द्विपक्षीय श्रृंखला खेल्ने प्रस्ताव आएपछि बीसीबी र क्यान बीच यसको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ। नफिसले बंगलादेशको आउने क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 वर्तमान फ्यूचर टूर्स प्रोग्राम एफटीपी चक्रभित्रै श्रृंखला आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो।
18: अब केही खबर संक्षेपमा। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै साथ मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरूण धरती सहित अत्री, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु, मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।
7: नेपाल वायुसेवा निगमको एकमात्र सञ्चालनमा रहेको व्हाइट बडी जहाज प्राविधिक समस्याका कारण जापानको नारितामै थन्किएपछि निगमका सयौं यात्रुको उडान प्रभावित बनेको छ। इटलीमा अर्को व्हाइट बडी एक महिना भन्दा लामो समयदेखि थन्किएका बेला सञ्चालनमा रहेको एउटै व्हाइट बडी पनि हिजो जापानमा रोकिएपछि निगमको अन्तर्राष्ट्रिय उडान सञ्चालनमै असर परेको छ। आइतबार राति 11 बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिताका लागि उडेको निगमको एयरबस A330 व्हाइट बडी हिजो बिहान नारिताबाट काठमाडौँ फर्किनुपर्ने तालिका थियो।
18: भारतले आउँदो डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा विद्युत दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात पुष 16 सम्म दैनिक 18 घण्टा 654 मेगावाट विद्युत उपलब्ध गराउने निर्णय गरेको हो। हरेक दिन मध्यरात 12 बजेदेखि साँझ 6 बजेसम्म नेपाललाई विद्युत उपलब्ध गराउने भारतीय प्रेस सूचना ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मुजफ्फरपुर, ढल्केबर 400 केवी डबल सर्किट प्रसारण लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केवी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाटसम्म विद्युत उपलब्ध गराइनेछ। जनवरी 2027 पछिका लागि भने आउँदो डिसेम्बरमा पुनरावलोकन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ।
7: विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएमा आउने शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभावको समस्या निम्तिने चिन्ता बढ़ेको छ। विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ। पूजाको घण्टा बेलामा बज्छ विपत्तिको कुबेलामा।
18: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ़्यो। महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई।
18: बाढ़ी पीड़ितको होल्डिङ सेन्टरमा खानेपानीको मुख्य समस्या। भक्तपुरको मनोहरामा रातको समयमा बाढ़ी, अहिले पानीको सतह केही घट्यो। मुस्ताङमा आजदेखि घरपजोङ जलवायु सम्मेलन शुरू हुँदै
7: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ़दै निरन्तर प्रयास, संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
18: क्षयरोग विरूद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाविको दावी, सन् 2029 उपलब्ध हुने अपेक्षा।
7: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृंखला खेल्ने बारे बंगलादेश सकारात्मक।
18: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन हालै चर्चा र आलोचनामा रहेको आईसीयूमा रहेका बिरामीसँग लिएको अन्तर्वार्ताबारे केन्द्रित छ। यहाँ एकजना बिरामी अस्पतालको आईसीयू बेडमा छन्, ती अन्तर्वार्ता लिने व्यक्ति पनि ती बिरामीको छेवैमा छन्। अनि उनी भन्दैछन्, मन्दिरमा बसेर लिए, आईसीयूमा पसेर लिए, सुखमा लिए, दुःखमा लिए, लिदिन लिदिन भन्दै लिए। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 103.8
1: अन्तर्मनको आवाज।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
3: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेन त। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
3: गण्डकी मेडिकल हल, दुलेगौडा, हाम्रा सेवाहरू:
4: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
3: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
3: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टी। फोन 0665930369।
7: एपी स्टोर, दुलेगौडा सिर्जना टोल, बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
8: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
7: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
8: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
7: फोन नम्बर 0654143121,
8: मोबाइल 9865078634 र 9701107090।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: ए सबिना, यस्तो हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
1: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
11: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0564141042, 9556231128, 9462614726।
0: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
13: फेस वासको बारेमा कुरा गर्न गइरहेको छु। म मेरो च्यानलमा छाला र कपाल सम्बन्धी यस्तै विभिन्न जानकारीहरू दिने गर्दछु। त्यही भएर हजुरलाई यदि छाला र कपाल सम्बन्धी जानकारी लिने इच्छा छ भने मेरो च्यानल युट्युबको च्यानल सब्सक्राइब गरिदिनु होला। अब हुन त मुख धुने कुरा खासमा सामान्य हुनु पर्ने, तर के भइदिएको छ भन्दाखेरि बजारमा अहिले यति धेरै प्रकारका फेस वास र यति धेरै ब्रान्ड्सका फेस वास पाइन्छ कि हामी मध्ये धेरैजना दुधारमा अथवा कन्फ्युजनमा पर्न सक्छौँ। तर मैले यो भिडियो बनाएको छु। यो भिडियोमा मैले कस्तो प्रकारको छालालाई कस्तो खालको फेस वास र हामीले फेस वास गर्दाखेरि गरिने केही गल्तीहरू र ध्यान पुर्याउने कुराहरूको बारेमा हजुरहरूलाई जानकारी दिन गइरहेको छु। अब सुरु गरौँ। अब कुन प्रकारको छालालाई कस्तो फेस वास भन्दा पनि हामीले पहिला फेस वास गर्दाखेरि हामीले धेरै जसोले गरिरहेको गल्तीहरू अथवा ध्यान दिनुपर्ने कुराहरूको बारेमा कुरा गर्छु म। हाम्रो फेस वास गर्दाखेरि धेरै जसोको घोट्ने बानी हुन्छ है, छाला धेरै सफा होला र धेरै ग्लो आउला भनेर हामीले छाला घोटिन्छ। तर यो एकदमै नराम्रो बानी हो। के गर्दछ यसले भन्दाखेरि हाम्रो छालाको बचाउने प्रक्रिया जसलाई हामीले स्किन ब्यारियर भन्छ त्यसलाई गडबड गरिदिन्छ। र यो गडबड भयो भने विभिन्न प्रकारका एलर्जी गराउने तत्त्वहरू र विशेष गरेर किटाणुहरू जसमा डन्डी फोर गराउने किटाणु पनि पर्दछ यिनीहरूको मात्रा बढ्दछ हाम्रो छालामा र यसले विभिन्न समस्याहरू ल्याउँदछ। त्यही भएर हामीले छाला घोट्नु हुँदैन, बरु समय लिएर है 1-2 मिनट लगाएर बिस्तारै छालालाई सफा गर्नुपर्दछ र त्यो गर्दाखेरि राम्रो हुन्छ। त्यसपछि अर्को भनेको स्क्रब गर्ने बानी है। धेरै जसोलाई स्क्रब गर्ने फेस वासहरू मनपर्छ किनभने त्यसले मजाले सफा गरेको जस्तो लाग्छ। तर स्क्रब फेस वासहरू रेगुलर युज गर्नु हुँदैन र युज गर्नै मन लागे हप्तामा एकचोटि भन्दा बढी युज नगरेको राम्रो, किनभने यसले पनि हाम्रो स्किन बेरियरलाई गडबड गरिदिन सक्छ। त्यसपछि अर्को कुरा छ दिनमा कतिचोटि मुख धुने है। प्राय जसो मानिसहरूलाई दिनमा 2 चोटि मुख धोयो भने पर्याप्त हुन्छ र 2 चोटि भन्दा धेरै धुनु चाहिँ उपयुक्त हुँदैन, किनभने त्यसले के गर्छ भन्दाखेरि छालालाई धेरै सुक्खा बनाइदिन्छ है। र यदि पसिना आएको छ होइन अथवा जिमबाट आइएको छ फर्किएको छ र छाला फोहोर भएको छ भने त्यस्तो खण्डमा चाहिँ हामीले कहिलेकाहीँ एकचोटि बढी छाला धुन मिल्छ है, मुख धुन मिल्छ। त्यसैमा हामीलाई के लाग्छ भन्दाखेरि सादा पानीले मुख धोयो भने चाहिँ त्यसले असर नगर्ला र 2 चोटि भन्दा धेरै धुन मिल्छ कि भन्ने पनि लाग्छ र कतिपयले त्यस्तो गर्नुहुन्छ भने। तर सादा पानी पनि हामीले मुख धोइराख्यो भने त्यसले पनि छालालाई उति नै इरिटेसन गर्छ र उति नै नराम्रो हुन्छ। त्यही भएर सादा पानीले पनि हामीले मुख धोइराख्नु हुँदैन है। त्यसपछि अर्को भनेको हामीले धेरै तातो पानीले मुख धुनु भएन, त्यो मैले पहिला पनि कुरा गरिसकेको छु है। धेरै तातो पानीले मुख धोयो भने त्यसले हाम्रो छालाको मोइस्चरलाई गडबड गरिदिन्छ है, हटाइदिन्छ त्यो पनि राम्रो हुँदैन. त्यही भएर छालाको लागि सबैभन्दा राम्रो भनेको मन तातो पानी हुन्छ. टावलले घोट्ने बानी पनि हुन्छ कतिपयको है. टावलले मुखलाई घोट्नु भनेको राम्रो होइन. अघि मैले जसरी फेसवासले घोट्नु राम्रो होइन भनेको थिएँ, त्यस्तै गरेर टावलले घोट्दाखेरि पनि स्किनको ब्यारियरलाई गडबड गरिदिन सक्छ. त्यही भएर टावलले चाहिँ ड्याप गर्ने भन्छ है, छोएर चाहिँ यो हाम्रो पानीलाई चाहिँ सुकाउनु पर्दछ. र अर्को कुरा भनेको आफ्नो मुख पुछ्ने टावल छुट्टै हुनुपर्दछ है. मुख पुछ्ने टावल चाहिँ शरीर पुछ्ने टावलभन्दा फरक भएको राम्रो है. र त्यस्तो टावल हामीले कटनको टावल युज गर्दा राम्रो, र त्यो टावल हामीले प्रत्येक चार पाँच दिनमा अथवा तीन चार दिनमा धुनु पर्दछ है. र अर्को भनेको हाम्रो छाला पुछेपछि पुरै सुक्खा हुनु अगाडि नै हामीले मोइस्चराइजर लगाइहाल्नु पर्दछ, ताकि त्यो जुन अलिकति पानी बाँकी रहेको हुन्छ त्यसले गर्दाखेरि पनि हाम्रो मुखको छालालाई अथवा अनुहारको छालालाई चाहिँ मोइस्चराइजेसन मिलिराखोस् है. यो कुराहरू ध्यान दिनुपर्छ. र अब हामी जाउँ विभिन्न प्रकारका छालाहरूलाई कस्तो खालको फेसवास प्रयोग गर्दा राम्रो हुन्छ भन्ने विषयतर्फ. र म पहिला सुरु गर्दछु सुक्खा खालको छालाबाट है, अथवा ड्राई स्किन. सुक्खा छालामा पहिलेदेखि नै मोइस्चर र तेलको मात्रा कम हुन्छ, र त्यस्तो छाला इरिटेसन हुने सम्भावना पनि बढी हुन्छ, जसले गर्दा फेस चाहिँ रातो हुने अथवा चिलाउने समस्या देखिन सक्दछ. त्यही भएर त्यस्तो खालको छालालाई, त्यस्तो खालको अनुहारलाई चाहिँ हामीले सकेसम्म नरम खालको फेसवास प्रयोग गर्दाखेरि राम्रो हुन्छ, र कडा खालको केमिकलहरू नभएको फेसवासहरू प्रयोग गर्नुपर्दछ. र फेसवास छान्दाखेरिमा यदि हाइड्रोजेनिक एसिड, सेरामाइड्स र यदि एलोभेरा यस्ता पदार्थहरू भएको फेसवास पाइयो भने त्यस्तो यो ड्राई फेसको अथवा सुक्खा छालाको लागि अत्यन्तै राम्रो हुँदछ. त्यस्तै गरेर यस्तो खालको फेसवासहरू जसमा अल्कोहल फ्री होस् र सोप फ्री होस्, त्यस्तो पनि ध्यान पुर्याउनुपर्छ. र बेन्जोइल पेरोक्साइड, सैलिसाइलिक एसिड यस्तो नभएका फेसवासहरू युज गर्नुपर्छ ड्राई स्किन भएकाहरूले. तर यदि डन्डिफोरको समस्या छ भने चाहिँ कहिलेकाहीँ चिकित्सकहरूले यस्तो केमिकल भएको फेसवास रेकमेन्ड गर्न पनि सक्नुहुन्छ. र यस्तो सुक्खा छाला भएकाहरूले दिनमा एकचोटि मात्रै अथवा बेलुका मात्रै फेसवास गर्दा पनि ठिक हुन्छ, र बिहान चाहिँ सादा पानीले मुख धुँदा ठिक हुन्छ. त्यसपछि अर्को भनेको यो सुक्खा छाला भएकाहरूमा धेरै फिज निस्किने अथवा धेरै गाज आउने फेसवासहरू प्रयोग नगरेको राम्रो हुन्छ. त्यस्तो फेसवासलाई हामीले फोमिङ फेसवास भन्छौँ है. त्यस्ता फेसवासहरूमा सल्फेट्सहरूको मात्रा है, सोडियम लोरेल सल्फेट भनेको मात्रा चाहिँ बढी भएको हुनाले त्यसले यस्तो सुक्खा छालालाई इरिटेसन गर्न सक्ने हुन्छ. तर आजकलका कुनै कुनै नयाँ खालका फोमिङ फेसवासहरूमा सल्फेट फ्री फेसवासहरू पनि आउने गरेका छन्. त्यस्तो फेसवास भेटियो भने चाहिँ फिजवाला फेसवास युज गर्न मिल्छ. अब कुरा गरौं ओइली स्किन अथवा धेरै चिल्लो छाला अथवा एक्ने प्रोन स्किन पनि भन्छ, भनेको डन्डी फोर हुने सम्भावना बढी भएको छालाका लागि फेसवास कसरी छान्ने बारेमा. यस्तो छाला भएकाहरूमा तेलका ग्रन्थीहरू बढी सक्रिय भएर धेरै तेल निस्किरहेको हुन्छ, र छाला चिल्लो देखिन्छ, र त्यही ग्रन्थीहरूको पाल थुनियो भने चाहिँ डन्डी फोर आउँछ. त्यही भएर हामीले यो समस्यालाई कम गर्न सैलिसाइलिक एसिड, बेन्जोइल पेरोक्साइड अथवा ग्लाइकोलिक एसिड जस्ता पदार्थ भएका फेसवासहरू प्रयोग गर्यो भने त्यो समस्यालाई कम गर्न सकिन्छ. र हामीले अर्को कुरा ध्यान दिनुपर्ने कुरा भनेको फेसवास गर्दाखेरि एकदेखि दुई मिनट लगाएर गर्यो भने त्यो पदार्थहरूले अथवा त्यो केमिकलहरूले काम गर्ने मौका पाउँछन् र समस्यालाई अझै कम गरिदिन्छ. तर यो गर्दाखेरि दुईटा महत्वपूर्ण कुरा चाहिँ ध्यान दिनुपर्छ. हामीले फेसवास गर्दा यसरी फेसवास गर्दाखेरि दिनमा दुई पटक भन्दा बढी फेसवास अथवा मुख धोइराख्नु हुँदैन, त्यो कुरा मैले अघि पनि भनिसकेँ. यो गर्दा के हुन सक्छ भन्दाखेरि छालाको तेलको मात्रा धेरै कम गराइदिएर हाम्रो तेलको ग्रन्थीहरू झनै बढी सक्रिय हुन सक्छ र उल्टो इफेक्ट देखिन सक्छ है. र अर्को कुरा भनेको यसले अघि मैले भने जस्तै स्किन बेरियरलाई पनि गडबड गरिदिन्छ, जसले गर्दा डन्डी फोर गराउने किटाणु जसलाई हामीले प्रोपाइन ब्याक्टेरियम एक्टिन्स भन्छौँ त्यसको मात्रा बढेर डन्डी फोर झनै बढ्न सक्छ. र यसरी धेरै मुख धोएर बढेको डन्डी फोरलाई एउटा नाम पनि दिएको छ, त्यसलाई हामीले एक्ने डिटर्जिकेन्स पनि भन्न सक्छौँ. त्यसपछि अर्को रहेको छ, अर्को ध्यान दिनुपर्ने कुरा छ, यदि डन्डी फोर आएका बिरामीहरूले बेन्जोइल पेरोक्साइड अथवा रेटिनोइड्सहरू भएका मलमहरू यदि चिकित्सकको सल्लाहमा प्रयोग गरेका छन् भने उनीहरूको छाला पहिल्यै सुक्खा त्यो मलमको अथवा औषधिको कारणले पहिल्यै सुक्खा भए पनि हुन सक्छ. त्यही भएर त्यस्तो छ भने, त्यस्तो केस छ भने चाहिँ हामीले धेरै सुक्खा नबनाउने फेसवास छान्न जरुरी हुन्छ. अब कुरा गरौं कम्बिनेसन टाइपको स्किन। यो स्किन यो छालामा के हुन्छ भन्दाखेरि हाम्रो निधार र नाक भनेको ठ्याक्क टी जोनमा चाहिँ चिल्लो बढी हुन्छ अथवा अहिले हुन्छ त्यो एरिया चाहिँ, र छाला यो गालाको छाला चाहिँ सुक्खा हुने सुक्खा अथवा फुस्रो हुने गर्दछ। यस्तो फेस भएका व्यक्तिहरूलाई अथवा मानिसहरूलाई हामीले ओइली स्किनका लागि प्रयोग हुने फेसवास युज गर्न सक्छौँ। तर त्यो फेसवास युज गर्दाखेरि ध्यान के दिनु पर्यो भने टी जोनमा चाहिँ अलि धेरै लगाएर सफा गर्नु पर्यो र गालामा चाहिँ सकेसम्म कम लगाएर सफा गर्नु पर्यो। र अब कुरा गरौँ सेन्सिटिभ स्किन अथवा सेन्सिटिभ छाला भएकाहरूमा फेसवास कसरी रोज्ने। सेन्सिटिभ स्किन नामले भने जस्तै एकदमै सेन्सिटिभ हुने गर्दछ र यसमा फेसवास मात्रै नभएर जुन प्रोडक्ट लाउँदाखेरि पनि त्यसले छालालाई इरिटेट गर्ने अथवा रातो हुने अथवा चिलाउने समस्या एकदमै बढी देखिने गर्दछ। त्यही भएर यस्तो खालको छाला हुनेहरूले विशेष सावधानी अथवा विशेष होसियारी अप्नाउनु जरुरी हुन्छ। र फेसवास छान्दाखेरि सकेसम्म नरम फेसवास है, अब सकेसम्म यदि पाइन्छ भने क्रिम खालको फेसवास प्रयोग गरेको राम्रो हुन्छ जसले चाहिँ छालालाई धेरै इरिटेसन नगरोस्। र यस्तो छालामा प्रयोग हुने फेसवासमा प्याराबेन फ्री हुनु पर्यो, फ्रेग्रेन्स फ्री हुनु पर्यो है, त्यो कुरा ध्यान दिनुपर्छ किनभने त्यस्तो तत्त्वहरूले छालालाई इरिटेसन गर्ने सम्भावना हुन्छ। त्यस्तै गरेर यस्तो खालको छालामा हामीले मिसेलार वाटर भनेर पाइन्छ जुन चाहिँ फेसवासभन्दा अलिक फरक हुन्छ तर त्यसले पनि छालालाई सफा गर्ने काम गर्दछ, त्यो प्रडक्ट पनि युज गर्न मिल्छ है। तर सेन्सिटिभ स्किनको समस्या के हुन्छ भन्दाखेरि यसले कुनै पनि प्रडक्टमा चाहिँ इरिटेसन देखाएर सेन्सिटिभ हुन सक्छ, त्यो कुरा ध्यान दिनुपर्छ। र यदि त्यस्तो भएको खण्डमा एकचोटि छालाको विशेषज्ञलाई जचाएर प्रडक्टहरू छान्दा राम्रो हुन्छ। त्यसपछि अब कुरा गरौँ नर्मल टाइपको स्किन। नर्मल अथवा सामान्य स्किन भएका मानिसहरूलाई हामीले एकदमै भाग्यमानी मान्दछौँ किनभने त्यस्तो खालको छालामा जुनसुकै प्रायः जस्तो जुनसुकै प्रडक्ट युज गर्दाखेरि पनि त्यस्तो नराम्रो असर देखिहाल्दैन है। तर त्यस्ता छाला भएकाहरूले पनि एकचोटि आफूलाई लगाउने प्रडक्ट आफूलाई सुट गर्छ कि गर्दैन त्यो चाहिँ पत्ता लगाउन जरुरी हुन्छ। र यसरी आज मैले हजुरहरूलाई फेसवास कसरी गर्ने र फेसवास छान्दाखेरि के कुरामा ध्यान पुर्याउने भन्ने बारेमा जानकारी दिएँ। आजको लागि यति नै, नमस्ते।
14: गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भयो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र पारिन्छ कि?
14: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
14: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
14: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
15: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
14: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
16: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
17: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
18: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
19: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
18: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98 4 61 61 220।
20: पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 98 2 53 99 122, 98 0 58 0 0 8 र 98 4 60 69 2 46।
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
21: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
22: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
23: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
24: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
25: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 9816-34372।
26: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
27: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
26: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
27: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
26: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
27: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
26: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
27: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
26: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9846-96769 र 9846-15644।
27: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
28: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बालाही 103.8 मेगाहर्ज।
29: आवेदन पेश गर्ने सम्बन्धी सूचना यस भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका इच्छुक पशुपालन सम्बन्धी कृषक समूह, संस्था, समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुमा आवेदन पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण, बृहत्तर पशु विकास प्रबन्धन कार्यक्रम, गाई भैँसी बाख्रा बंगुर फलप, परिमाण 1 वटा, विनियोजित बजेट 30 लाख मात्र, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, खोर गोठ माछा पोखरी, रेलवे निर्माण र सुधार, उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी, पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन, घाँस बाली तथा नर्सरी स्थापना र व्यवस्थापन, काली गण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फलप, परिमाण 2 वटा, विनियोजित बजेट 10 लाख मात्र, प्रति लाभ ग्राही बढीमा 5 लाख, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद, बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रबन्धन सम्बन्धी कार्य, जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य, असल पशुपालन अभ्यास प्रबन्धन आदि, उत्पादन सूचना आधारित प्रोत्साहन सहयोग दूधमा कार्यक्रम आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था परिमाण 25,70,000 लिटर बजेट 1,28,50,000 सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू दैनिक कम्तीमा 200 लिटर दूध संकलन गरेको वार्षिक कम्तीमा 200 दिन दूध संकलन गरेको प्रोत्साहन बापत प्रति लिटर बढ़ीमा 5 रुपियाँ र प्रति सहकारी बढ़ीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम आवेदक दुग्ध उत्पादक प्रशोधन संघ संस्थाहरू परिमाण 1 वटा बजेट 5,00,000 बढ़ीमा 90% खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रस्तुतित तथा प्याकेजिङ भएको हुनुपर्ने
1: पेश गर्नुपर्ने आवश्यक कागजातहरू निवेदन र प्रस्ताव आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा संचालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बिहोरा लेखिएको सिफारिस पत्र अघिल्लो 2 आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सो घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
29: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.bat पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 0665064792 सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा फिची बजार।
4: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाह का सेटकै गहना खरिद बिक्री तथा
29: 65209 वा 0665064792 सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: सुन शुद्धताको प्रतीक।

0: सौदेखि विश्वासजीति आएको ओम प्रसन्न आभूषण सुनसादी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
1: मोबाइल 9898535337
2: एडमिशन ओपन एट सिम्स केयरगिवर दुलेगौडा
3: सिटीभिटी को पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिवर तालिम सम्बन्धी भर्ना खुल्यो
2: हाम्रा विशेषताहरू
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
2: व्यवहारिक र प्रयोगत्मक सिकाइ
3: रोजगारीका लागि मार्गदर्शन र सहयोग
2: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
2: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ
3: सिट सीमित छ शीघ्र सम्पर्क राख्नुहोस् भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म
2: स्थान दुलेगौडा एनआईसी एसिया बैंक भएको घर
3: सम्पर्क 9556443043 9041443628 र 9560171773
2: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
4: मम्मी भोक लाग्यो खाजा खाम न
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
4: हस् मम्मी
6: मैले सुने छोरी ल जाम हिँड
5: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
3: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
5: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मम पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
3: बीजी मम हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै टाइम चेकको साथमा मनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प स्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
7: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
8: धोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बिपी चोक
8: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
9: नमस्कार रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np हाम्रो पात्रो नेपाली पात्रो र हामीलाई फेसबुक पेज मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुन्छ धोरबाराही हाइलाइट्समा समाचारहरू सुन्नुहोस् आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ विशेष गरेर ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरेर मनाउने गरिन्छ महिलाहरूले आज बिहानै उठेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गएर स्नान गर्ने हिन्दू प्रचलन रहेको छ स्नान गरेपछि अरून्धती सहित अत्री गौतम भारद्वाज जमदग्नी वशिष्ठ कश्यप र विश्वामित्रको पूजा गर्ने प्रचलन रहेको छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ ऋषि सप्त ऋषिको पूजा गर्ने भएकै आजको पञ्चमीलाई सप्त ऋषि पञ्चमी भन्ने गरिएको हो आज काठमाडौँको टेकु मूलपानी लगायतका देशैभरिका ऋषेश्वर मन्दिरहरूमा पूजा आजका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्दछ यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी एकै दिनमा

0: परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रमा उल्लेख गरिएको छ। अस्ति आइतबार दर खाएर तीज पर्व शुरू भएकोमा हिजो भदौको शुक्ल तृतीयाका दिनमा बसी पूजा उपासना गरिएको छ भने गएको भदौको 10 गते रसुवाको भोटेकोशी बाढ़ीको पीड़ाका कारणले विगतको वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक भने रहेन। आज सप्त ऋषिको पूजा गरेसँगै तीज पर्व औपचारिक रूपमा समापन हुने मान्यता रहेको छ। प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठक मंगलबार आज दिउँसो 1 बजे बस्ने भएको हो। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। यस्तै गरी बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। तनहुको आबुखैरनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा बाढ़ी पछाडिको अवस्थाबारे छलफल गर्नुभएको छ। बैठकमा अध्यक्ष चुमानले आबुखैरनी गाउँपालिका 4, 5 र 6 खोला किनारमा बसोबास गर्ने नागरिकको वर्तमान अवस्था, बाढ़ीबाट प्रभावित क्षेत्रको समस्या र आवश्यक राहत, पुनर्स्थापना र पूर्वाधार निर्माणको विषयमा जानकारी गराउनुभयो। त्यस्तै गरी पुल तथा क्षतिग्रस्त पूर्वाधारको अवस्था र पुल चोक घुमाउने हुँदै दासडुङ्गा जोड्ने वैकल्पिक राजमार्ग निर्माणको विषयमा समेत छलफल गर्ने अवसर मिलेको अध्यक्ष चुमानले बताउनु भएको छ। बैठकमा बाढ़ी पछाडिको पुननिर्माण र प्रभावित नागरिकको समस्या समाधानका लागि आवश्यक पहलका विषयमा समेत ध्यानाकर्षण गराइएको बताउनुभयो। तनहुको शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा बजार स्थित बीपी चोकमा आयोजना गरिएको खुल्ला तीज गीत प्रतियोगितामा सहनशील दिदी बहिनी समूह पोखरा 32 प्रथम भएको छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघको ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 आयोजनामा भएको प्रतियोगितामा उज्जवल आमा समूह पोखरा द्वितीय र नेत्रज्योति उज्यालो आमा समूह भीमा तृतीय हुन सफल भएका छन्। त्यस्तै सिद्धार्थ आमा समूह कवासी र उन्नति सिल आमा समूह दुलेगौंडा सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन्। प्रतियोगितामा फुलबारी बालबालिका समूह खैरनी 4 उत्कृष्ट नृत्य प्रस्तुत गरेको थियो। त्यस्तै गरी क्षेत्रीय समूह दुलेगौंडाले उत्कृष्ट वेशभूषा मार्फत पुरस्कृत भएको आयोजकले जनाएको छ। आयोजक अनुसार प्रथम द्वितीय र तृतीय हुने समूहले क्रमशः 25,000, 15,000 र 10,000 नगद सहित प्रमाणपत्र पुरस्कार स्वरूप प्राप्त गरेका छन्। प्रतियोगितामा सहभागी समूहहरूले तीज गीत तथा नृत्य मार्फत नेपाली मौलिक संस्कृति परम्परा र सामाजिक सन्देश प्रस्तुत गरेका थिए। कार्यक्रमले तीज पर्वको मौलिकता संरक्षणसँगै महिला र बालबालिकाको सृजनशीलता र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको ओडा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण विकले जानकारी दिनुभयो। हिजो दुलेगौंडामा आयोजना गरिएको कार्यक्रममा शुक्ला गण्डकी नगरपालिकाको उपप्रमुख खुमबहादुर विक राजुले प्रमुख उपस्थिति जनाउनु भएको थियो। उहाँले तीज पर्वले महिलाहरूलाई अधिकार सम्पन्न गर्न र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्नका लागि अझै महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7 संयुक्त आयोजनामा खैरनी 4 आयोजना गरिएको खुल्ला तीज गीत प्रतियोगितामा सिद्धार्थ आमा समूह कवासी प्रथम हुन सफल भएको जनाइएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसममा आजबाट घरपोजङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक घरपोजङ गाउँपालिकाले यस अगाडि सबै पालिकालाई पत्रचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याउने असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबजोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङमा अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घरबजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको उडान आगामी असोजको 7 गति साँझ 6:15 बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यस उपलक्ष्यमा नेपालको परिचयकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरा सहित फ्लाइ दुबईको जहाज र यात्रुलाई स्वागत गरिने भएको छ। दुबईबाट आएको यात्रुको अवतरण पछाडि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 बजे दुबईका लागि उड्नेछ। फ्लाइ दुबईको एयरबस 319 र 320ले दुबई पोखरा उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले जानकारी दिनुभयो। एयरबस 319मा 140-देखि 150 र एयरबस 320मा 160-देखि 180 जनासम्म यात्रु क्षमता रहेको उहाँले बताउनु भएको छ। फ्लाइ दुबईले आवश्यकता अनुसार पोखराका लागि एयरबस 319 र 320 आलोपालो गरेर उडाउने सूचना अधिकारी रावतले जानकारी दिनुभयो। फ्लाइ दुबईको हरेक दिन साँझ 6:15 बजे पोखरा अवतरण र 7:15 बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको पनि उहाँले बताउनु भएको छ। पहिलो दिन अर्थात असोजको 7 गति भने निर्धारित समयभन्दा केही समय अगाडि नै जहाज पोखरामा अवतरण हुन सक्ने रावतले बताउनु भएको छ। यस्तै काठमाडौँबाट भन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य 5,000 रूपियाँसम्म सस्तो रहेको फ्लाइ दुबईका नेपाल स्थित महाप्रबन्धक नवराज शाहीले बताउनु भएको छ। विश्वका 120 भन्दा बढ़ी गन्तव्यमा फ्लाइ दुबईले सीधा उडान गर्दै आएको जनाउँदै पोखरा दुबई उडान प्रवर्धनका लागि यात्रु तथा साझेदार संस्थाहरूलाई छुट लगायतको सुविधा दिएको पनि उहाँले बताउनुभयो। तनहुको भीमा नगरपालिका स्थित भीमा बजारमा राष्ट्रिय परिचय पत्र वितरण तथा दर्ता स्टेशनका लागि आवश्यक सामग्री जडानको काम हिजोदेखि शुरू भएको छ। स्टेशन संचालनका लागि तनहु जिल्लाको पश्चिमी तथा दक्षिणी भेगका नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन सदरमुकाम दमौली जानुपर्ने बाध्यता नहुने भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुले भीमा बजारमा 2 विवरण दर्ता स्टेशन स्थापना गर्न लागेको हो। स्टेशन संचालनका लागि आवश्यक उपकरण र सामग्री जडानको काम शुरू भएसँगै सेवा संचालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार भीमादमा स्टेशन संचालन भए पछाडि भीमाद नगरपालिका घिरिङ गाउँपालिका डिसिङ गाउँपालिका शुक्लागण्डकी नगरपालिका मेग्दे गाउँपालिका र नागरिकहरूको स्थानीय स्तरबाट नै राष्ट्रिय परिचय पत्रको सेवा लिन सक्ने भएका छन्। भीमादमा स्टेशन राख्ने काम अगाडि बढ़ेको छ। आजबाट आवश्यक सामग्री जडान शुरू भएको छ। प्रमुख जिल्ला अधिकारी तिवारीले भन्नुभयो, यसबाट पश्चिमी तथा दक्षिण क्षेत्रका नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन दमौली जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका एकमा रहेको देशकी पहिलो नवग्रह मन्दिरमा 5,44,000 भन्दा बढ़ी मन्त्रको लक्ष्य जप र हमन गरिएको छ। नवग्रहमा गरिएको क्षमा पूजा र इतिहासकी दुर्लभ अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्पमा 9 ग्रहका लागि लक्ष्य जप र हवन गरिएको हो। हवन कुण्डमा 9 प्रकारका अन्न शुद्ध घिउ तिल जौ मह र विशेष जडीबुटीयुक्त नवधान्य र द्रव्यको आहुति दिएको छ। यस्तै नवग्रहका साथै तीनका शासक अधिदेवता र प्रत्येक यदि देवता जस्तै सूर्यका लागि शिवचन्द्रका लागि पार्वती र बुधका लागि विष्णुको समेत विशेष तर्पण गरिएको हो। नवग्रह धाममा भेटिएको भोटेको शिवबाडीमा परेका नागरिकका लागि क्षमा पूजा र मानव जीवनको सम्पूर्ण ग्रह दोष शान्ति र सर्वसिद्धि प्राप्तिका लागि ऐतिहासिक महाअनुष्ठान गरिएको जनाइएको छ। गण्डकी प्रदेशमा नै पहिलो पटक तनहुँको भानु नगरपालिकाबाट भूमि तथा जग्गा प्रशासन सम्बन्धी सेवा सोमबार हिजोबाट शुरू भएको छ। स्थानीय तहबाट नै सेवा शुरू भएपछि जग्गासँग सम्बन्धित कामका लागि सेवाग्राहीहरू जिल्ला सदरमुकाम दमौली आउनुपर्ने बाध्यता हटेको छ। भानु नगरपालिका एक भन्सार स्थित सेवा प्रवाह कार्यालयबाट शुरू भएको सेवाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले डिजिटल माध्यमबाट उद्घाटन गर्नुभएको थियो। क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा ठूलो महानगर पोखरामा किताकाट खुलेको छ। पोखरा महानगरपालिकाले भू उपयोग ऐन 2076 तथा नियमावली 2079 बमोजिम महानगरपालिका भित्रको भू उपयोग वर्गीकरणसँग सम्बन्धित विवरण कार्यान्वयन गर्ने भएको हो। सोमबार हिजो महानगरले नापी कार्यालय र भूमि प्रशासन कार्यालयलाई भू उपयोग वर्गीकरण सकिएको जानकारी गराउँदै कार्यान्वयन गर्न पत्रचार गरेको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकाका 33 ओडाका झण्डै 7,00,000 किताको भू उपयोग वर्गीकरण सकिएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। क्षयरोग अर्थात टीबी विरूद्धको नयाँ खोपहरूले एक दशकभित्रमा 70,00,000 भन्दा धेरै जीवन बचाउन सक्ने गाभीले दावी गरेको छ। परीक्षणको अन्तिम चरणमा रहेको नयाँ टीबीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपयोग बन्न सक्ने क्षमता राख्ने विश्वव्यापी खोप गठबन्धन गाविका प्रमुख सानिया निस्तारले बताउनु भएको छ। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएको यो खोपहरू सबैभन्दा बढ़ी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाविले जोड़ दिएको छ। नयाँ र आशाजनक अन्तिम परीक्षणमा रहेको खोपहरूमध्ये एकले आगामी एक दशकको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ। अब अन्तिममा खेल समाचार। बंगलादेश क्रिकेट बोर्ड बीसीबीले अर्को वर्ष सन् 2027 भित्र नेपालसँग द्विपक्षीय श्रृंखला खेल्नेबारे सकारात्मक प्रतिक्रिया दिएको छ। यसअघि नेपाल क्रिकेट संघ क्यानले आफ्नै घरेलु मैदानमा श्रृंखला खेल्न प्रस्ताव गरेपछि बीसीबीले सकारात्मक रूपमा छलफल अगाडि बढ़ाएको हो। बीसीबीका क्रिकेट संचालन प्रमुख साहिर नार नसिफले पत्रकारहरूसँग कुराकानी गर्दै नेपाल क्रिकेट संघबाट केही समय अगाडि नै द्विपक्षीय श्रृंखला खेल्ने प्रस्ताव आए पछाडि बीसीबी र क्यानबीच यसको सम्भावनाबारे सकारात्मक छलफल भएको जानकारी दिनुभयो। जनसेवा युवा क्लब शुक्ला गण्डकी 8 गणपतिद्वारा आयोजना गरिएको 21 30 कप 2083 लिबिक एफसी लालिमले जितेको छ। होम्स एफसी फिर्दी र लिबिक एफसी लालिम बीच भएको फाइनल खेलमा लिबिक एफसी लालिम 4-1 गोल अन्तरले विजय भएको हो। सेमी फाइनल खेलमा होम्स एफसी फिर्दीले किच भान्जा एफसी खैरनी 4 र लिबिक एफसी लालिमले बिहाली युथ क्लब स्याउली बजारलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो। समापन कार्यक्रमको प्रमुख अतिथि शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले रेफ्रीलाई बल हस्तान्तरण गरेर हिजो फाइनल खेल शुरू भएको थियो। प्रतियोगितामा विजेता हुने समूहले 1,00,000 रूपियाँ, विजेता हुने समूहले 50,000 पुरस्कार साथै सिल मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। विविध खबरहरू सँगसँगै बिहान 7 बजेको धोरबाराही हाइलाइट आजको लागि सकिएको छ। 10 बजे हामी थप विवरणसहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरीजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: इसान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारी।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814366422
3: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
3: ए हो र ल त ल,
5: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9856092।
6: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
7: सेवा लिने क्रममा चाहिने जानकारी
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615524995542478778।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
10: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
11: तिमीले देखो कुर्ता सुरुवाल चुरा मिलाएर
10: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
12: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
13: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
10: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी, कुर्ता सुरुवाल, यूके स्वेटर, आउटर, लुंगी, टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
4: क्रिस्मी क्लोथिंग कलेक्शन सुप्ला गण्डकी 4 दुलेगौड़ा, मुक्तिनाथ विकास बैंक बाट 4 घर माथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850657731, 9806757731।
14: खैरनी चाडमा लाखे नाच प्रतियोगिता 2083।
15: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
16: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
15: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
16: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
15: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ।
16: विस्तृत जानकारीका लागि सम्पर्क
10: 9841104332 र 9841113939।
15: आयोजक श्रीकृष्ण सृजनशील नेवा क्लब खैरनी टार।
17: १०३.८ अन्तर्मनको आवाज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेकौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
3: हेलो बा
4: कति बन्यो घर अनि ढलान भयो त
5: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
4: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
5: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
6: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
6: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811506630 र 9746780681
8: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
9: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
8: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भयो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
10: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहू पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
10: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
12: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
2: ओके ल डन
12: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौड़ा गणपति लघुवित्त रहेको भवनमा
2: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
12: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9560285443 र 9417007087
3: होइन रमिला, जति बेला पनि तल घर जान्छौ होइन किले मोनी लगाएर हो?
13: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोस चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
15: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
16: मैडम, धुम्रपान भनेको के हो?
15: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
16: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
15: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
16: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
15: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
17: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
18: पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
19: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
18: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल।
20: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
19: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
18: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
17: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
18: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
21: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9556031053।
22: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: कहाँ जाने?
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बीचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9641616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225526663।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
8: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
9: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, 9 ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9461633101 र 9468383522।
11: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
11: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
11: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9814530305।

0: Admission open at Sims Caregiver Dulegaura.
1: CTVT को पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
0: व्यवहारिक र प्रयोगत्मक सिकाई,
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
0: सेटमूलक गुणस्तरीय र प्रभावकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
1: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
0: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर।
1: सम्पर्क 9556443043, 9801443628 र 9560171773।
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.

0: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन
0: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जाली र पिता खाँचै गएर बजारतिर हिँडे।

0: काट्ने मिल, हाते ट्रैक्टर, पावर टूल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
2: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20 445।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
6: ₹103.8 अन्तर्मनको आवाज।
7: स्टुडियो तान्छेन
8: अहिले बिहानको 8 बज्यो।
9: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62 29
0: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
5: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
5: प्रोपाइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
0: फोन नम्बर 0564143121
5: मोबाइल 98065878634 र 97081107090
6: होइन यो धुवामा के गरिराखेको छौ भने तिमी
7: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
6: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको
7: एकदम ढुक्क छु म त त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
6: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
8: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
9: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564142334 र 98171656
10: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
11: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
10: दीक्षा ब्युटी पार्लर रे
11: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
10: हो र त्यस्तो के हुन्छ र त्यहाँ
11: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
10: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
11: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
10: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
11: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिलेकाहीँ समय दिनुपर्छ नि
10: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
11: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तल हो प्रोप्राइटर निशा लामा सम्पर्क 97090 34335
12: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
13: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
12: जुत्ता चप्पल सुट पैंट लेडीज आइटम साड़ी कुर्ता सुरुवाल होलसेल मूल्य में बिक्री गरिन्छ।
13: संपर्क प्रिंस फैंसी हाउस मोबाइल 98061115।
14: ए तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
16: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
17: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा।
16: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950। के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
15: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
16: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
15: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
16: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
15: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
16: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
15: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516644।
15: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
18: १०३.८ अन्तर्मनको आवाज।

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्य में पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
2: हेलो बा
3: कति बन्यो घर अनि ढलान भयो त?
4: बाबु ढलान त भयो, अब घर भित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
3: ल ल बा पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746680681।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850608307। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
9: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9091435622। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा
10: बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
7: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
2: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टेशन 1 स्टूडियो साइट
2: अहिले बिहान को 9 बज्यो
1: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301
3: विभिन्न ठाउँमा साउदी अरबद्वारा शक्तिशाली हवाई आक्रमण लाल सागरमा हुथी नियन्त्रण बढ्दा विश्व व्यापार थप प्रभावित र इंग्लिश प्रिमियर लीगमा न्यूकासल विरूद्ध युनाइटेडको फराकिलो जीत सीरी ए मा इन्टरसँग उडिनेजी पराजित
4: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा। मुस्ताङमा आजदेखि घरबझोङ जलवायु सम्मेलन 2083 हुँदैछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने सम्मेलनमा भाग लिन 421 स्थानीय तह र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगिसकेका छन्। हिजो साँझसम्म 7 प्रदेशका महानगर उपमहानगर नगर र गाउँपालिकाका जनप्रतिनिधि सहित 2000 बढ़ी अतिथि मुस्ताङ आइपुगेको घरबझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले गाउँपालिकाले पहिलो पटक यस्तो सम्मेलन गर्न लागेको बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा हिमाल पहाड़ र तराईमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गरिनेछ। साथै जलवायु परिवर्तनको असर न्यूनीकरण र सामना गर्न सामूहिक प्रतिबद्धता जनाउँदै घरबझोङ घोषणापत्र 2083 जारी गरिनेछ। सम्मेलनको व्यवस्थापनका लागि पालिका अन्तर्गतका 5 वडाका गाउँ समाज आमा समूह युवा क्लब र अन्य संघ संस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिनुभयो।
5: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा आज 2 मन्त्रीसँग मौखिक प्रश्नोत्तरको कार्यसूची छ। संसद सचिवालयका अनुसार परराष्ट्र मन्त्री श्री सिरकनाल र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलसँग मन्त्रालय सम्बन्धी मौखिक प्रश्नोत्तर हुनेछ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला

0: श्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा र स्पष्ट पारेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्दैछ।
1: आज भगवान श्री गणेशको पूजा आराधना गरिँदैछ। हरितालिका तीज पर्व अन्तर्गत गणेश चतुर्थी पर्व मनाउन लागि एक हो। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। शिव पार्वतीका पुत्र गणेशलाई हरितालिका तीजको व्रत परायण गरी व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। आज बिहानैदेखि राजधानी लगायत देशका विभिन्न गणेश मन्दिरमा भक्तजनको लाम लागेको छ। काठमाडौँ उपत्यकाको अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमल विनायक, कमल आदि गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो। भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुख शान्तिको कामना गरेर व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ। मंगल चतुर्थी समेत मनिने आजको दिन नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन्। यस दिन बालबालिकालाई छुस्या मुस्या बाँड्ने चलन रहेको छ। यस वर्ष यो पर्व मंगलबारकै दिन परेकाले यसको विशेष महत्व रहेको छ।
0: गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक गणेश मध्येको सूर्य विनायक गणेश मन्दिरमा आज दिनभर सिन्दूर खेलेर गणेशको रथ यात्रा गर्दै गणेश खट जात्रा मनाइँदैछ। सूर्य विनायक नगरपालिका वडा नम्बर 6 र 8 का बासिन्दाले बिहान सूर्य विनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्ति खटमा राखी रथ जात्रा दिनभर विभिन्न टोलको परिक्रमा गरी साँझ पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरी विसर्जन गरिने सूर्य विनायक नगरपालिका 8 का अध्यक्ष तथा सूर्य विनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो। गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गरी सिन्दूर जात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ 40 गाउँ गहनादेखि मन्दिरसम्म, उत्तरतर्फ सूर्य विनायक चोक अरणीको राजमार्गको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गर्ने परम्परा रहेको उहाँले बताउनुभयो। खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखिने र त्यसपछि खट जात्रा गरी टोल टोलमा परिक्रमा गरिन्छ। गणेशलाई रथारोहण गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराउने र जात्रामा सहभागी हजारौं महिला पुरूषलाई प्रसाद ग्रहण गराउने उहाँले बताउनुभयो।
1: कैलालीमा दर्ता भएका स्तरीय होटलले अब राति 12 बजेसम्म सञ्चालन गर्न पाउने भएका छन्। यसअघि होटल तथा व्यवसाय राति 10 बजेसम्म बन्द गर्नुपर्ने व्यवस्था थियो। होटल व्यवसायी संघ कैलाली, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बीच भएको छलफलपछि स्तरीय होटलको सञ्चालन समय 2 घण्टा थप गर्ने सहमति भएको हो। नयाँ व्यवस्था अनुसार प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्तरीय होटलका रूपमा दर्ता भएका होटलले राति 12 बजेसम्म ग्राहकलाई सेवा दिन पाउनेछन्। होटल व्यवसायी संघ कैलालीका अनुसार जिल्लामा यस्ता होटलको संख्या करिब 100 छ। अन्य होटल तथा व्यापारिक प्रतिष्ठानका लागि राति 10 बजेसम्मको समयसीमा यथावत रहनेछ। राति अबेर धनगढ़ी पुग्ने आन्तरिक तथा बाह्य पर्यटक, हवाई यात्रु र लामो दूरीका यात्रुलाई खाना तथा आवासको सुविधा लिन सहज होस् भन्ने उद्देश्यले समय थप गरिएको होटल व्यवसायी संघले जनाएको छ। प्रशासनले होटल संचालकलाई ग्राहकको विवरण राख्ने, होटल परिसरको निगरानी गर्ने तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन समेत आग्रह गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको
3: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरूद्ध भएपछि बनाइएको ट्रयाकको निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवाजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालन गर्न तीव्रता दिइएको छ। नयाँ ट्रयाक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार आज 11 दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। पर्सि असोज 1 पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम भइरहेको छ। उहाँका अनुसार निर्माणको पहिलो चरणमा 9 देखि 10 दिनसम्म 11-12 उपकरण परिचालन गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब 40 देखि 50 जना दक्ष र अध्यक्ष मजदूर र कामदारहरू परिचालन गरिएको छ। आवश्यकता अनुसार ग्रेडर, रोलर र एक्सकाभेटर सहित 5-6 वटा हेभी इक्विपमेन्ट प्रयोग भइरहेका छन्। हाल नयाँ ट्र्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभलिङ भइरहेको छ। करिब 300 मिटर लामो नयाँ ट्र्याकमा 7 मिटर चौडाईको सड़क र नालीसहित करिब 7.5 मिटरको संरचना निर्माण गरिएको उहाँले बताउनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियाले पछिल्लो 24 घण्टामा यमनका विभिन्न क्षेत्रमा 54 वटा हवाई आक्रमण गरेको हुथी विद्रोही समूहले दावी गरेको छ। हुथी समूहले लाल सागरका तटीय क्षेत्रहरूमा नियन्त्रण बढ़ाइरहेका बेला यो दावी बाहिर आएको हो। हुथी सैन्य प्रवक्ता याह्या सारीले एक वक्तव्य जारी गरी साउदी वायुसेनाले F-15 र टाइफुन लड़ाकू विमान प्रयोग गरी यमनका क्षेत्रहरूलाई निशाना बनाएको बताएका छन्। उनका अनुसार ताइज, लाज, जौफ, मारिब र हुदेइदाका क्षेत्रहरूलाई हवाई आक्रमण भएको छ। हुथी समूहले हिजो साउदी अरेबियाका विभिन्न सैन्य निशानामा मिसाइल आक्रमण गरेको थियो। हुथी समूहले लाल सागरको तट र बाबल मन्देव स्ट्रेटमा आफ्नो नियन्त्रण कायम भएको दावी गरेको छ। अमेरिका इरान युद्धले स्ट्रेट अफ हर्मुज पहिले प्रभावित भइरहेको समयमा हुथीले लाल सागरको जलमार्ग समेत नियन्त्रण गरेपछि पश्चिम एसियाको आयात निर्यात खराब रूपमा प्रभावित भएको छ।
0: अब खेल समाचार। इंग्लिश प्रिमियर लीग फुटबलमा लिड्स युनाइटेडले न्यू क्यासल युनाइटेडलाई 4-1 फराकिलो अन्तरले पराजित गरेको छ। गैराती घरेलु मैदानमा भएको खेलमा लिड्सले पहिलो हाफमै 2 गोलको अग्रता बनाएको थियो। लुइस माइलीको आत्मघाती गोलपछि जेडेन बेगल र डोमिनिक काल्बर्ट लेविनले गोल गरे। नेया ओकाफोरले 4th गोल थपे भने न्यू क्यासलका लागि बाजुमाना टुरेले सान्त्वना गोल फर्काएका थिए। जितसँगै लिड्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उता स्पेनिस ला लिगामा रियल बेटिसले भिल्लारियललाई उसकै मैदानमा 2-1 पराजित गरेको छ। बेटिसले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण 3 अंक हात पारेको हो। गोलरक्षक अल्भारो भाल्डेसले पनि उत्कृष्ट बचाउ गर्दै जितमा महत्वपूर्ण भूमिका खेलेका छन्। यस्तै इटालियन सीरी ए फुटबलमा इन्टर मिलानले 2 गोलले पछि परेको स्थिति उल्ट्याउँदै उडिनेजेलाई 5-3 हराएको छ। उडिनेजेले शुरूआतमै 2 गोल गरे पनि इन्टरले लगातार 5 गोल फर्कायो। जितसँगै इन्टरले 4 खेलबाट 12 अंक जोड्दा रोमासँगै शीर्ष स्थानमा रहेको पकड कायम राखेको छ।
1: अब मौसम। आज बिहान देशभरको मौसम सामान्यतया बदलिरही केही स्थानमा पानी परेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, कोशी, बागमती प्रदेश सहितका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। पछिल्लो 6 घण्टामा कोशीको शंखसभा लगायत देशका केही ठाउँमा धेरै भारी वर्षा मापन भएको छ। शंखसभाको टासी गाउँ स्नो स्टेशनमा पछिल्लो 6 घण्टामा 180.6 मिलिमिटर वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भक्तपुर, मकवानपुर, उदयपुर, दैलेख र जाजरकोटको सीमा क्षेत्रमा पनि धेरै पानी परेको छ। भक्तपुरको चागुनारायण स्टेशनमा 111 मिलिमिटर वर्षा मापन गरिएको थियो, जसका कारण मनोहरा खोलामा बाढ़ी आउँदा किनारका बासिन्दा त्रसित बनेका थिए। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। ताप्लेजुङ, तेह्रथुम, शंखासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेप्लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोर्खा, तनहुँ, लमजुङ, कास्की पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बाह उल्लेखी पर्ने सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: मुस्ताङमा घरपझोङ जलवायु सम्मेलन हुँदै 2000 भन्दा बढ़ी जनप्रतिनिधि सहभागी, भोलि घोषणा पत्र सार्वजनिक गरिने।
1: प्रतिनिधि सभा बैठक आज, दुई मन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची, संघीय संसदका विभिन्न समितिको बैठक पनि बस्दै।
0: आज गणेश चतुर्थी पर्व, गणेश मन्दिरहरूमा भक्तजनको घुइँचो, सूर्य विनायक मन्दिरमा गणेश खट जात्रा मनाइँदै।
1: यमनका विभिन्न ठाउँमा साउदी अरबद्वारा शक्तिशाली हवाई आक्रमण, लाल सागरमा हुथी नियन्त्रण बढ़दा विश्व व्यापार थप प्रभावित।
0: र इंग्लिश प्रिमियर लीगमा न्यू क्यासल विरूद्ध युनाइटेडको फराकिलो जीत, सिरी एमा इन्टरसँग उडिनेजे पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
6: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज। शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
9: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087 69142।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरीजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी ब्याङ्क सँगै बजाज सोरुम पारी।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज सोरुम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9114366422।
3: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
4: गण्डकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0658593069, मोबाइल 9840826926।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9864023420।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
9: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
10: This is Radio Dhorbarahi 103.8 MHz.

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक एस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
1: पेट छाती मुटु मधुमेह र थायराइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
1: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक र घाटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9856031053
4: ए सबिना यस्तो हतारमा कता हो
5: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
4: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
6: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846788528 र 9008816142
7: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
8: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
7: घातक रोग जस्तै मुटु रोग मुटु को शल्यक्रिया कैंसर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
8: सेवा लिने क्रममा चाहिने जानकारी
7: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
8: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
7: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0165524395549494
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
0: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
10: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
9: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
10: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी
11: को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
12: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
13: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
14: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
15: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
16: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
15: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
16: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
17: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
18: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
13: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
17: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
13: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
15: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
15: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
11: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
19: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
20: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
19: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
6: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुना।
16: मोबाइल 9908535337 र 9806615899।
21: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
1: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौड़ा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
3: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिबिसी, पिबिसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
5: एडमिशन ओपन एट सिम्स केयरगिवर दुलेगौडा।
6: सिटिभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू,
6: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
5: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
6: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
5: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
6: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
5: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
6: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
5: स्थान दुलेगौडा, एनआईसी एसिया बैंक भएको घर।
6: सम्पर्क 9856044343, 9801443628 र 9856071773।
5: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई, पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई, म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
11: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
12: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
11: हो र, कहाँ छ र त्यस्तो?
12: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
6: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
13: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
6: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
14: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9856062028 र 9901479716।
6: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
15: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
6: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
6: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
6: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
6: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
6: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
16: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोरबराई।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
8: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
9: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
10: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
1: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560-20279।
11: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
1: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
11: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
1: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
11: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
1: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
11: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111। शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
1: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
11: किसान खत्री ढोरफिर्दी

0: 5,511
1: तुलसी शाह दुलेगौडा रु 10,505
0: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155
1: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005
0: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231
1: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151
2: 103.8 अन्तर्मनको आवाज
3: स्टुडियो साइट
4: अहिले बिहानको 10 बज्यो
5: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160-95301
6: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
7: धोरबाराही हाइलाइट्स को साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
9: नमस्कार। बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट अनु मल्लको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ। ढोरबाराई हाइलाइट्समा अब समाचार सुन्नुहोस् विस्तारमा। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई स्नान गर्ने चलन रहेको छ। स्नान गरेपछि अरून्धती सहित अत्रि गौतम भारद्वाज जमग्नी विशिष्ट कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। ऋषि पञ्चमीको सप्त ऋषिको पूजा गर्ने भएकाले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज देशभरका ऋषेश्वर मन्दिरमा पूजा आजका लागि श्रद्धालु महिला भक्तजनहरूको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्गन निर्णायक समितिले स्वीकृत दिएका पात्रमा उल्लेख रहेको छ। यस्तै आइतबार दर्खाई तीज पर्व शुरू भएकोमा हिजो भदौ शुक्ला तृतीया व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोशी बाढ़ीको पीड़ाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक रहेको थिएन। आज सप्त ऋषिको पूजासँगै तीज समापन हुनेछ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजेको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्थापन सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। यसै गरी आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। भारतले नेपाललाई दैनिक 654 मेगावट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारीक अर्थात आउँदो पुष 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जानकारी गराएको छ। मुजफ्फरपुर ढल्केबर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावट र टकनपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट प्रसारण मार्फत 54 मेगावट बिजुली उपलब्ध गराइने जनाएको छ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख भएको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो

तीन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफलेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त छिटो छरितो सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको जनाएको हो। परिपत्र अनुसार सहकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुल गर्ने कार्य मा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कार्यवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपंगता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गरिएको छ। त्यसै गरी सेवा प्रवाहमा प्रभावकारी बढ़ाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारी र कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रूपमा अवाधिक गराउने विषय समेत उल्लेख रहेको छ। मुस्ताङमा आजदेखि घर्प झोङ जलवायु सम्मेलन 2083 हुँदैछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने सम्मेलनमा भाग लिन 421 स्थानीय तह र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगिसकेका छन्। हिजो साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधि सहित 2000 बढ़ी अतिथि मुस्ताङ आइपुगेको घर्प झोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभएको हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले गाउँपालिकाले पहिलो पटक यस्तो सम्मेलन गर्न लागेको बस्नेतले जानकारी दिनुभएको हो। सम्मेलनमा हिमाल पहाड़ र तराईमा जलवायु परिवर्तनले पारेको असर बारे छलफल गरिनेछ। साथै जलवायु परिवर्तनको असर न्यूनीकरण र सामना गर्न सामूहिक प्रतिबद्धता जनाउँदै घर्प झोङ ध्यानकर्षण 2083 जारी गरिनेछ। सम्मेलनको व्यवस्थापनका लागि पालिका अन्तर्गतका 5 वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य संघ संस्थालाई परिचालन गरिएको गाउँपालिकाका उपाध्यक्ष जमुना थकालीले जानकारी दिनुभएको हो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरूद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवत जवत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालन गर्न तीव्रता दिएको छ। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनु भएको हो। उहाँका अनुसार 11 दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। हाल नयाँ ट्र्याकमा नदीको घेग्रान प्रयोग गरी ग्राम्बेल भइरहेको छ। सड़कको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ट्रेन निर्माण गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभएको छ। सब बेसको अन्तिम तह निर्माण भएपछि सड़क यातायात सञ्चालनका लागि तयार हुने उहाँको भनाइरहेको छ। करिब 300 मिटर लामो नयाँ ट्र्याकमा 7 मिटर चौडाईको सड़क र नाली सहित करिब 7.5 मिटरको संरचना निर्माण गरिएको उहाँले बताउनु भएको हो। तनहुको शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौड़ामा बजार स्थित बीपी चोकमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहनशील दिदी बहिनी समूह पोखरा 32 प्रथम भएको छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 4 आयोजनामा भएको प्रतियोगितामा उज्जवल आमा समूह, त्यसै गरी पोखरा द्वितीय र नेत्र ज्योति उज्यालो आमा समूह भीमा तृतीय भएका छन्। यस्तै सिद्धार्थ आमा समूह, कवासे र उन्नति आमा समूह दुलेगौड़ाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा फूलबारी बालबालिका समूह खैरिनी 4 उत्कृष्ट नृत्य प्रस्तुत गरेको थियो। त्यसै गरी क्षेत्रीय

0: उत्कृष्ट वेशभूषातर्फ पुरस्कृत भएको छ। प्रतियोगितामा सहभागी समूहले तीज गीत तथा नृत्य मार्फत नेपाली मौलिक संस्कृति परम्परा र सामाजिक सन्देश प्रस्तुत गरेका थिए। कार्यक्रमले तीज पर्वको मौलिकता संरक्षणसँगै महिला तथा बालबालिकाको सृजनशीलता र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। त्यस्तै गरी खैरेनी टारमा आयोजना गरिएको खुल्ला तीज गीत प्रतियोगितामा शुक्ला गण्डकी तीन कवासेको सिद्धार्थ आमा समूह प्रथम भएको छ। दश समूह सहभागी भएको प्रतियोगितामा यो आमा समूह प्रथम भएको आयोजकले जनाएको हो। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघको छ र सात नम्बर वडा व्यवस्थापन समितिको संयुक्त आयोजनामा भएको प्रतियोगिता उन्नतिशील आमा समूह दुलेगौड़ा द्वितीय र फूलबारी आमा समूह खैरेनी टार तृतीय हुन सफल भएको थियो। प्रतियोगितामा प्रथम द्वितीय र तृतीय भएको समूहले क्रमशः 25,000 15,000 र 10,000 नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हाले जानकारी दिनुभएको हो। प्रतियोगितामा क्षेत्रीय समाज दुलेगौड़ा सान्तोना स्थान प्राप्त गर्दै नगद 5,000 पुरस्कार प्राप्त गरेको छ। यस्तै विद्यालय स्तरीय नृत्य प्रतियोगितामा बाल विद्या मन्दिर मावि दुलेगौड़ा प्रथम, खैरेनी मावि खरिनीटा द्वितीय र ज्ञान बगैंचा इंग्लिश बोर्डिङ स्कूल तृतीय भएका छन्। उनीहरूले क्रमशः 7,500, 5,000 र 3,000 पुरस्कार प्राप्त गर्न सफल भएका छन्। कार्यक्रममा चर्चित लोक तथा दोहोरी कलाकार कला लम्सालले आफ्नो चर्चित गीतहरू मार्फत दर्शकलाई मनोरञ्जन प्राप्त गरेको थियो। कोशी बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना रहेको छ। साथै यी तीन प्रदेशका विभिन्न ठाउँमा पर्सि बिहिबारसम्म नै पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गए रातिदेखि निरन्तर पानी परिरहेको कोशी प्रदेशको संखुवा सभा टासी गाउँमा थप पानी पर्ने सम्भावना रहेको छ। त्यस्तै महाशाखाले टासी गाउँ आसपासका क्षेत्रमा सतर्कता अप्नाउन आग्रह समेत गरेको छ। गैराती टासी गाउँमा सबैभन्दा धेरै 116 मिलिमिटर वर्षा मापन भएको थियो। अहिले कोशी बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। आज राति पनि कोशीको पहाड़ र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। त्यस्तै ठूलो पानी पर्न सक्ने अनुमान गरिएका ठाउँमा नदी तटीय क्षेत्रमा विशेष सावधानी अप्नाउन महाशाखाको आग्रह रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। क्षयरोग अर्थात टीबी विरूद्धका नयाँ खोपहरूले एक दशकभित्र 70 लाख भन्दा धेरै जीवन बचाउन सक्ने विश्वव्यापी खोप गठबन्धन गाविले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेको नयाँ टीबीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने गाविका प्रमुख सानिया निस्तारले बताउनु भएको छ। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरू सबैभन्दा बढी आवश्यक भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाविले जोड़ दिएको छ। नयाँ र आशाजनक अन्तिम परीक्षणमा रहेका खोपहरूमध्ये एकले आगामी एक दशकले अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ। गाविको नयाँ विश्लेषण अनुसार तिनीहरूले सन् 2030 2050 73 लाख भन्दा बढ़ी मानिसको ज्यान जोगाउन सक्छन्। खोपहरूले शताब्दीको मध्यसम्म न्यून र मध्यम आय भएका देशहरूमा 135 अर्ब डलरसम्म आर्थिक लाभ दिन सक्ने क्षमता राख्ने गाविले जनाएको छ। अब खेल समाचार। बंगलादेश क्रिकेट बोर्ड बीसीबीले अर्को वर्ष सन् 2027 नेपालसँग द्विपक्षीय श्रृंखला खेल्नेबारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट संघ क्यानले आफ्नै घरेलु मैदानमा श्रृंखला खेल्न प्रस्ताव गरेपछि बीसीबीले सकारात्मक रूपमा छलफल अघि बढ़ाएको जनाएको छ। बीसीबीका क्रिकेट संचालक प्रमुख साहियार निफिसले पत्रकारहरूसँग कुरा गर्दै नेपाल क्रिकेट संघबाट केही समय अघि नै द्विपक्षीय श्रृंखला खेल्ने प्रस्ताव आएपछि बीसीबी र क्यानबीच भएको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ। निफिसले बंगलादेशको आगामी क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 सम्मको वर्तमान फ्युचर टुर्स प्रोग्राम एफटीसी चक्रभित्रै श्रृंखला आयोजना गर्ने प्रयास भइरहेको बताउनु भएको हो। हस्त बिहान 10 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजेको ढोरबाराई हाइलाइट्समा फेरि पनि हाम्रो भेट हुने नै छ। तबसम्मका लागि म अनुमल्ल विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahi@gmail.com इमेल गर्नुहोस्।
2: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
3: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
4: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
3: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
4: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
3: साथमा सहभागी सम्पूर्ण समूहलाई 5,000 प्रदान गरिनेछ।
4: विस्तृत जानकारीका लागि सम्पर्क
5: 9841104332 र 9841113939।
3: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनी चार।
6: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
7: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
7: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: म्याडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? भन्छन् मैडम?
7: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
11: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
10: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563218, 98462014726।
11: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
12: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
13: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
14: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
12: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
13: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
9: हेलो बा,
15: कति बन्यो घर? अनि ढलान भयो त?
16: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
15: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
16: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
17: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
9: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
17: प्रोप्राइटर राम भुजेल। सम्पर्क 98191-50630 र 97476-80681।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
18: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा।
18: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
9: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
18: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
19: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
20: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
19: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
20: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
21: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
19: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्प पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0564140008।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560324020, 9801454674 र 9460324020।
6: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
8: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9846683522।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
12: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: आइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
12: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
13: This is Radio Dhorbarahi 103.8 MHz.
14: 103.8 MHz present every day 10:30 AM to 12 PM.
15: It's time for a calling time.
14: Only on Radio Dhorbarahi.

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बारा ही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथ इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिको साथ सुनेर साथ दिन सक्नुहुन्छ अनि सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता अनुमल्ल रहन सबको 12 बजेको समयसम्म अब धेरै थोरै अब हामीलाई पनि अब केही दिन यता चाहिँ तिज लागिरहेको छ के अरे है अनि अब एक दिन मात्र बाँकी रहेको यो तिजको यहाँलाई अब आज पनि ढिलो भए पनि धेरै धेरै शुभकामना छ आज रिसिभ हुन्छ मि पनि है के कसरी मनाउँदै हुनुहुन्छ अनि साथमा आज भने अन्तिम दिनमा रहेर चाहिँ हामी मजाले तिजोको गीतहरू चाहिँ सुन्छ अब भोलिबाट त अब बन्द नै होला किनकि अब सुन्नै नमिल्ने भने त होइन तर समयअनुसार सुन्नुपर्छ भन्छ नि त यसो ढिला नगरी अहिले भन्यो त मिठो तिज सङबाट चाहिँ प्रोग्रामको ओपनिङ गर्छु अनि आज मंगलबारको एपिसोडमा रहेर चाहिँ हामी टपिकमा रहेर कुराकानी गर्न बाँकी नै छ के र कसो भनेर केसीमा जानकारी गराउँछ अहिलेको भने आयोजेली माइती सम्झेर एलिना चौहान समीक्षा अधिकारी अनि रचना रिमालको आवाजमा सोझेको यो गीत स्वीकार्नुहोला है त

0: हजुर, यसमा फेरि बोलाउँछन् माइती दरखान यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु र पके पनि सम्पूर्ण श्रोता साथीलाई चाहिँ मन पर्यो होला है। फरकबार फरक श्रृंखलाको साथमा यहाँमा आउने गर्दछौ अनि आज चाहिँ हामी मंगलबारको एपिसोडमा रहेर भने साथीहरूसँग कुराकानी गर्ने दिन पनि हो। अब तिज आयो, हामीले दर पनि खायौं, नाच्यौं, गीत पनि गायौं, अब पके पनि साथीहरूले पनि रमाइलो गर्नुभयो होला माइती, अब भेट हुनुभयो होला साथीभाइ सँगसँगै आफन्तसँग पनि रमाइलो गर्नुभयो होला, अब सामाजिक सञ्जालमा पनि त्यसको फोटो र भिडियोहरू पनि प्रशस्तै देखियो पनि होइन, अब हामीले पनि अब देख्यौँ, यहाँले पनि अब हाल्नुभयो होला। तर अब तिज सकिएको छ, रमाइलो उत्सव पनि सकिएपछि एउटा प्रश्न चाहिँ आज भनेको तिजले चाहिँ हामीलाई अब के सिकायो त, अब साथीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? अब टपिक चाहिँ सरल छ, अब तिजसँग सम्बन्धित कुराहरू चाहिँ साथीहरूलाई दिनु मन लागेको सन्देशहरू चाहिँ आज खुले साथीहरूले राख्न सक्नुहुन्छ 0 5 4 14 2 0 0 को बाटो भएर, किनकि अब तिजमा हामी मजाले नाचगान गर्छौँ, दर खान्छौँ होइन, तर तिज केवल अब नाचगान र दर खाने पर्व मात्र हो कि यसभित्र पनि अब महिला परिवारसँगको सम्बन्ध, संस्कृति, सामाजिक चेतनासँग पनि जोडिएका गएर धेरै सन्देशहरू पनि त हुन सक्छन् नि। सो साथीहरूलाई चाहिँ मजाले खुलेर आफ्नो कुराहरू चाहिँ राख्न सक्नुहुन्छ 0 5 4 4 14 2 0 0 को बाटो भएर। अहिले भनेको सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। दर्शन नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो एकराजीलाई।
1: धन्यवाद।
0: अनि सञ्चारमा हुनुहुन्छ एकराजी?
1: भर्खरै खाना खाएर आराम गर्दै बस्दै बस्दै।
0: अनि के हुँदैछ त तपाईँतिरको नयाँ नौला हालखबर? तिज सकिएको छ कि छैन? ढिलो भए पनि
1: तिजको माहौल चाहिँ त खासै
0: अहिले चाहिँ खासै त्यस्तो रौनक चाहिँ भएन हो। ल ठिकै छ, अब
1: किनभने अहिले अस्ति नै भर्खरै एकजना साथी एक्सिडेन्ट परेको थियो अनि
0: हजुर
1: उयो अब दुर्घटनामा परेर मृत्यु भयो क्या, अनि त्यही भएर कुबर हो भन्ने क्षेत्री हो अनि
0: त्यही चाहिँ अलिकति अब खल्लो खल्लो नै भयो है हाम्रो एकराजीको ठाउँतिर चाहिँ। ल ठिकै छ, अब तिजको यो खल्लोपन सँगसँगै आजको टपिक भनेको चाहिँ अब तिज सकियो होइन, अब तिजलाई चाहिँ अब रमाइलो र उत्सवको चाडबाड हो पनि भनिन्छ विशेष गरी महिला दिदी बहिनीको होइन, तर तिज सकिए पश्चात पनि अब यहाँले दिनुपर्ने सन्देशहरू, तिजसँग सम्बन्धित कुराहरू चाहिँ आज साथीहरूलाई तपाईँले के सिक्नु भयो त, तिजबाट हामीले के सिक्न सकिन्छ भनेर चाहिँ साथीहरूलाई सन्देश दिनु पर्यो कि आज।
1: यस्तो
0: रमाउने
1: हो, आफूले चाहिँ त हाँसी खुसी मनाउने हो, तर चाहिँ त ऊ व्यवहारिक तरिकाले त होइन नि।
0: हाम्रो
1: गाउँ घरमा ऊ पहिला चाहिँ त मादल बजार नाचिन्थ्यो, ऊ गरिन्थ्यो, त्यस्तो तरिकाको नाच्थ्यो, अहिले चाहिँ त देशको ऊ भन्छ त्यस्तो तरिकाले नमानौ ल
0: हजुर
1: होला, अनि त्यसपछि अब चाहिँ त राम्रै तरिकाले नाच्ने राम्रो रमाइलो गर्नुहोस्, अनि किनभने चाहिँ अब यो ऊ के अरे वर्षाको टाइम भन्छ, अब के अरे यो भुटेपछि उसको लागि गर्दाखेरि नि अब चाहिँ त धेरै ठाउँमा चाहिँ त तिजको चाउलोहरू चाहिँ त बनाउन मनाउन नसकेका छन् नि त, अनि त्यही भएर चाहिँ जहाँ हुन्छ दिदी बहिनीहरू कुरू अनि राम्रोसँग चाहिँ खुसी मनाउनु होला तिजको शुभकामना।
0: हजुर, धेरै धेरै धन्यवाद यहाँलाई पनि। अब ढिलै भए पनि आज अन्तिम चरणमा छौँ हामी तिजको आज है, सो यहाँलाई ढिलै भए पनि शुभकामना सँगसँगै कसले देख्यो र भन्ने एउटा हामी रमाइलो तिजको गीत सुन्दैछौँ, कसलाई सुनाउन चाहनुहुन्छ सम्झना राख्नुहोस्?
1: अब सम्झना त पहिला त सर्वप्रथम तपाईँलाई भइहाल्यो,
0: थ्याङ्क यू सो मच,
1: अनि मलाई चाहिँ माया गर्ने खगी माया दिदी, धर्मा दिदी, मगर्नी दिदी, अनि रुसिका बहिनी, अनि नर दाई, टोपेश्री दाई, अनि आफू सेलबेट आउने बुवाको लागि र मलाई एक रात भन्ने दिने नचिन्ने सम्पूर्णको लागि भन्ने चुटिन शुभदिन छ भाइ.
0: हुन्छ सुटिन्छौ, नमस्कार. शुभ दिन. उहाँ हुनुहुन्थ्यो एक राज रामजाली मगरजी. जो जस्तो अवस्थामा हुनुहुन्छ ती चाहिँ हाँसी खुसी मनाउनु होला भन्दै उहाँले चाहिँ अब भर्खरै भएको अब भोटिए कुस्तीको अब घटनालाई पनि उहाँले चाहिँ जोड्नु भएको थियो होइन. सो अब हामी जे जस्तो ठाउँमा चाहिँ आफू खुसी चाहिँ हुने हो, आफू सकेको चाहिँ आफू खुसी भएर चाहिँ ती मनाउनु होला, कुनै पनि चाडबाडहरू चाहिँ मनाउनु होला. सँगसँगै उहाँले चाहिँ अब पहिलाको समयमा चाहिँ अब मादलहरू बजाउने होइन, दिदी बहिनीहरू गाउँघर भेला भएर चाहिँ अब रमाइलो गर्ने, तर अहिले त माहौल छैन. अहिले चाहिँ अब दिदी बहिनीहरूले त्यति आधुनिक ढङ्गमा पनि तिज मनाउँदै हुनुहुन्छ भनेर सन्देश पनि छोडेर गइसक्नु भएको छ. अब तिज सकिए पनि तिजले दिने सन्देशहरू भने हामीले सकिनु हुँदैन. तिजले दिनुपर्ने सिक्नुपर्ने पाठहरू चाहिँ हामी सिकिराख्नुपर्छ. यसो त्यो सन्देश चाहिँ के छ त, तिज सकिए पनि हामीले चाहिँ तिजबाट के कुरा सिक्न सकिन्छ त नि भनेर सन्देश राख्नको लागि, साथीहरूलाई सिकाउनको लागि 65442 0000 बाटो भएर जोडिन सक्नुहुन्छ र साथी हुनुहुन्छ लाइनमा. हेलो, नमस्ते हजुर. हेलो, नमस्ते हजुर.
2: नमस्ते हजुर.
0: नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ.
2: हामीको अब अन्तिम दिन हरितालि चिजको शुभकामना है.
0: यहाँलाई पनि थ्याङ्क यू सो मच. अनि शुभकामना छ
2: हजुर. टपिक पनि भन्नुभयो
0: हजुर.
2: यो मै विचार राख्नु सोचे विचार हुन्छ होइन.
0: हजुर हजुर.
2: तपाईँको भन्नु पर्दाखेरि 9 डाँडा 7 डाँडा कति टाढा टाढा काटेको दिदी बहिनीहरू होइन, बाबा आमाहरूले दाजुभाइहरूले बोलाएर जम्मा हुँदाखेरि होइन, सुखोसुखो बाँधेर एकदम रमाइलो हुन्छ होइन. अघि पछि भनेको त भैँसी र भैँसीको सिंहको भाइ हुन्छ होइन, बाख्रा र बाख्रा सिंहको भाइ छ. दिदीको दुःख, दिदीको बहिनीको दुःख, माइतीको साइलीको आफ्नो दुःख छ. यो चाहिँ दुःख पछि माइतमा चाहिँ 6 वर्ष त्यो घरमा जन्मियो, जन्मियो हुर्कियो होइन, त्यसै कारणले अनि बिहा गर्नु भएर छोरी मान्छे पढाइ घर जानु पर्यो होइन. त्यसै कारणले यो हरिजालीको चिज भनेको महिलाले अब दाजुभाइहरू बाबा आमाले होइन, अब 9 डाँडा कतै कति पूर्व पश्चिम उत्तर दक्षिण पुगेको हुन्छ होइन. अनि लिन अब 2-3 दिन अब पहिला त अब तपाईँको त्यो यातायातको असुविधा हुँदा कति अब बाटोमै उसो भएर मृत्यु जाँदा गाउँ गाउँमा ठाउँसम्म जसरी यातायात पुगेको छ होइन.
0: हजुर हजुर.
2: अनि त्यो मात्रै नभए होइन, अन्त फोनको जमाना नै भयो होइन, त्यसको लागि भयो भ्याइ लिन गइदिएको. अनि टक्क कतिजना दिदीबहिनी जमघर भयो होइन, टक्क अस्ति दर खायो, हिजो दिनभरि व्रत बसियो होइन, सुख दुःख बाँध्यो, अनि मिठातिर गीतहरू गाइयो, गर्दाखेरि रमझम गर्दाखेरि त्यसपछि अनि पछि त्यहाँ भेटिन्छ होइन,
0: तिनीहरू
2: छुट्टै मल हुन्छ कि, भेटेर आफ्नो सुख दुःख बाँध्ने, अनि रमझम गर्ने, व्रत बस्ने, पूजा लगाउने, त्यसरी मा त्यसरी गाएर भजन कीर्तन गर्ने भन्ने त्यो दिदीबहिनी जङ्गल भेट पाउँदाखेरि हैदले तिजले जस्तो लाग्छ नि मेरो विचार.
0: हजुर, कस्तो हुन्छ नि पहिलाको माहौलहरू हामीले चाहिँ अब यो गाईहरू अलिकति अब भेटिएन है, तर हामीले गीत सङ्गीतमा देखेको दृश्यहरू चाहिँ हाम्रो अमृतजीले कस्तो मजाले सुनेर राखिदिनु भयो कि.
2: हजुर. रमझम भएन, न त फेसबुकतिर
0: हजुर
2: नाचेको आउँथ्यो.
0: हजुर
2: हजुर. अहिले साउन्ड सिस्टम आयो
0: हजुर,
2: न त तिजको दिनमा वरिपरि दिदी बहिनी बसेर होइन बाजे बाजे माटो खैचेरी बजाएर गाउँथ्यो भने अहिले तपाईँको त अहिले भोटे खसीको लागि फरक भयो. अहिले दरको नाममा दारू भएर पचाएर प्याटी ब्यान्डेसँग होइन, हिजो अस्ति नि एउटा दिन फेसबुकमा सामेल समयमा देखाएको थियो, दिदी बहिनी बहिनी एकजना उसै रक्सी दारू के माइतनहरू होइन, साथी मिलेर खाएको भनेर मलाई त्यो याद अहिले दिलाउन मन लाग्यो होइन.
0: हजुर हजुर.
2: अनि त्यस्तो पनि विकृति नै आएको छ. अनि पहिला पहिला अब दाजुभाइ दिदीबहिनी अब दिदीबहिनी बसेर होइन मार्ग बजाएर गाउँथ्यो होइन, अहिले चाहिँ प्रायः साउन्ड सिस्टम गरेर अनि ताती बेलातिर हुने यो अलिकति विकृति आयो कि.
0: हजुर.
2: अहिले त अहिलेको साल चाहिँ होला यो
0: हजुर. अब अहिलेको र पहिलाको सँगसँगै तुलना गर्दै अब तिजको बारेमा धेरै कुरा
2: गीत गाउँदाखेरि
0: सुन्छ यो रमाइलो कुराकानी सँगसँगै अहिले भने साथीभाइलाई हामी एउटा मिठो गीत पनि सुनाउँदैछौँ सम्झनुहोस् थ्याङ्क यू सो मच
2: अनि घरबाट होलिनेको लागि अगाडि पछि एक मुष्टमा कसैले बिर्सेको छैन भन्दै बिरान्छु नमस्कार
0: छुट्टिन्छौ कस्तो मजाले उहाँले कुरा राखेर गइसक्नु भएको छ अब नौ डाँडा पारी दिएको दिदी बहिनीहरूलाई चाहिँ अब न्यास्रो लाग्ला होइन दुःख सुख बिसाउने चाडबाडको रूपमा चाहिँ हेरिन्थ्यो होइन जन्मघरमा चाहिँ सबै दिदी बहिनीहरू आउने जम्मा हुने आफ्नो दुःख सुख राख्ने भन्ने हुन्थ्यो अब अहिले त यातायात पनि छ अब पहिला लिनै जाने चलन पनि थियो तर अहिले यातायात छ फुर्सद छ भने चाहिँ हामी लिन जान्छौँ होइन नत्र यातायात छ अब ठाउँ ठाउँमा गाडी पुगेको छ पहुँच पनि छ हामी सजिलै जान सकिन्छ अब फोनको जमाना छ एकल फोनमा पनि हामी बोलाउन सकिन्छ है पहिला पहिला त अब दिदी बहिनीहरू चाहिँ अब यदि दाजुभाइले अब एकदमै गाह्रै परेर अब फोन गर के भन्छ लिन जान भ्याएन भने पनि अब दुःख मन गर्ने जमाना पनि थियो है अहिले त अब त्यस्तो छैन ठिकै छ अब यसरी नै साथीहरूले आफ्नो कुराहरू पनि राखिराख्नु भएको छ धेरै कुराकानी नगरौँ विश्राममा जानुपर्ने बेला भइसकेको छ हामी पुनः यस्तै कुराकानीको साथमा त जोडिन्छौँ नै यहाँहरू भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ छ यो मैलेको लागि भने लिना चौहानको 20 वर्ष माइतीमा पाखुरी ठेलेको देखेको काम गरेको होइन कसले देखेर समुद्र गीत सिकार्नुहोला है त

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
6: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
7: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
6: दीक्षा ब्युटी पार्लर रे?
7: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
6: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
7: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
6: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
7: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
6: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
7: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
6: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
7: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090334335।
8: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
9: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
8: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआ सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
9: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
8: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338, प्रशान्त नेउपाने 98460269625।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864878528 र 9908216142।
13: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
14: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
15: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
13: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 9850-57731, 9806-57731।
16: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
17: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
16: उपचार सेवाहरू,
17: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
16: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
17: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
16: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
17: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
16: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
17: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
0: This is Radio Dhorbarahi, 102.8 MHz.
18: Station 1. Studio Sidechick.
19: Aile, piano ko 11 bajyo.
20: साइन्स चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301। साइन्स चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी

0: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र फरकबार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज भने हामी मंगलबारको टपिकमा चाहिँ अब तिजबाट चाहिँ यहाँले अब मनाउनु भएको तिजबाट के सिक्नु भयो त भनेर साथीहरूलाई सन्देश दिन चाहिँ सक्नुहुन्छ, जहाँ चाहिँ हाम्रो प्रोग्रामका स्पोन्सर गरिदिएको छ उमेर महाभूषण सुनसादी पसल दोलेगौडाले प्रोपाइटर हुनुहुन्छ, मेन बहादुर सुनार अर्डर अनुसारको विभिन्न डिजाइनका गरगहना खरिद बिक्री तथा साटफेर गर्नु परेमाने पुराना गरगहनाहरू पनि साटफेर गरिनुको साथै मरमत खरिद बिक्री पनि गरिन्छ, गएर यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ। र बारे पछि हामी एकजना साथीलाई विजय पनि गराउँछौँ र विजय साथी मध्ये अन्तिम वर्षभरि एकजना साथीलाई चाहिँ पाउन सक्नुहुन्छ। र सयको रिचार्ज प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले, प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने। यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै अब पालो तपाईँको हो 0965 4000 2000 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ। र कोही साथी हुनुहुन्छ है लाइनमा? हेलो नमस्ते हजुर।
1: हेलो
0: नमस्ते हजुर, कहाँदेखि कसको आवाज सुन्दैछु होला? को होला? भीमा गुरुङजी। अनि भीमाजीलाई चाहिँ अब ढिलै भए पनि तिजको शुभकामना सँगसँगै यहाँको तिज कस्तो भयो सुनाइदिनुहोस् न त हाम्रो साथीहरूलाई।
1: हजुर, तिज भन्ने कुरा अब वर्षमा एकचोटि आउने चाड हो।
0: हजुर हजुर, ल अब वर्षमा आउने एक दिनको चाड यहाँको कस्तो भयो त पहिला सुनाइदिनुहोस् अनि साथीहरूलाई चाहिँ सन्देश दिने है हामी। पहिला तपाईँको तिज कस्तो भयो समग्रमा हिजो अस्तिको सुनाइदिनुहोस् न त।
1: एकदमै ठिकै भयो भन्नुपर्छ, अहिले आफूले एउटा हात फ्याक्चर भएर घरमै बसिराखेको छु, कतै हिँड्न पाएको छैन।
0: ए ल, एकदमै शीघ्र स्वास्थ्य लाभको कामना पनि छ। एकदमै गाह्रो हुन्छ कि, किनकि अब हामी के भन्छ अब दैनिक काम कार्य भन्ने बित्तिकै अब हामी हातको भरमा काम गरिरहेको हुन्छौँ है, अनि त्यसमा पनि अब के भन्छ त्यो समयसम्म हामीले पहिले सुरुवातीमै ख्याल गरेनौँ भने पछि पछि पनि अब बल्झिने जस्तो हुन्छ कि। सो बिमाजीले चाहिँ एकदमै तिज भन्ने कुरो चाहिँ पछि आगम वर्ष अर्को वर्ष भन्छ नि मनाउँदै गर्नु होला, पहिला मेन भनेको आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् है।
1: ल
0: अब हामी हजुरको कुरा सुन्छौँ, अरू के भन्दै हुनुहुन्थ्यो?
1: उहाँहरूको लागि पनि अब त टिज आयो, हामीलाई दाजुभाइ दिदीभाइ दाजुहरूतिर आउनुहुन्छ भन्ने लाग्छ, कुनैको घरमा दाजुभाइ दिदी दाजुभाइहरू नआउन पनि सक्छ। त्यसैले म यो भन्न चाहन्छु, जति पनि म दिनालाई दिना बोलेको सुनिराख्नु भएको छ, जति पनि दिदीबहिनीहरू हुनुहुन्छ मलाई जस्तै कुरा अरूलाई पनि परेको छ होला भन्ने म ठान्छु। र हामी जति पनि जीवनहरूले जति पनि खुसी मान्यौँ रमायौँ, कति दिदीबहिनीहरूले कति खुसीमा मनाउन सक्नु भएन होला, बाहिर जान सक्नु भएन होला, उहाँहरूलाई म यो भन्न चाहन्छु। अहिले हामी नमरे बाँचे कालोले साटो भन्ने एउटा उखान पनि छ, त्यसैले यो वर्ष यो वर्ष रमाइलो गर्न नसके पनि अर्को वर्ष हामी रमाइलो गर्छौँ भन्ने भन्ने मनमा सोचेर ढुक्क गएर बस्नु होला भन्ने चाहन्छु।
0: थ्याङ्क यू सो मच। अब भन्न जान्दिनँ भन्यो भने कति मजाले हाम्रो साथीहरूलाई चाहिँ सान्त्वना पनि दिनुभयो कि हाम्रो बिमाजीले, नमरी बाँचे अब दैवले साँची चाहिँ अर्को भेट अर्को पाली अब पक्कै नाचगान गर्न सकिएला, दुःख परेको छ भने पनि अब अर्को पाली रमाइलो मनाउने, अब रमाइलो गर्नु भएको छ भने अझै रमाइलो गर्नु होला है नि त। ठिकै छ, अनि रेडियो प्रोग्राम आज सुन्दै हुनुहुन्छ हो? अनि अब साथीहरूले यसरी नै अब दुःख सुख सँगसँगै साथीहरूले चाहिँ अब तिजको बारेमा सन्देश दिइराख्नु भएको छ है, अनि हामीले पनि आज अन्तिम दिन स्वरूप चाहिँ अब तिजको गीतहरूलाई नै कार्यक्रममा स्थान दिइरहेका छौँ। बिमाजी अहिलेको लागि भन्ने पृथ्वी छोडेर गई जाला भन्ने एउटा रमाइलो गीत छ कि, नाचौन रमेर भन्ने, यो गीत ग कसले सुनाउन चाहनुहुन्छ?
1: मलाई मभन्दा अगाडि आउने साथीहरू र मभन्दा पछाडि आउने साथीहरू

0: लागी पक्ने आएर जानु भएन निकाने बटावा आफू लागि भन्न चाहन्छु र जति पनि दिदीबहिनीहरूले कार्यक्रम सुनेर बसिराख्नु भएको छ उहाँहरू सम्पूर्णको लागि भन्दैछु चिन्छु भगवान्.
1: छुट्टिन्छौँ. नमस्कार भाइ. भाइ बिमाजी हुनुहुन्थ्यो, हामीलाई किमल डाँडादेखि सम्झनु भएको थियो. र साथीहरूको लागि आजको टपिक भनेको चाहिँ तीज त सकियो, तर तीजबाट हामीले सिक्नु पर्ने सन्देशहरू चाहिँ के छ त भनेर साथीहरूलाई चाहिँ सन्देश दिन सक्नुहुन्छ. अब तीजमा चाहिँ मुख्य त अब हामी नारी महिला दिदी बहिनीहरूको चाहिँ स्वतन्त्रको कुराहरू उठेको हुन्छ, अधिकारको कुराहरू एकदमै धेरै हुन्छ कि. अब नारी चेलीहरू कति हेपिने भनी छ कि. मुख्य त गीत सङ्गीत सुन्ने हो भने अब तीज प्रतियोगितातिर पनि जानुहुन्छ भने अब महिलाले नि यस्तो गरी बाँच्न पाउनु पर्छ भन्दै गीतहरू घन्किरहेको हुन्छ, गीतहरू कति सिर्जना भइरहेको हुन्छ. तर तीज सकिएपछि तीजको बेलामा एकदमै गुणगान भएको ती शब्दहरू अब तीज सकेपछि चाहिँ वास्तवमै व्यवहारमा चाहिँ लागू भएको हुन्छ त भनेर एउटा प्रश्न पनि छ होइन. र यसै सन्दर्भमा चाहिँ अब तीजसँग सम्बन्धित यहाँले जे पनि आफूलाई लागेको कुराहरू चाहिँ राख्न सक्नुहुन्छ. भर्खरै मैले अब महिला स्वतन्त्र अधिकारको कुरा गरेँ होइन, ती सकिएपछि त्यो कुराहरू लागू हुन्छ कि हुँदैन होइन. त सँगसँगै अब ती सङ्गीत भने चाहिँ हामी गीत सङ्गीत त अब मौलिक पारामा हाम्रो आमाहरूले चाहिँ गुनगुनाउनु भयो, बज्यूहरूले गुनगुनाउनु भयो भनेर सुनिन्छ. तर अहिले चाहिँ विकृति आएको छ भन्छ नि त. अब कस्तो कस्तो परिवर्तन आएको छ त नि, त्यो पनि अर्को विषय हुनसक्छ. अब त्यो सँगसँगै अब माइती चेली दिदीबहिनीहरूको सम्बन्ध अब बलियो बनाउने खालको अब तीजमा मात्रै अब चेलीबेटी बोलाउने होइन, अब दर खुवाउने अब त्योसँग सम्बन्ध छ त्यसपछि छैन, अब त्यो खालको सम्बन्धको कुराहरू पनि आउँछ. सो लागेको कुराहरू चाहिँ राख्न सक्नुहुन्छ. र फेरि पनि हामीसँग साथी हुनुहुन्छ है लाइनमा. हेलो, नमस्ते हजुर.
2: हेलो
1: दर्शन, नमस्ते. कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो नरेन्द्रजीलाई. अनि नरेन्द्रजी सँगसँगै स्याङ्जातिरको नयाँ नौलो हालखबर सुनाइदिनुहोस् न त.
2: स्याङ्जातिरको नयाँ नौलो हालखबर ठिकै छ, खासै नौलो त अब केही छैन. ऋषि पञ्चमीको पूजा गर्ने महिलाहरू तर घरमा आउनुहुन्छ, त्यही नै हो.
1: त्योभन्दा अरू चाहिँ छैन हो. अनि यहाँको समग्र रूपमा चाहिँ तीज के कस्तो भयो अब त्यो पनि सुनाइदिनुहोस् न त.
2: तीज त अब ठिकै भयो,
1: ठिकै भयो. अनि आज रेडियो प्रोग्राम
2: होइन, तर पहिला पहिला जस्तो भएन.
1: हजुर,
2: आफ्नो घर घरै चाहिँ हो.
1: ल ठिकै छ, यो कुरा कहानी सँगसँगै आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
2: खासै जमघट भएन क्या.
1: ए साथै जमघट पहिलाको जस्तो रौनक चाहिँ भएन हो. ल अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन हाम्रो नरेन्द्रजीले?
2: तपाईँको त्यो
1: टपिक चाहिँ सुन्नु भएको छैन. आज चाहिँ अब हामीले तीज मनायौँ, तीजमा रम्यौँ, झुम्यौँ, दर खायौँ, गीत गायौँ होइन, माइती भेट्यौँ, साथीभाइ आफन्त रमाइलो अब गर्ने जतिले गर्नुभयो, नगर्नेले पनि अब तीज मनाउन पाउनु भएन, रमाइलो भएन होला. तर यसै सन्दर्भमा चाहिँ तीज सकिएपछि तीजबाट चाहिँ हामीले के सिक्यौँ होइन, साथीहरूलाई चाहिँ दिनुपर्ने सन्देशहरू मुख्य त के छ भनेर आज यहाँले चाहिँ तीज सकिएपछि तीजको कुराहरू चाहिँ हाम्रो साथीहरूलाई सुनाउनु पर्यो है. हजुर, तीज सकिएपछि तीजबाट हामीले के सिक्यौँ होइन, साथीहरूलाई चाहिँ के पाठ सिकाउन चाहनुहुन्छ, त जे मन लागेको छ यहाँलाई चाहिँ लागेको कुराहरू, मनमा लागेको तीजसँग सम्बन्धित कुराहरू चाहिँ सिकाउनु पर्यो.
2: तीज सकिएपछि तीजमा अब तीज सकिएपछि त के सिनेरी भन्दा तीज कस्तो भयो. तीज अब कसैले रमाइलो भयो होला, कसैले खानपिन भयो, कसैले अब जमघट भएन जस्तो चाहिँ अहिले
1: भएन
2: अवस्थाले गर्दा भएन. किन भएन भने एउटा त्यो बोटेकोसीको उसले गर्दा धेरै हाम्रो जनताहरूको ले ज्यान गुमाए, कति हराए, त्यसको सोखले पनि अहिले अलि अलिकति चाहिँ यो प्रतियोगिताहरू चाहिँ खासै भएन क्या यता गाउँघरतिर. त्यो एउटा भयो. अहिले चाहिँ अब त्यो पहिलो पहिलाको तिज र अहिलेको तिजमा के फरक छ त भन्ने कुरा पनि आउँदा
1: धेरै
2: अगाडिको कुरा छ, धेरै अगाडिको त्यो अहिलेको सालको होइन. अहिलेको सालकोसित त उसले गर्दा फरक भएको छ अलिकति होइन.
1: हजुर हजुर.
2: तर त्योभन्दा अगाडि भनौँ न अब पाँच सात वर्ष अगाडि, दस पन्ध्र वर्ष अगाडि, पन्ध्र बिस वर्ष अगाडिको कुरा गरियो भने त्यो के फरक छ भन्ने भने तपाईँको अलिकति फरक छ.
1: हजुर.
2: हुन त समयले समयको समयले परिवर्तन गराउँछ
1: है
2: समयसँगै हामी हिँड्न पनि पर्छ क्या
1: हजुर
2: समयसँगै हिँड्न पनि पर्छ त्यसैले अब पहिला पहिलाको चाहिँ गीतकै कुरा गर्ने भने पुराना पुराना गीतहरू अब त्यो मौलिक गीतहरू हुन्थ्यो क्या आजभोलि तपाईँको अलिकति कोही गीतहरू अब खै कता रतेली हो कि जस्तो पनि सुनिन्छ क्या कोही कोही
1: हजुर हजुर
2: कोही झ्याउरे हो कि झ्याउरे जस्तै सुनिन्छ मेरो
1: हजुर
2: भकारीका धान मेरो बहादुरै भकारीका धान
1: भनेर
2: तिजको जस्तो अलिकति भाका पनि ऊ छैन क्या त्यो लय छैन क्या अलि पहिलाको
1: हजुर हजुर
2: रमाइलो त छ त्यो है
1: हजुर अहिले चाहिँ अब समय प्रसङ्ग अनुसार पनि चल्नु पर्यो अब हामीलाई चाहिँ जस्तो गीत रमाइलो लाग्छ त्यही गीतहरू चाहिँ ट्रेन्डिङमा हुन्छ हिट हुन्छ होइन शब्द सङ्गीत भन्दा पनि हिजो आज चाहिँ रमाइलोले
2: नराम्रो भयो भन्दैमा चाहिँ नि त्यसलाई खासै उ गर्ने कुरो पनि हुन् तर अब त्यो मैले भने समयसित चल्दै जाँदाखेरि कस्तो आउँछ कुनै चाहिँ अब ती पुराना पनि हराउँदै जान्छन् नयाँ आउँदै जान्छ नयाँ पुराना चाहिँ पातहरू झर्दै जान्छन् नयाँ पालुवा पलाउँदै जान्छ त्यो पनि त्यस्तै हो क्या त्यो पनि त्यही नै हो
1: त्यही त कुरा गरेर चाहिँ सकिँदैन होइन जुनै पनि कुराहरू चाहिँ कुरा गर्न लाग्यो भने चाहिँ कुरा गरेर सकिन तर हामीले अब यो समयमा त्यही त अब हामीसँग समय पनि अब कममा यति धेरै कुरै गरेर नसकिने टपिक पनि छ यसो हामी ढिला नगरी अहिले भने साथीभाइलाई सम्झना सन्देश
2: राख्नु
1: छोटकरीमा हजुर हुन्छ यहाँको कुरालाई मनन गर्दै अब साथीलाई पनि पालो दिउँ सम्झना सन्देश राखिदिनुहोस् अन्तिम आज तिजको मजाले साथीलाई सन्देश दिनुहोस् अनि छुट्टिन्छौँ है
2: फर्स्ट अफ अल त तपाईँको लागि
1: थ्याङ्क यू सो मच
2: त्यसपछि हाम्रो घरबाट एफएम भोलिन्टियर टिमको लागि अगाडि मैले थालेको होइन अगाडि आउने पछाडि आउने सबैलाई एक मुठमा यो ऋषि पञ्चमीको
1: शुभ दिन हो के हस्त फेरि भेटौँला र हाम्रो नरेन्द्रजीले चाहिँ तिजको बारेमा कुराकानी गरिरहँदा र पहिला र अहिलेको परिवर्तनलाई पनि जोड्नु भएको थियो त्यसमा अब गीत सङ्गीतको कुराहरूलाई चाहिँ जोड्नु भएको थियो अहिले चाहिँ अब गीत सङ्गीतहरू त आउँछ तर त्यो पुरानो भाका लय कता गयो भनेर पनि उठान गर्नु भएको थियो त्यसमा पनि अब पहिलाको जस्तो रौनक चाहिँ अहिले साथीहरूले जोडिराख्नु भएको छ जुन भोटेकोसीमा आएको अब बाढीको दुर्घटना सँगसँगै अब प्राकृतिक विपदको कारणले चाहिँ हाम्रो देशले भनौँ न है अब धेरै नै मानवीय क्षति सँगसँगै अब आर्थिक सँगसँगै अब धेरै कुराको क्षति चाहिँ बेहोर्नु परेको छ अब यो शोकको समयमा चाहिँ अब पहिला जस्तो त्यति रौनक चाहिँ भएको छैन है भनेर सुनाउनु भएको छ अब साथीहरूको चाहिँ के कस्तो भयो त तिज अब हामीलाई सुनाउन पनि आउनु होला अहिलेको लागि भने पृथ्वी छोडेर अघि यो गीत सुनाउँछु भनेको थिएँ है बल्ल आलो चाहिँ पाएको छु साथीहरूको कुरा सुन कार्यक्रममा स्थान दिँदा अहिलेको लागि भने एलिना चौहान समीक्षा अधिकारी मेलिना मैनालीको आवाजमा सजिएको यो गीत सँगसँगै हामी जान्छौँ विश्राममा विश्राम लगतै पुनः उपस्थित हुन्छौँ नै हामीसँगै रहनु होला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ काठमाडौँ बाट
1: मयम चिसापानी अनि बीचमा नजर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363
4: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 98171669 राजु विश्वकर्मा 98171642
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
8: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
8: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
7: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 98171656
9: मम्मी भोक लाग्यो खाजा खाऊँ
10: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर
9: हस् मम्मी
11: मैले सुने छोरी ल जाम हिँडा
10: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
11: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
10: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 98028 28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
11: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
12: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
13: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
13: त्यसो भए कहाँ जाने त कान्छा
12: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
13: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
14: We'll be right back. हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्रैक्टर, पावर टूल्स, काट काटने मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
15: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
16: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
17: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
18: दिदी पनि नमदाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
15: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
19: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
15: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
15: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
15: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
19: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
15: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
19: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
20: हजुर, प्रोग्राम रहेको छ कलिङ टाइम र यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। अनि आज मंगलबारको एपिसोडमा रहेर चाहिँ हामी साथीहरूको विचारलाई कार्यक्रममा स्थान दिन्छौ। आफ्नो विचार राख्नको लागि आउन सक्नुहुन्छ। टेलिफोन लाइन पनि खुल्ला रहेको छ 0564142000 बाटो भएर, कि हामीले चाहिँ अब मनाउँदै आएको चाडपर्व, अब यो तीज सकिए तापनि तीजबाट सिक्नुपर्ने कुराहरू चाहिँ के हो त साथीहरूलाई चाहिँ सिकाउन आउन सक्नुहुन्छ है। अब कुराकानी अब सन्देशहरू चाहिँ राख्न सक्नुहुन्छ भनिरहँदा चाहिँ अब सन्देशहरू जे पनि हुन सक्छ है, अब यहाँलाई चाहिँ मन लागेको कुराहरू चाहिँ राख्न सक्नुहुन्छ। अब के र कसो सन्देश भनेर हामी केही छिनमा पनि कुराकानी चाहिँ गर्दै गरौँला। अनि साथीहरू पनि 0465714200 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ। र अन्तिम दिन आज चाहिँ हामी त्यसकै गीत संगीतहरूलाई चाहिँ कार्यक्रम स्थान दिइरहेका छौँ। अहिलेको लागि भने चिटिकै भाछुरी, यो गीत चाहिँ हामीले सानोदेखि सुन्दै आएको, अनि जानी नजानी हुन्छ नि घरमा चाहिँ अब मुवाको हुन्छ कि आमाहरूको हुन्छ कि जसको हुन्छ कि होइन, हामीले चाहिँ अब जानी नजानी टिका लायो, साडी लायो, अनि चिटिकै भाछुरी, अब स्कुल जाँदा पनि साथीहरू सँगसँगै होइन हातमा लागेको छिनिक छिनिक चुरा बजाउँदै नाच्दै सिक्दै आएको यो गीत अझै पनि बजिरहेको है। यो सुमधुर गीत सुनाउँदैछु सिन्धु मल्ल खावाजमा सजेको यो गीत स्वीकार्नु होला है त।

हजुर दिदी र भाउजूले भन्दैथ्यो है सिटीकै भाषुले यो सुमधुर गीत अभिमा आज कार्यक्रममा स्थान दिइसकेको छु भन्ने प्रोग्राम कलिङ टाइममा रहेर आज मंगलबारको एपिसोडमा साथीहरूको विचारलाई कार्यक्रममा स्थान दिइरहेको छु भन्ने तीजबाट चाहिँ हामीले के सन्देश लिन सकिन्छ त अब अर्को तीज नआउँदासम्म तीजको कुन सकारात्मक सन्देशहरू चाहिँ साथीले निरन्तरता दिन चाहनुहुन्छ किनकि तीज भन्ने बित्तिकै अब हामीसँग तीजको मात्र होइन हरेक कुराको राम्रो पक्ष पनि हुन्छ होइन नकारात्मक पक्ष पनि हुन्छ अब राम्रो जति कुन कुरा अङ्गाल्न सक्नुहुन्छ त अङ्गाल्न परेमा त है र 0962-14-2000 बाटो भएर आफ्नो विचार चाहिँ राख्न सक्नुहुन्छ र छलफल गरिरहँदा चाहिँ थोरै यहाँहरूमा चाहिँ कुराकानी जोड्नु मन लाग्यो अब सन्देश भनिएको छ अघि हाम्रो नरेन्द्रजीले पनि भन्नुभएको थियो कि अब यो टपिकमा कुराकानी गर्न लाग्यो भने अब आधी घण्टासम्म म भन्न चाहिँ सक्छु तर जति भने पनि कुरा त्यही नै हो भन्नुभएको थियो है अब टपिकमा कुराकानी गरिरहँदा अब सन्देशहरू भनिरहेका छौँ अब के सन्देश हुनसक्छ त भन्दा फेरि साथीहरूलाई पनि जानकारी गराउँछु है अब सम्बन्धको सन्देश चाहिँ हुनसक्छ अब तिजले चाहिँ मुख्य त तिज भन्ने बित्तिकै अब टाढिएको दिदी बहिनी चाहिँ अब माइती राख अन्तलाई चाहिँ भेट्ने अवसर पनि अब तिजले चाहिँ दिन्छ जस्तो अब हामीले तिजबाट के सिक्ने त भन्दा यो चाहिँ एउटा राम्रो सम्बन्धको चाहिँ सन्देश पनि हुन सक्छ होइन तिजबाट हामीले चाहिँ अब सम्बन्धहरू बढाउन सकिन्छ पनि भन्न सकियो त्यस्तै अब मुख्य त अब नारी दिदी बहिनीको चाड पनि भनिन्छ अब हामी चेलीहरूले चाहिँ अब दिदी बहिनीहरूले चाहिँ महिलाले चाहिँ आफ्नो भावनाहरू दुःख सुख र अनुभव खुलेर व्यक्त गर्ने अवसर पनि पाउँछ नि त सो अब यो तिजलाई चाहिँ हामीले अब सन्देश दिनुपर्दा चाहिँ अब खुलेर आफ्नो कुराहरू राख्न सकिन्छ पनि भन्न सकियो अब संस्कृतिको सन्देशको कुरा आउन सक्छ अब गीत संगीत अब नाच पहिरन र परम्पराले चाहिँ अब पुस्तादेखि आएको संस्कृतिलाई पनि जोगाउन चाहिँ तिजले मद्दत गरिरहेको छ भने त्यसै गरी परिवर्तनको सन्देशहरूलाई पनि यसले चाहिँ जोडेको छ अब परम्परालाई जोगाउँदै समय अनुसार अब गलत हो कि होइन विभेदकारी सोच छ कि होइन त्योहरूलाई चाहिँ परिवर्तन गर्नुपर्छ भनेर पनि अब हामीलाई सिकाउँदै आइरहेको छ भने अर्को महत्वपूर्ण सन्देश भनेको देखा सिकेको एउटा सन्देश पनि छ कि जुन चाहिँ तीजलाई चाहिँ हामीले प्रतिस्पर्धा र अनावश्यक खर्चको पर्व भन्दा पनि अब आपसी प्रेम सम्मान र खुसी चाहिँ बाँड्ने पर्वको रूपमा चाहिँ हामीले चिनाउनु पर्छ किनकि तिजमा चाहिँ अब भनिन्छ नि अब नारी दिदी बहिनीहरू चाहिँ एउटा झलक्क सजिएको छ भने अर्कोलाई पनि उस्तै चाहिन्छ अरे कि किनकि हाम्रो मन आँखा लोभी मन पापी भने जस्तै नै अब विशेष गरी हामी दिदी बहिनीहरूलाई चेलीहरूलाई चाहिँ कस्तो हुन्छ भने कसैको पहिरनले चाहिँ कसैले गरेको कुराहरूले एकदमै देखासेखी गर्नु चाहिँ हामीलाई मनपर्छ कि सानैदेखि चाहिँ अब छोरी चेली भनेको चाहिँ देखासेखी गर्नमा चाहिँ एकदमै के भन्छ देखासेखी गर्नु चाहिँ मनपर्ने हुन्छ अरे कि अब हामी अब स्वयं नारी भएको हिसाबले यो चाहिँ हो भन्न सकिन्छ है सो देखा सिकी आफूसँग जे छ त्यसमा पनि रमाउन सक्नुपर्छ होइन सो यो कुराहरू पनि जोड्नु चाहिँ मन थियो सो साथीहरूलाई चाहिँ अब के सन्देश हुन सक्छ त भनेर मैले त जोडिसकेको छु र यसमा पनि साथीहरूले चाहिँ आज तिजको चाहिँ जानेको कुराहरू सेयर गरिराख्नु भएको छ अहिलेको लागि भने डाँडासम्म म एक नम्बर र देखाइदेऊ नाचे र रमाइलो गीतको श्री क्षेत्री दिपा लामा झुमा निरौला मिना पोखरेल लगायतका आवाजमा सोझिएको यो रमाइलो गीत सँगसँगै हामी भने विश्राममा जान्छ विश्राम पश्चात मिलेसम्म साथीहरूको विचारलाई कार्यक्रममा स्थान दिन्छौँ आउँदै गर्नुहोला है त

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरीजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा कुमारी बैंक सँगै बजाज शोरूम पारी।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814366722। एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेगौडा।
3: सिटिभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
2: व्यवहारिक र प्रयोगत्मक सिकाइ
3: रोजगारीका लागि मार्गदर्शन र सहयोग
2: सेटमूलक गुणस्तरीय र प्रभावकारी तालिम
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
2: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
3: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
2: स्थान दुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
3: सम्पर्क 9556443 9041443628 र 9556773।
2: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
4: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
5: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
5: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
4: फोन नम्बर 0564143121,
5: मोबाइल 9065678634 र 9701107090।
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
9: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
10: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856062136 र 9151663636।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
13: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
14: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगाउँदै अब भने हामी कार्यक्रमको अन्ततर्फ पनि छौं। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागी साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भनिरोक्दै चाहिँ आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो। पल्लोपुरी टारदेखि हुनुहुन्थ्यो एकराज रामचाली मगरजी, अनि लुम्लेका रेखा तारदेखि हामीलाई सम्झाउनु भएको थियो अमृतुला सन्जीले, किमल डाँडादेखि हुनुहुन्थ्यो बेमा गुरूङजी, र साथमा चाहिँ नरेन्द्र रिमालजी आउनु भएको थियो स्याङ्जादेखि। र आज भने मुख्य त हामीले चाहिँ अब तिज त सकिसक्यो होइन, तिज सकिए पनि हामीले तिजबाट सिक्नुपर्ने सन्देशहरू चाहिँ के छ साथीहरूलाई चाहिँ राख्न सक्नुहुन्छ भनेर टपिक चाहिँ राखेको थिएँ, अनि साथमा चाहिँ साथीहरूले अब आफ्नो विचार राखेर त गइसक्नु भएको छ। मुख्य त अब दिदी बहिनीहरू चाहिँ अब पहिलाको समयमा नौ डाँडा पारी काटेर जानुहुन्थ्यो होइन, अब तिजको माहौलले चाहिँ अब ती दिदी बहिनीहरूको दुःख सुख बिसाउने एउटा मुख्य चाडपर्वको रूप पनि हो, अनि त्यहाँ चाहिँ आफ्नो दुःख सुख पोख्ने होइन, आफ्नो दुःख सुखहरू सुनाउने, अनि त्यति मात्र नभएर चाहिँ अहिले जस्तो यातायात को समय पनि थिएन नि त समयमा, सो अब दाजुभाइहरू चाहिँ अब आफ्नो चेलीबेटीहरूलाई चाहिँ लिन जाने कुराहरू पनि आज उठान भयो। अब गाउँघरमा चाहिँ अब मादल बजाउने होइन, अब गीत संगीतहरू गनगिन्थ्यो तर अहिले भनेर चाहिँ साथीहरूले चाहिँ अब परिवर्तनको कुराहरूलाई पनि जोड्नु भएको छ कि अब यातायात छ अहिले, हात हातमा फोनको जमाना छ होइन, अब लिनै जानुपर्छ भन्ने पनि छैन, अब सहजै गाडीहरूको यात्राको लागि चाहिँ अब पहुँच पनि छ होइन। अब गीत संगीतको कुरा गरौँ भने त पहिला यस्तो भागाले गीत आउनुहुन्थ्यो तर अहिले चाहिँ गीत गर्न लय छ, शब्द छ होइन, त्यसमा पनि अब मादल बजाएर गीत संगीतहरू अब पहिला मौलिक कुराहरू जोडिन्थ्यो भने अहिले चाहिँ अब सिर्जना भइसकेको गीत संगीतहरू चाहिँ डेक मार्फत होइन स्पिकरहरू मार्फत चाहिँ अब बजाइन्छ भनेर पनि साथीहरूले कुरा जोड्नु भएको थियो। र मुख्य त त्यसमा पनि अब पहिला जस्तो तडक भडक चाहिँ अहिले अलि भएन, किनकि अब हामीसँग चाहिँ अब प्राकृतिक विपद छ, अहिले भोटेकोसीको कुरा गर्ने हो भने अझै पनि ताजगी नै छ, अब त्यो कुराहरूलाई पनि औलाउँदै साथीहरूले चाहिँ अलिकति त्यति सोचे जस्तो भएन होइन पनि भन्नुभएको थियो, जे गर्नुपर्छ अब समयमा गर्नुपर्छ पनि भन्दै हुनुहुन्थ्यो। र त्यसमध्ये पनि अन्तिममा चाहिँ हामी एकजना साथीलाई विजय गराउँछौँ भने एकदमै सरल भाषामा चाहिँ उहाँले आफ्नो कुराहरू राख्नु भएको थियो, नजानी नजानी है नमरी वासे दैवले साचे फेरि अर्को पालि चाहिँ भेट होला भन्दै बिमा गुरुङजी हुनुहुन्छ किमल डाँडादेखि। अब हामी छोरी चेलीहरूले चाहिँ यो वर्ष राम्रो नभए तापनि अर्को पालि चाहिँ अब राम्रो होला, कतिको चाहिँ अब दाजुबहिनी छैन होला, अनि त्यस्तै गरी अब दाजुभाइ छैन भने कतिको दिदीबहिनी छैन, नेस्रो लायो होला, नेस्रो नलिनुहोस् भनेर पनि उहाँले चाहिँ कस्तो मजाले सम्झाइ बुझाइ पनि गर्नुभएको थियो आज। र यो सँगसँगै अब भने हामी छुटेर जानुपर्ने बेला भइसकेको छ। तिनजनासम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई थ्याङ्क यू सो मच भन्दै आज अन्तिम है हामी तिजको गीत चाहिँ अब यो वर्षको लागि आजको लागि चाहिँ अन्तिम, भोलिबाट नयाँ आधुनिक गीत संगीतको साथमा हामी यहाँहरूमा आज जोडिन्छौँ भने जाँदा जाँदै नाच नाच सङ्गिनी बोलको दिपा नारायण झाका आवाजमा सुझेको सुमधुर गीत रहेको छ। र अन्त्यमा निष्कर्ष सँगसँगै छुटिन्छौँ हामी। अब ती सकिए पनि यसले दिएको सन्देशहरू चाहिँ सकिँदैन, अब माया आत्मीयता महिलाहरूको मुख्यतः सम्मान समानता र संस्कृतिको संरक्षणलाई चाहिँ अब तिजको एक दिनमा मात्र सीमित चाहिँ राख्नु हुँदैन है, नराखी अब हाम्रो दैनिक व्यवहारमा उतार्न चाहिँ सक्यो भने मात्र अब तिजले दिन खोजेको सन्देशले पनि न्याय चाहिँ पाउँछ। यी सकारात्मक सन्देशको साथमा आजको सल्फलाई यहीँ टुङ्गाउँदै म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार।

0: चुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635 93 369।
3: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बढ्छ, करारा मात्रै भयो।
3: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846688817।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
4: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो रे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
8: This is Radio Dhor Barahi, 103.8 MHz.
9: Station 1. Studio Talcher.
10: Aile, madhyanako 12 bajyo.
5: टाइम चेक को साथ को लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98

0: काटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
1: प्रधानमन्त्री राहत कोषमा 14 अर्ब भन्दा बढ़ी रकम जम्मा। मुस्ताङको घरपजोङ पालिकाको आयोजनामा जलवायु सम्मेलन शुरू।
2: प्रतिनिधि सभा बैठक आज दुई मन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची। परराष्ट्र र सामान्य प्रशासन मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने।
1: आज गणेश चतुर्थी पर्व, गणेश मन्दिरहरूमा भक्तजनको घुइँचो। सूर्य विनायक मन्दिरमा खट जात्रा मनाइँदै।
2: इजरायली सेनाद्वारा गाजामा पुनः शक्तिशाली आक्रमण, हमासका सैन्य कमाण्डर सहित 5 जनाको मृत्यु।
1: र इंग्लिश प्रिमियर लीगमा न्यूक्यासल विरूद्ध युनाइटेडको फराकिलो जित। सिरिएमा इन्टरसँग उडिनेजे पराजित।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन भर।
6: यो हो हाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14 अर्ब भन्दा बढ़ी रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म 14 अर्ब 2 करोड़ 73 लाख 29 हजार 774 रूपियाँ जम्मा भएको छ। विवरण अनुसार विभिन्न 9 वटा ब्यांकमा 10 अर्ब 40 करोड़ 99 लाख 43 हजार 516 रूपियाँ जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 वटा ब्यांकमा रहेको डलर खातामा 2 करोड़ 37 लाख 6 हजार 575 अमेरिकी डलर जम्मा भएको छ। रात कोषबाट केही दिन अघि रसुवाको भोटेको सी नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको थियो।
1: मुस्ताङमा घरपजोङ जलवायु सम्मेलन 2083 शुरू भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको सम्मेलनमा 421 स्थानीय तह र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगेर सहभागी भएका छन्। यस साथै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधि सहित 2000 बढ़ी अतिथि सहभागी भएका। घरपजोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलन अघि बिहान प्रभात फेरी निकालिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले गाउँपालिकाले पहिलो पटक यस्तो सम्मेलन आयोजना गरेको बस्नेतले बताउनुभयो। सम्मेलनमा हिमाल पहाड़ र तराईमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गरिनेछ। साथै जलवायु परिवर्तनको असर न्यूनीकरण र सामना गर्न सामूहिक प्रतिबद्धता जनाउँदै घरपजोङ घोषणा पत्र 2083 जारी गरिनेछ।
2: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा आज दुई मन्त्रीसँग मौखिक प्रश्नोत्तरको कार्यसूची छ। संसद सचिवालयका अनुसार परराष्ट्र मन्त्री शिशिर खनाल र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलसँग मन्त्रालय सम्बन्धी मौखिक प्रश्नोत्तर हुनेछ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
1: आज भगवान श्री गणेशको पूजा आराधना गरिँदैछ। हरितालिका तीज पर्व अन्तर्गत गणेश चतुर्थी पर्व मनाउन लागि हो। सतीयुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। शिव पार्वतीका पुत्र गणेशलाई हरितालिका तीज व्रत पारायण गरी व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। आज बिहानैदेखि राजधानी लगायत देशका विभिन्न गणेश मन्दिरमा भक्तजनको लाम लागिरहेको छ। काठमाण्ड उपत्यकाको अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमल विनायक, कमला दी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानैदेखि भक्तजनको लाम लागेको हो। भाद्र शुक्ल तृतीयका दिन सुखद दाम्पत्य जीवन तथा सुख शान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा

0: नआओस् भन्ने कामना गर्न गणेशको पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ। मंगल चतुर्थी समेत भनिने यस दिनलाई नेवार समुदायले चौथा पर्वको रूपमा मनाउँछन्। यस दिन बालबालिकालाई छुस्या मुस्या बाँड्ने चलन छ। यस वर्ष यो पर्व मंगलबारकै दिन परेकोले यसको विशेष महत्व रहेको छ।
1: गणेश जन्मोत्सवको अवसरमा उपत्यका चार विनायक गणेश मध्येको सूर्य विनायक गणेश मन्दिरमा आज दिनभर सिन्दूर खेलेर गणेशको रथयात्रा गर्दै गणेश खट जात्रा मनाइँदैछ। सूर्य विनायक नगरपालिका वडा नम्बर 6 र 8 का बासिन्दाले बिहान सूर्य विनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्ति खटमा राखी रथ जात्रा दिनभर विभिन्न टोलको परिक्रमा गरी साँझ पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरी विसर्जन गरिने सूर्य विनायक नगरपालिका 8 का वडाध्यक्ष तथा सूर्य विनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो। गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गरी सिन्दूर जात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजतला टोलसम्म, पूर्वतर्फ 40 गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्य विनायक चोक अरण्यको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो। खट जात्राका क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखिने र त्यसपछि खट जात्रा गरी टोल टोलमा परिक्रमा गरिन्छ। गणेशलाई रथारोहण गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराउने र जात्रामा सहभागी हजारौं महिला पुरूषलाई प्रसाद ग्रहण गराउने उहाँले जानकारी दिनुभयो।
0: ऋषि पञ्चमीको अवसरमा स्याङ्जाको आँधी खोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा आज बिहान एक महिलाको मृत्यु भएको छ। ह्वालिङ नगरपालिका 9 भूमरेकी 53 वर्षीय माया पाण्डे मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय ह्वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भूमरे स्थित आँधी खोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो। वडा प्रहरी कार्यालय ह्वालिङ जनप्रतिनिधि स्थानीयवासीले खोजी गर्ने क्रममा झण्डै 4 किलोमिटर तल ह्वालिङ 13 शान्तिघाट स्थित आँधी खोलामा ढुंगामा अड्किएको अवस्थामा उनको शव फेला परेको पौडेलले बताउनुभयो।
1: कैलालीको गौरीगंगा नगरपालिका 2 झिलस्थित पूर्व पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट आज बिहान 5 वर्षीय बालकको मृत्यु भएको छ। सेक 1352 नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका गौरीगंगा नगरपालिका 2 5 वर्षीय लेखराज देउवालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका लेखराजलाई माया मेट्रो अस्पताल धनगढ़ीमा उपचारका क्रममा बिहान 9:30 चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन्। मिनी ट्रकका चालक जिल्ला कैलाली लम्कीचुवा नगरपालिका 2 बस्ने 29 वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। नेपाल र माइक्रोनेसियाको संघीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ। नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरूका संख्या यससँगै 185 पुगेको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि माइक्रोसेनियाको संघीय राज्यका स्थायी प्रतिनिधि जिम एस लिपावेले सो सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको नेपाली नियोगले जनाएको छ। सो अवसरमा दुवै राष्ट्रबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचमा साझा चासोका विभिन्न विषयमा एकअर्कालाई सहयोग गर्ने बारे विचार आदान प्रदान भएको थियो। माइक्रोसेनिया पश्चिमी प्रशान्त महासागरमा अवस्थित 600 भन्दा बढ़ी टापु मिलेर बनेको एक द्वीपीय राष्ट्र हो। माइक्रोसेनियाले नोभेम्बर 3, 1986 स्वतन्त्रता प्राप्त गरेको थियो। सेप्टेम्बर 17, 1991 संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो। यसको कुल क्षेत्रफल 701 वर्ग किलोमिटर छ भने अनुमानित जनसंख्या 1,00,000 रहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले गाजामा हमास विरूद्धको कार्यवाहीलाई पुनः तीव्रता दिएको छ। गैराती गाजामा संचालित एक सैन्य अभियानमा हमास समूहका एक कमाण्डर सहित 5 मारिएको बताइएको छ। द टाइम्स अफ इजरायलका अनुसार इजरायली सेना र आन्तरिक सुरक्षा एजेन्सी सिनबेटले पछिल्ला दिनमा गाजामा आतंकवादी गतिविधिलाई तीव्रता दिइएको बताएका छन्। अधिकारीहरूका अनुसार पछिल्ला आक्रमणमा हमासका सैन्य कमाण्डर अहमद अल बत्स मारिएका हुन्। अबु ओसामा भनेर चिनिने उनी मारिएको हमासले पनि पुष्टि गरेको छ। इरानको फार्स न्यूज एजेन्सीले पनि इजरायली हवाई आक्रमणमा हमासका सैन्य कमाण्डर मारिएको उल्लेख गरेको छ। इजरायली सेनाले गाजामा आफ्नो सैन्य अभियान जारी रहेको र हालैका हप्तामा थप तीव्र पारिएको जनाएको छ।
0: र अब खेल समाचार। इंग्लिश प्रिमियर लीग फुटबलमा लीड्स युनाइटेडले न्यूक्यासल युनाइटेडलाई 4-1 गोलको फराकिलो अन्तरले पराजित गरेको छ। गैराती घरेलु मैदानमा भएको खेलमा लीड्सले पहिलो हाफमै 2 गोलको अग्रता बनाएको थियो। लुइस माइलीको आत्मघाती गोल पछि जोडेन बोगल र डोमिनिक कार्भार्ट लेविनले गोल गरे। नोआ फकाफोरले चौथो गोल थप्यो भने न्यूक्यासलका लागि बाजु माना टुरेले सान्त्वना गोल फर्काए। त्यससँगै लिड्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उता स्पेनिस लालिगामा रियल बेटिसले भिल्ला रियललाई उसकै मैदानमा 2-1 गोलले पराजित गरेको छ। बेटिसले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण 3 अंक हात पारेको हो। गोलरक्षक अल्भारो भाल लेसले पनि उत्कृष्ट बचाव गर्दै जीतमा महत्वपूर्ण भूमिका खेले। यस्तै इटालियन सिरिए फुटबलमा इन्टर मिलानले 2 गोलले पछि परेको स्थिति उल्टाउँदै उडिनेजेलाई 5-3 हराएको छ। उडिनेजेले शुरूआतमै 2 गोल गरे पनि इन्टरले लगातार 5 गोल फर्कायो। जीतसँगै इन्टरले 4 खेलबाट 12 अंक जोड्दै रोमासँगै शीर्ष स्थानमा आफ्नो पकड कायम राखेको छ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: प्रधानमन्त्री राहत कोषमा 14 अर्ब भन्दा बढ़ी रकम जम्मा। मुस्ताङको घरपजोङ गाउँपालिकाको आयोजनामा जलवायु सम्मेलन शुरू।
1: प्रतिनिधि सभा बैठक आज। दुई मन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची। परराष्ट्र र सामान्य प्रशासन मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने।
0: आज गणेश चतुर्थी पर्व। गणेश मन्दिरहरूमा भक्तजनको घुइँचो। सूर्य विनायक मन्दिरमा खटजात्रा मनाइदिए।
1: इजरायली सेनाद्वारा गाजामा पुनः शक्तिशाली आक्रमण। हमासका सैन्य कमाण्डर सहित 5 मृत्यु।
0: र इंग्लिश प्रिमियर लीगमा न्यूक्यासल विरूद्ध युनाइटेडको फराकिलो जित। सिरिएमा इन्टर उडिनेजे पराजित। इन्टरसँग उडिनेजे पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल। शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक एस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 पहिलो शनिबार।
5: पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
6: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
7: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल।
8: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
6: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा। सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
10: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 98560131053।
11: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
12: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
11: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
14: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087169142।
15: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
16: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
15: दीक्षा ब्युटी पार्लर रे?
16: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
15: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
16: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
15: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
16: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
15: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
16: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
15: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
16: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 9709034335।
17: हेलो बा,
18: कति बन्यो घर? अनि ढलान भयो त?
19: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
18: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
19: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
15: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
17: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
15: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746680681।
20: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
16: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
20: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
16: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
20: फ्युजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
16: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
20: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
16: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
20: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
21: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
22: यदि किने हुन्न र मलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
21: हो र कहाँ छ र त्यस्तो?
22: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
20: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
20: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
2: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
20: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौ है।
23: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ज अन्तर्मण।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: Khairani Charma, Lakenas Pratyogita, 2083.
2: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
3: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
2: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
3: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
2: साथमा सहभागी सम्पूर्ण समूह लाई 5,000 प्रदान गरिनेछ।
3: विस्तृत जानकारीका लागि सम्पर्क
4: 9841104332 र 9841313939।
2: आयोजक श्री कृष्ण सृजनशील नेवा क्लब खैरनी टार।
5: होइन धुवामा के गरिराखेको छौ भने तिमी
6: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
5: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको
6: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
5: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
8: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
9: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
8: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
9: ए ल ल,
10: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
9: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
11: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
12: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
11: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860073310 र 9821653507।
13: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
13: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोपाइटर भोज बहादुर सुनार,
10: मोबाइल 9908535537 र 9806615899।
15: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
16: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
15: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीवीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
17: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन प्वाक्कै।
18: यो हो बोनस चाउचाउ।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0965414321,
2: मोबाइल 9805678634 र 9701107090।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरीजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारी।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814366422
3: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
4: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
3: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
4: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु।
3: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856023420 9901454674 र 9864023420
5: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त।
5: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115।
9: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: तपाईँ नेल र धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।

हेलो, गुड आफ्टरनून दर्शन अवश्य नमस्कार, वेलकम छ प्रोग्राम फिल्मी संसारमा। सम्पूर्ण श्रोता साथीहरूलाई भने श्रोता साथी म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ रहेको छु र कार्यक्रम फिल्मी संसार लिएर उपस्थित भइसकेकी छु भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ठोरबाराही 93.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। साथै हाम्रो पात्र मोबाइल एप मार्फत पनि यहाँले विश्वभरिकै साथ रहेर हामीलाई सुन्न सक्नुहुनेछ र यसै गरी हामी आउने गर्दछौँ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा। भने आजको एपिसोडमा यहाँहरूसँग जोडिएको छु फेरि पनि एउटा अर्को रमाइलोको श्रृंखलाको साथमा। भने आजको एपिसोडमा रहेर न्यू मुभी ट्रेलर अनि टिजरहरूलाई कार्यक्रम स्थान दिइनेछौ र त्यसै गरी प्रोग्रामको ओपनिङ स्वरूप यहाँको लागि भने चाहिँ एउटा निकै नै सुमधुर सङ राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी आचार्य मुभीबाट रहेको लैबरीलाई टाइटलमा रहेको मिठो सङ रहेको छ, स्वीकार्नुहोला है त।

अनि ज्योत्सना जदाको भने असमधुर सङ्ग रहेको थियो र पक्कै पनि सम्पूर्ण सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला। र अहिलेको लागि भने फेरि पनि यहाँको लागि एउटा अर्को सुमधुर सङ्ग रत्नतर्फतिर लागिरहेको छु। बाह्र गाउँ टु मुभीबाट रहेको जुनेली टाइटलमा रहेको मिठो सङ्ग रहेको छ, स्वीकार्नु होला है त।

हजुर श्रोत साथी, आज र मुभीको टाइटलमा रहेको सङ्गलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। लैबरी लै गीतको टाइटल रहेको थियो भने पगे पनि सम्पूर्ण श्रोत साथीहरूले प्रोग्राममा स्वीकार्नु भयो होला र गीतमा आवाज रहेको छ गौरङ्ग शेखर शर्मा।

0: हजुर श्रोता साथी, जुनियरली टाइटलमा रहेको सङलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु पनि भयो होला। र अहिलेको लागि भने श्रोता साथी, हामी प्रोग्रामको पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि हाम्रो भइसकेको छ र विश्राम पूर्व जानु अघि प्रोग्राममा जिंगे दाउ टू मुभीको ट्रेलर राखिरहेको छु, स्वीकार्नु होला। है त
1: तिम्रा दाई भाउजूले आमा गाउँ लगेछन् भने चाहिँ राम्रो हुँदैन त्यहाँ।
2: या तिमी आमा कसैको घरमा भान्सी बाउनी भएर बसेको हुनु पर्यो, या त आफ्नो दान धर्म कर्म गर्नु भनेर मोक्ष प्राप्तिको लागि देवघाट धाम गएको हुनुपर्छ।
3: हाम्रै आमा पक्कै पनि देवघाट भेट्छिन्।
4: मेरो पुरस्कारमा तिमीहरू दुई मेरो सहारा हुनेछौ।
5: कति ती सन्तानहरूको मात्र याद गर्नुहुन्छ, तिनीहरूले तपाईँलाई बिर्सिसके आमा।
6: आमालाई भेटिकन घरै पुग्यो होला भनेको त यही टपक्क टपिएछ त एसीमा लुवा दियो छिन मुतुवा।
7: हिजो आमा खोज्दै पूर्व लागेको थियो, अब आज पश्चिम जाँदैछ।
3: यहाँ चाहिँ किन आएको तिमीहरू? ए भाइ काठमाडौँ, अर्को भाइ देवघाट, आमा खोज्ने भनेर भाग्नु भएको
7: होइन? त्यही त,
8: त्यहाँ गरेको रूपको जरा र हरा त भगाउनु नसकेर यति दुःख कष्ट भोग्नु परेछ काठमाडौँ र देवघाट भगाउने कुरा।

0: विधि पहिरी बका होला एक अर्कालाई त सत्तुरै सम्झिन्छ
1: लागेसक्की सबै गरियो तैपनि आमाको हत्तो पत्तो छैन
2: तिमीहरूलाई
3: थाहा छ तिमीहरू जस्तो छोराले के भन्छन् कानुनले अपराधी र धर्मले

0: This is Radio Dhor Barahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: एडमिशन ओपन एट सिम्स केयरगिभर दुलेगौडा
3: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिभर तालिम सम्बन्धी भर्ना खुल्यो
2: हाम्रा विशेषताहरू
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
2: व्यवहारिक र प्रयोगत्मक सिकाइ
3: रोजगारीका लागि मार्गदर्शन र सहयोग
2: सेवमूलक गुणस्तरीय र प्रभावकारी तालिम
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
2: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ
3: सिट सीमित छ शीघ्र सम्पर्क राख्नुहोस् भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म
2: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर
3: सम्पर्क 9560443043 9041443628 र 9560771773
2: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
2: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
4: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
2: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
4: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
7: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
9: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9846833522।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिक्किल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
8: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर श्रोता साथी, केही छिनको विश्राम लगतै फेरि पनि यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई प्रोग्राम फिल्मी संसारमा पुनः स्वागत गर्दछु भन्ने श्रोता साथीहरूसँग अब हामी ठिक 1 बजीदेखि 2 बजेको टाइम सेकसम्म साथमा रहनेछौँ र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले आशा रहेको छ कार्यक्रमलाई भरपूर मनोरञ्जनको साथ सुनेर साथ दिनुहुनेछ भने अहिलेको लागि भने प्रोग्राममा ढिला नगरिकन एउटा निकै नै चर्चित भाका राख्नतर्फतिर लागिरहेको छु। पेन्सन पत्ता मूलबाट रहेको ऐना हेरेर टाइटलमा रहेको सङ रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्वेत साथी, पेन्सनबाट आबुबाट रहेको मधुर संघलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोता साथीले पनि कार्यक्रममा स्वीकार्नु भयो होला। यो सुमधुर संघलाई भन्दै श्रोता साथी अहिलेको लागि भने फेरि पनि यहाँको लागि अर्को सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ जाला कि मैबाट रहेको सुमधुर संघ रहेको छ। चाँडी छ स्वीकार्नु होला है त।

हजुर साथी, निकै नै सुमधुर सङ्ग पनि प्रोग्राम स्थान दिइसकेको छु। जाति जलप टाइटलमा रहेको निकै नै मिठो सङ्ग रहेको थियो र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि पक्कै पनि स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने यहाँहरूको लागि फेरि पनि एउटा अर्को सुमधुर सङ्ग राख्दातर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ माया मान्छौ र स्वीकार्नु होला है त।

0: हजुर मेरो साथी माया मान्छौ र गीतको सुमधुर सुमधुर सङ्गलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु र अहिलेको लागि भने श्रोता साथी फेरि पनि प्रोग्रामको एउटा अर्को व्यवसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि हाम्रो भइसकेको छ र विश्रामपूर्व जानु अघि प्रोग्राममा आचार्य मूलबाट रहेको ट्रिजर राखिरहेको छु, स्वीकार्नुहोला है त।
1: जब सत्यको आवाज दबाइन्छ तब समयले आफै एउटा युद्ध जन्माउँछ जसको नामले अधर्म काँप्छ र धर्मले फेरि शिर उठाउँछ।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: लो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414000008

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शीतला गण्डकी 4 तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856383
2: सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
2: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
2: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
2: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
2: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
2: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा,
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: सिधे
6: मयाम चिसा पानी बाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसा पानी, अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9235526363।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560628091।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
3: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार,
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
13: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
16: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
13: अनि बन्छ त दाई?
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्।
19: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
20: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
21: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
20: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
21: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
22: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
23: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट प्लान, दुलेगौडा।
22: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
24: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर श्रोता साथी, एकैछिनको विश्राम लगाउँदै यहाँहरूमा फेरि पनि प्रोग्राममा उपस्थित भइसकेको छु। एउटा फेरि पनि एउटा अर्को सुमधुर सङ्गीत कार्यक्रममा राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी गीतको बोल रहेको छ कक्का के के स्वीकार्नु होला है त।

हजुर साथी अनि नेस्ट मदर सङ्गलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु र अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ र जाँदा जाँदै प्रोग्राममा कस्तरीको बिना तजलमा रहेको मिठो सङ्गलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरीजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन
2: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
3: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी ब्याङ्क सँगै बजाज शोरूम पारे।
2: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
3: मोबाइल नम्बर
2: 9856062842
3: र 9134664022।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856602
4: 103.8 अन्तर्मनको आवाज।
5: स्टुडियो
6: अहिले दिउँसोको 2 बज्यो।
7: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
9: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
11: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मन्त्री अनुपस्थित भएपछि स्थगित भएको छ। शनिबारमा मंगलबार बिहान 8 बजेका लागि बोलाएको बैठकमा सांसदहरू उपस्थित भए पनि सरकारका प्रवक्ता नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत।

खेलकुद मन्त्रालयबाट भएका तथा भइरहेका कामबारे छलफल गर्न बैठक बोलाएको थियो। त्यसै मन्त्रालयका काम कार्यवाहीका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका विषयमा समेत छलफल गर्ने कार्यसूची रहेको थियो। बैठकका लागि शिक्षा तथा खेलकुद मन्त्री पोखरेलसँगै मन्त्रालयका सचिवलाई समेत बोलाएको थियो। समितिका सदस्यहरू बैठकमा उपस्थित भइसकेपछि मन्त्री पोखरेलले बैठक शुरू भइसकेको अवस्थामा आफू अस्वस्थ रहेको जानकारी गराउनु भएको थियो। मन्त्री बैठकमा उपस्थित हुन नसकेपछि समिति सभापति डाक्टर ओजस्वी शेरचन्दले बैठक स्थगित भएको घोषणा गर्नुभएको हो। पार्टी प्रभावित क्षेत्रमा शिक्षा क्षेत्रका संरचना तथा शैक्षिक गतिविधिमा परेको असर विद्यार्थी र शिक्षकको अवस्था तथा राहत पुनस्थापना र पुनः निर्माणका लागि मन्त्रालयले गरिरहेका कामबारे समितिले मन्त्री र सचिवसँग जानकारी लिन बैठक बोलाएको थियो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश जुनसुकै बेलामा दुर्घटनामा जान सक्ने बताउनु भएको छ। कञ्चनपुरको जिल्ला अधिवेशन उद्घाटन गर्दै देश भू राजनीतिक रूपले पनि एउटा विपत्तिको मुखमा पुगेको बताउनु भएको हो। उहाँले अधिवेशनको बाटोबाट पूर्ण रूपमा पार्टीलाई सुधार गरेर लैजानुपर्ने बताउनु भएको छ। उहाँले सरकार विरूद्ध बोल्दा सामाजिक सञ्जालमा आक्रमण हुने भएको जनता नबोलेको बताउनु भएको छ। भूराजनीतिको हिसाबले अहिले नेपाल अत्यन्त जोखिममा प्रवेश गरेको भन्दै विश्व समुदायबाट नेपाल एक्लितै गएको बताउनु भएको छ। उहाँले एकल बहुमत पार्टीको संसद 5 वर्ष नचलेको विगत स्मरण गराउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउने स्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता दिएको विषयमा प्रतिनिधि सभा बैठकमा प्रश्न उठाउनु भएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै बास्कोटाले आईसीयू जटिल अवस्थाका बिरामीको उपचारका लागि छुट्याएको अत्यन्तै संवेदनशील ठाउँ भएकाले त्यहाँ क्यामेराम्यान र अन्तर्वार्ता कार पुग्नु गम्भीर विषय भएको बताउनु भएको छ। भोटेकोसी बारीपछि नुवाकोटको किस्पाङ गाउँपालिका स्थित त्रिशुली 3A जलविद्युत थाइसुनाको सुरुङमा थुनिएका फोरम्यान सन्तोष शाह र सुपरभाइजर कबीर महर्जनलाई गत भदौ 19 गते उद्धार गरिएको थियो। उद्धारपछि उनीहरूलाई उपचारका लागि काठमाडौँ ल्याएर छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा राखिएको थियो। उनीहरू अस्पतालको आईसीयूमा उपचाररत रहेकै अवस्थामा युट्युबर सुरज सिंह ठकुरीले अन्तर्वार्ता दिएको भिडियो 2 दिन अघि युट्युबमा सार्वजनिक भएको थियो। उक्त अन्तर्वार्ता सुङ्गी अचा भद्रकालीको अनुमतिमा लिएको बताएको छ। यही विषयलाई लिएर सांसद बास्कोटाले आईसीयूभित्र अन्तर्वार्ता लिनु कति जायज हो भन्ने प्रश्न उठाउनु भएको छ। उहाँले आईसीयूमा बिरामीका आफन्तलाई समेत निश्चित समय र प्रोटोकल अनुसार मात्रै प्रवेश दिने उल्लेख गर्नुभएको छ। चिकित्सकको अनुमति बिना आईसीयूमा बिरामीका आफन्त समेत सहजै प्रवेश गर्न नसक्ने अवस्थामा अन्तर्वार्ताका लागि क्यामेराम्यान र अन्तर्वार्ता कार पुगेको विषय गम्भीर रहेको उहाँको भनाइ रहेको थियो। उहाँले सैनिक अस्पतालको आईसीयूभित्र अन्तर्वार्ता लिएको घटनाले मानवीय संवेदनशीलताको प्रश्न उठाएको बताउनु भएको छ। बास्कोटाले आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिनु कति उचित हो भन्ने प्रश्न गर्दै त्यस क्रममा अन्य बिरामी समेत प्रभावित भएको हुन सक्ने बताउनु भएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जुमसुममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन शुरू भएको छ। खरपोजोङ गाउँपालिकाको आयोजनामा खरपोजोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो। सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा भाग लिन 420 जना भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि सहित 2000 भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ। गाउँपालिकाको मुख्य राजमार्ग सड़क तथा भित्री सड़कमा सड़क बत्ती जडान गरी झिलिमिली पारिएको छ। सम्मेलन स्थलमा 18 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना छड्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत

0: जन थगारीले जानकारी दिनुभएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर बोजङ जलवायु परिवर्तन सम्मेलन आयोजना गरिएको बताएको छ। रसुवाबारीमा परि हराइरहेका मध्ये हालसम्म 1,399 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शवमध्ये 544 पुरूष, 336 जना महिला र 519 आंशिक अंग भेटिएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेका अनुसार बाढ़ीपछि हालसम्म 4,090 जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा 2,907 पुरूष, 572 महिला, 272 विदेशी पुरूष र 328 विदेशी महिला रहेका छन्। बाढ़ीमा परि घाइते भएका 9,287 जनाको उद्धार गरेको प्रवक्ता काफ्ले जानकारी दिनुभएको हो। वाग अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 शव व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 शव व्यवस्थापन गरिएको छ। पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको छ, प्रवक्ता काफ्लेले बताउनु भएको हो। प्रहरीका अनुसार शव पहिचानका लागि मृतकका शवबाट 1,286 र बेपत्ता व्यक्तिका आफन्तबाट 1,889 डीएनए नमूना संकलन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी, राहत वितरण तथा शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 775 जना प्रहरी कर्मचारी परिचालन गरेको प्रवक्ता काफ्रेले बताउनु भएको हो। यसै गरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल 3,440 जना रहेको प्रहरीले जनाएको छ। धनुषाको विदेह नगरपालिकाबाट करिब 2 सता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। यही भदो 18 गते अपहरणमा परेका धनुषाको विदेह नगरपालिका छ कमलेश महतोको 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती सोही नगरपालिका एक स्थित 10 गन्जा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। बच्चालाई छोडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भएको हो। बच्चा अपहरणमा परेको सूचना पाए लगतैबाट तालिम प्राप्त कुकुर सहित प्रहरीको टोलीले खोज तलास अनुसन्धान गर्दै जाँदा बच्चा राखेको ठाउँमा प्रहरी पुगेपछि बच्चालाई छोडेर भाग्न खोज्दा ती महिलालाई पक्राउ गरेको प्रवक्ता प्रहरीले जानकारी दिनुभएको हो। स्याङ्जाको आधी खोलामा आज ऋषि पञ्चमीको अवसरमा नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ। वालिङ नगरपालिका 9 भूमरेकी 53 वर्षीय माया पाण्डेको शव भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभएको छ। वहाँका अनुसार भूमरेको आधी खोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो। वडा प्रहरी कार्यालयको टोली जनप्रतिनिधि र स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा झण्डै 4 किलोमिटर टाढा वालिङ 13 शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा शव भेटिएको प्रहरीको भनाइरहेको छ। सुन जातिको भाव आज पनि घटेको छ। सुन आज तोलामा 900 रूपियाँले घटेर तोलाको 3,01,00 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन जाति व्यवसाय महासंघले जनाएको छ। त्यसको दिन हिजो सोमबार पनि सुन जातिको भाव घटेको थियो। सुन हिजो तोलामा 1,200 रूपियाँले घटेर तोलाको 3,01,00 रूपियाँमा कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा 1,200 रूपियाँले बढ़ेको थियो। आइतबार सुन्तलाको 3,02,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको पनि भाव घटेको छ। हिजो तोलामा 40 रूपियाँले घटेर तोलाको 4,620 रूपियाँमा कारोबार भएको चाँदी आज तोलामा 20 रूपियाँले घटेर तोलाको 4,600 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी तोलामा 60 रूपियाँले बढेर तोलाको 4,660 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले पृथ्वीको कक्षामा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रमक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो। अमेरिकी वायुसेना सचिव चोए मेङ्कले शत्रुको आक्रमक कार्यवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अनअर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बीबीसीले जनाएको छ। अब अन्त्यमा खेल समाचार। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको पहिलो टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 39 वर्षीय डेभिड एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूलो विदेशी खेलाड़ी हुन्। यसअघि पहिलो स्मरणका संस्करणमा कर्णाली यक्सले भारतका शिखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाफ जो पेलिसलाई अनुबद्ध गरेको थियो। हस्त दिउँसो 2 बजेको ढोरबर हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेकौडा।
3: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
2: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
3: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
2: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
2: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
3: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
2: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर।
3: सम्पर्क 9556443043, 9001443628 र 9556771773।
2: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन्न है।
5: मैडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
4: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
9: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087162।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त, यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
13: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
11: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
13: ए हो र, ल त ल,
12: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0564142222 र 9856612692।
14: यही आउँदो असोज 3 गते पहिलो शनिबार
5: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: उपचार हुने रोगहरू
5: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पुल्ने, जोडले धड्कने,
15: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
5: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
15: दिसा पिसाब एवं पेटको समस्या,
5: तौल गडबड हुने वा थाइराइडको समस्या,
15: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्स रे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
5: दैनिक ईसीजी ग्रोसरी ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 धुलेगौडा तनहुँ।
5: फोन नम्बर 0564142333 र 9978161887।
2: हेर्दा हिँड्दै धुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
5: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
5: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टी। फोन 0625930369।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: जुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
2: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846056999 छ। कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
1: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9856057731, 9806657731।
7: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
3: हजुर, हामी कहाँ कुटानी, पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा, आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9556611445 र 9556020445।
9: हेलो,
10: कति बन्यो घर अनि ढलान भयो त?
9: बाबु फलन त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
10: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891501630 र 9746780681।
11: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
12: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
11: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर। मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
12: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
11: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9891176606।
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक एस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
1: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
2: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
3: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
5: मम्मी भोक लाग्यो, खाजा खाम न।
6: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
5: हस् मम्मी।
7: मैले सुने छोरी, ल जाम हिँड।
6: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
6: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बिजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
9: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 065414142, 98560231128, 98462014726।
9: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
2: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 28008 र 98460069246।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560285043 र 98417007087।
11: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज। स्टुडियो साइन्चेक
12: अहिले दिउँसोको 3 बज्यो
13: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: आईसीयूबाटै अन्तर्वार्ता लिइएको विषयबारे संसदमा प्रश्न, सुरुङमा फँसेकाहरूको उद्धार अवस्थाबारे जानकारी गराउन माग।
0: भोटेको सिपाहीमा ज्यान गुमाएका मध्ये हालसम्म 1,399 शव फेला, अझै 4,089 जना बेपत्ता।
1: नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत उपलब्ध गराउन भारतको स्वीकृति, विद्युत माग व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा।
0: युक्रेन र रूस बीच ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति भएको ट्रम्पको दावी, इन्धनको मूल्य वृद्धि इरानका कारण नभएको जिकिर।
1: र डेभिड वार्नरले काठमाडौँ गोर्खासबाट एनपीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर

0: उठाएको बताउनु भयो।
1: मानिसको जीवन भन्दा ठूलो कुनै कन्टेन्ट, कुनै इन्टरभ्यू र कुनै भ्युज हुँदैन। मानव जीवनलाई टीआरपी को मूल्यमा तौलिने काम बन्द हुनै पर्छ। त्यसैले म सरकारसँग के माग गर्न चाहन्छु भने अस्पतालमा उपचाररत बिरामी अझ आईसीयूमै अन्तर्वार्ता दिनुपर्ने यस्तो किसिमका मेडिकल नेग्लिजेन्सका बहुआयामिक विषयलाई समेटेर अब हामीले छिटै मेडिकल नेग्लिजेन्स ऐन पनि लागू गर्नुपर्ने हुन्छ भन्न चाहन्छु।
0: इनसाइड द बंकर नामक यूट्यूब च्यानलबाट च्यानलका लागि सुरसिंह ठकुरीले त्रिशुली 3A सुरुङबाट उद्धार गरेर ल्याई उपचाररत कबीर महर्जन र संजय शाहको आईसीयूमै अन्तर्वार्ता लिएका थिए। सांसद बासकोटाले यसले स्वास्थ्य क्षेत्र, चिकित्सक र पत्रकारितामाथि नै प्रश्न उठाएको बताउनुभयो। त्यसअघि नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले भोटेको सीट बाढ़ीपछि सुरुङमा फँसेकाहरूको उद्धार अवस्थाबारे सरकारलाई प्रश्न गर्नुभएको थियो।
2: रसुवा बाढ़ीपछि पीड़ित परिवारका केही अत्यन्त संवेदनशील प्रश्न मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँछु। जलविद्युत आयोजनामा सुरुङमध्ये कतिवटा सुरुङमा खोज र उद्धार सम्पन्न भयो, कतिवटामा जारी छ? त्रिशुली माथिल्लो त्रिशुली 1216 को खोजी कार्यको पछिल्लो अवस्था के छ? धेरै जसो परिवार बेपत्ता आफन्तको अन्तिम संस्कार गर्न डीएनए रिपोर्टको पर्खाइमा हुनुहुन्छ। परीक्षण कहिलेसम्म सकिन्छ र परिवारले पहिचानको आधिकारिक जानकारी कहिलेसम्म पाउँछन्? प्रहरी संगठनले मृतक तथा बेपत्ता सुरक्षाकर्मीको लागि राहत घोषणा गरे जस्तै मृतक तथा बेपत्ता नागरिकको लागि सरकारले राहत तथा पुनर्स्थापनाको प्याकेज कहिलेसम्म घोषणा गर्छ?
0: प्रहरी संगठनले मृतक तथा बेपत्ता सुरक्षाकर्मीका लागि राहत घोषणा गरे जस्तै मृतक तथा बेपत्ता नागरिकका लागि सरकारले राहत तथा पुनर्स्थापनाको प्याकेज कहिलेसम्म घोषणा गर्छ उहाँले सोध्नु भएको छ। यसैगरी होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठन पाठन कहिलेदेखि शुरू हुन्छ भनेर पनि उहाँले चासो व्यक्त गर्नुभयो।
3: रसुवा बाढ़ीमा परि हराइरहेका मध्ये हालसम्म 1,399 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शव मध्ये 544 पुरूष, 336 महिला र 519 आंशिक अंक छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार बाढ़ीपछि हालसम्म 4,089 जना बेपत्ता छन्। बेपत्ता हुनेमा 2,907 पुरूष, 572 महिला, 272 विदेशी पुरूष र 328 विदेशी महिला रहेका छन्। बाढ़ीमा परि घाइते भएका 9,287 जनाको उद्धार गरिएको प्रवक्ता काफ्रेले जानकारी दिनुभएको छ। उहाँका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 शव व्यवस्थापन गरिएको छ। पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटो भनी राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। प्रहरीका अनुसार शव पहिचानका लागि मृतकका शवबाट 1,286 र बेपत्ता व्यक्तिका आफन्तबाट 1,889 डीएनए नमूना संकलन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7,975 जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताउनु भएको छ। यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल 3,440 जना रहेको प्रहरीले जनाएको छ।
0: भारतले नेपालमा दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बरदेखि 31 डिसेम्बर 2026 दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति प्रदान गरेको हो। भारतको विद्युत मन्त्रालयको सूचना अनुसार मुजफ्फर ढल्केवर 400 केभी डीसी लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केभी एससी लाइन मार्फत 54 मेगावाटसम्म विद्युत निर्यात गर्न सकिनेछ। यस अनुसार नेपालले भारतबाट कुल 654 मेगावाटसम्म विद्युत आयात गर्न पाउनेछ। भारतले दैनिक राति 12 बजेदेखि बेलुकी 6 बजेसम्म 18 घण्टाका लागि विद्युत निर्यातको स्वीकृति दिएको हो। सन् 2027 को जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिणाम बारे भने डिसेम्बर 2026 पुनरावलोकन गरिने भारतको विद्युत मन्त्रालयले जनाएको छ। भारतको विद्युत मन्त्रालयले बाढ़ीका कारण नेपालको जलविद्युत पूर्वाधारमा भएको क्षति र त्यसबाट स्वदेशी विद्युत उत्पादनमा परेको प्रभावलाई ध्यानमा राखेर निर्यातको स्वीकृति दिएको जनाएको छ। भारतले दिएको यो स्वीकृतिले बाढ़ी प्रभावित अवधिमा नेपालको विद्युत माग व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्।

0: सुन्दै गर्नु होला।
1: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
2: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो खास संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। रसुवा बारीका कारण रसुवागढ़ी नाका स्थित अध्यागमन कार्यालय लगायतका संरचनामा क्षति पुगेपछि उक्त नाका मार्फत हुने यात्रु आवागमन प्रभावित भएको छ। सो पश्चात रसुवागढ़ी नाका हुँदै चीन प्रस्थान गरेका तथा चीनको तिब्बत क्षेत्रमा भ्रमण गरी नेपाल फर्किएका यात्रुहरूले वैकल्पिक रूपमा सिन्धुपाल्चोकको कोदारी, तातोपानी र हुम्लाको हिल्सा नाका प्रयोग गरिरहेको अध्यागमन विभागले जनाएको छ। विशेष गरी तिब्बतको कैलाश मानसरोवर यात्रा तथा अन्य भ्रमणका लागि चीन प्रस्थान गरेका यात्रुहरू नेपाल फर्कने क्रममा तातोपानी र हिल्सा नाकाबाट प्रवेश गरेको पाइएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो। साथै चीन प्रस्थान गर्ने यात्रुहरूले समेत वैकल्पिक नाकाहरू प्रयोग गर्दै आएका छन्। रसुवागढ़ी नाका अवरूद्ध भएदेखि हिजसम्मको अवधिमा सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै जम्मा 3904 जना यात्रु नेपाल प्रवेश गरेका छन्। जसमध्ये 1733 जना महिला रहेका छन्। सोही अवधिमा 391 जना यात्रु तातोपानी नाका हुँदै चीनतर्फ प्रस्थान गरेका छन्। यसै गरी सोही अवधिमा हुम्लाको हिल्सा नाका हुँदै जम्मा 387 जना यात्रु नेपाल प्रवेश गरेका छन्। नेपाल प्रवेश गरेका यात्रु मध्ये 165 जना रसुवागढ़ी नाका हुँदै चीन प्रस्थान गरेका यात्रुहरू रहेको देखिएको छ। सोही अवधिमा हिल्सा नाका हुँदै जम्मा 178 जना यात्रु चीन प्रस्थान गरेका छन्। यी दुवै वैकल्पिक नाकाबाट आगमन र प्रस्थान गर्ने वैदेशिक यात्रुहरूमा सबैभन्दा बढ़ी भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका नागरिकहरू रहेको विभागले जनाएको छ।
0: काठमाडौँ महानगरपालिका 3 स्थित गंगालाल अस्पताल नजिकै बस र स्कूटर एकापसमा ठोक्किँदा स्कूटर चालकको मृत्यु भएको छ। आज बुढा नीलकण्ठबाट नारायण गोपाल चोकतर्फ जाँदै गरेको बस र नारायण गोपाल चोकबाट बुढा नीलकण्ठतर्फ आउँदै गरेको स्कूटर एकापसमा ठोक्किएका हुन्। दुर्घटनामा स्कूटर चालक बुढा नीलकण्ठ नगरपालिका 13 चुनीखेलका 22 वर्षीय समीर श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। दुर्घटनामा स्कूटरमा सवार सोही स्थानीय 21 वर्षीय आयुष्मा मगर पनि घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
5: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न सहमत भएको दावी गर्नुभएको छ। ट्रम्पले आज सामाजिक सञ्जाल मार्फत दुवै देशले ऊर्जा पूर्वाधारमा प्रहार नगर्ने सहमति जनाएको बताउनु भएको हो। यसअघि उहाँले रूसका तेल रिफाइनरीहरूमा प्रहार गरेको भन्दै युक्रेनको आलोचना गर्नुभएको थियो। विश्वभर इन्धनको मूल्यवृद्धि इरानका कारण नभएको राष्ट्रपति ट्रम्पले जिकिर गर्नुभएको छ। रूस युक्रेन युद्धका कारण इन्धनको मूल्य बढ़ेको उहाँको भनाई छ। उहाँको यो भनाई इरान युद्धका कारण तेलको मूल्य बढ़िरहेका बेला आएको हो। मध्य पूर्वमा युद्ध 6.5 महिना पुग्दा तेलको मूल्य आकाशिएको छ, जसले अमेरिकी इन्धन लागत र मुद्रास्फीति बढ़ाएको छ।
0: अब खेल समाचार। अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। वार्नर एनपीएल खेल्न दशैंपछि नेपाल आइपुग्नेछन्। एनपीएल खेल्न आउने विदेशी खेलाड़ीमा उनी सबैभन्दा चर्चित खेलाड़ी हुन्। अस्ट्रेलियाले सन् 2015 र 2023 एक दिवसीय विश्वकप र सन् 2021 टी20 विश्वकप जित्दा वार्नर टोलीका मुख्य सदस्य थिए। वार्नर अस्ट्रेलियाका लागि 3 वटै अन्तर्राष्ट्रिय फर्मेटमा शतक बनाउने खेलाड़ी समेत हुन्। उनले अस्ट्रेलियाका लागि 110 टी20 अन्तर्राष्ट्रिय खेलमा 1 शतक सहित 3,200 भन्दा बढ़ी रन बनाएका छन्। आज सामाजिक सञ्जाल मार्फत वार्नरले काठमाडौँबाट एनपीएल खेल्ने जानकारी दिएका छन्। उनले आफू नेपाल आउन पाउँदा उत्साहित रहेको र काठमाडौँको टोलीबाट एनपीएल खेल्ने बताएका हुन्। वार्नरले यो समय धेरैका लागि कठिन भए पनि एनपीएलले केही खुशी दिने विश्वास व्यक्त गरेका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: आईसीयूबाटै अन्तर्वार्ता लिएको विषयबारे संसदमा प्रश्न, सुरुङमा फँसेकाहरूको उद्धार अवस्थाबारे जानकारी गराउन माग।
0: भटेको सिबाड़ीमा ज्यान गुमाएका मध्ये हालसम्म 1,399 शव फेला, अझै 4,089 जना बेपत्ता।
5: नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत उपलब्ध गराउन भारतको स्वीकृति, विद्युत माग व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा।
0: युक्रेन र रूसबीच ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति भएको ट्रम्पको दावी, इन्धनको मूल्य वृद्धि इरानका कारण नभएको जिकिर।
5: र डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ, नमस्कार।
6: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
9: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
10: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
9: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
10: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
9: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
10: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
9: पार्वती रिमाल दुलेगौडा रु 10,100,
10: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
9: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
10: ठाकुर प्रसाद भट्टराई डोर फिर्दी उत्तम टोल रु 55,555,
9: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120,
10: खिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005,
9: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000,
10: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111,
9: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155।
11: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
12: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
11: दीक्षा ब्युटी पार्लर रे?
12: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
11: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
12: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
11: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
12: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने।
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
12: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
11: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिट पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
12: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090-34335।
13: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
14: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
13: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
15: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
14: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
16: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
14: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
16: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98560 32475 र 98011 32475।
18: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
19: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
18: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
20: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
21: मोबाइल 98058 35537 र 98066 15809।
22: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
18: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन, बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
20: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म, प्रायोजक ओम प्रसण आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार, मोबाइल 98058 35537।
18: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रममा प्रश्न आभूषण लोकसंस्कृतिको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमा आज म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा पनि तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.5 MHz जनतमनको आवाज साथै इन्टरनेट अर्डर पार्फत परिवेश भएको साथ हामीलाई सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा भने श्रोता साथी आजको श्रृंखलामा रहेर गायन कलालाई स्थान दिइनेछौ र सुन्नपछि 41 40 40 00 टेलिफोन लाइन भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रमको दैलो गर्दै पहिलो सांगीतिक कोशेरी स्वर्गको लागि सल्लाह थुपारी गीतको बोल राखिरहेको छु सिकार्नुहोला है त।

हजुर श्रोता साथी, सल्लाह तपाईँले गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि कार्यक्रममा स्वीकार्नु भयो होला। र अहिलेको लागि भने श्रोता साथी यहाँहरूको लागि कन्या राशि गीतको बोल राखिरहेको छु, स्वीकार्नु होला। है त

हजुर श्रोता साथी, कन्या राशि गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण हाम्रो श्रोता साथीहरूले कार्यक्रममा सुनिराख्नु भएको छ होला सुमधुरभाग। अनि यहाँहरूलाई पनि आफ्नो मिठो आवाज सुनाउन छ भने हाम्रो कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ 0 45 44 40 00 टेलिफोन लाइन मार्फत भर्ने। अहिलेको लागि पनि यहाँको लागि पशुपति शर्माको आवाजमा सुझिएको क्याम्पस पढ्न आउने गीतको बोल राखिरहेको छु, साथसाथै राधिका हमालको पनि आवाज रहेको छ, स्वीकार्नुहोला।

हजुर श्रोता साथी, क्याम्पस पढ्न आउने यो निकै नै सुमधुर अनि सँगसँगै रमाइलो भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई स्वीकार्नु भयो होला। र श्रोता साथी, तपाईँले हामीलाई रेडियो ढोरबारा 101.8 MHz अन्त मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbara.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ भने यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनचाँदी पसलले पसल तिरेगोडाको भित्री बजारमा रहेको छ। सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा, नयाँ नयाँ डिजाइनको गरगनाहरू पनि खरिद बिक्री गर्नु परेमा त्यस पसलबाट पनि यहाँले बिक्री गर्न सक्नुहुनेछ, खरिद गर्न सक्नुहुनेछ र पसलबाट केही थप सेवाहरू पनि लिन सक्नुहुनेछ। र श्रोता साथी, आजको श्रृंखलामा त हामीहरू यहाँहरूको मिठो आवाजलाई कार्यक्रममा स्थान दिइनेछौ, गायक कलालाई कार्यक्रममा स्थान दिइनेछौ भने यहाँले जुनसुकै भाका हामीलाई आज सुनाउन मन भएमा, आफ्नो सुमधुर आवाज हाम्रो प्रिय श्रोता साथीहरूलाई सुनाउन मन भएमा, रेडियोमा राख्न मन भएमा, सुन्नपछिदेखि अब बिस्तारै सुनिसुनेको टेलिफोन लाइन भएर आउन सक्नुहुनेछ भने अहिलेको लागि भने झिमझिम सार्नु नजिमका परिधि गीतको बोल राखिरहेको छु।

हजुर श्रोता साथी, अहिलेको लागि भने सुमधुरभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र यसै गरी अहिलेको लागि भने कार्यक्रमका हामी अन्त्यतर्फ पनि आइसकेका छौँ। कार्यक्रमका निश्चित समय पनि सकिने बेला भइसकेको छ, समयलाई पनि धेरै ख्यालमा राख्नुपर्ने हुनेछ भने श्रोता साथी यहाँहरूले पक्कै पनि कार्यक्रमलाई सुन्नुभयो होला अन्तिमसम्म भन्दै अहिलेको लागि भने छुटिनुपर्ने बेला हाम्रो भइसकेको छ र यहाँहरूलाई साथै साथै फेरि पनि कार्यक्रममा धनगढीको बसमा सजिएको सुमधुर भाकालाई राखिरहेको छु, जसमा आवाज रहेको छ अमृत सापको छ, समीक्षा अधिकारी अनि कमला घिमिरेको भने सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
2: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
1: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
3: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
1: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठीक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856066029।
11: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो?
1: कस्तो ठ्याक्कै पारे कि, हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
11: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
12: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9806657731।
13: कहाँ जाने?
14: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
13: अनि बिचमा नझर्ने?
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
13: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
15: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 9253519122, 9808 र 9460692646।
16: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
17: अहिले दिउँसोको 4 बज्यो। टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058-28008 र 98460-69246।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस धुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98166-34372।

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्य में पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग मुटुक को शल्यक्रिया कैंसर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रम मा चाहिने जानकारी
2: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 0165-5294-93, 5524-94, 5287-78।
4: एडमिशन ओपन एट सिम्स केयर गिवर दुरेकौड़ा।
5: सीटीबीटी को पाठ्यक्रम में आधारित 390 घंटा को केयर गिवर तालिम संबंधी भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू
5: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
4: व्यवहारिक र प्रयोगात्मक सिकाइ
5: रोजगारीका लागि मार्गदर्शन र सहयोग
4: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम
5: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
4: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
5: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
4: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर
5: सम्पर्क 9556-44-343 9041-43-628 र 9560-71-773।
4: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
6: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083
5: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखी नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखी समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
7: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
5: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
7: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
5: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ।
7: विस्तृत जानकारीका लागि सम्पर्क
4: 9841-10432 र 9841-13939।
5: आयोजक श्रीकृष्ण सृजनशील नेवाखला खैरनी चार।
8: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
8: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
9: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
8: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
9: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
8: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या,
9: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
9: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
10: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
12: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
10: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
10: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।
13: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरिजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन
2: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
3: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
2: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
3: मोबाइल नम्बर
2: 9856062842
3: र 9134664022।

0: पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
0: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
0: दिसा पिसाब एवं पेटको समस्या
1: तौल गडबड हुने वा थाइराइडको समस्या
0: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन नम्बर 0564142333 र 98786187।
2: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
2: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
3: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
4: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
6: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
7: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
5: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
8: 103.8 अन्तर्मनको आवाज
9: स्टुडियो साइन
10: अहिले साँझको 5 बज्यो
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
11: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
5: धोरबाराही हाइलाइट्स को साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841493004

नमस्कार रेडियो ढोरपाराही 101.8 मेगाहर्जको साँझ 5 बजेको ढोरपाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत वडा तथा पालिका अधिवेशन नजिकै सदा तनहुमा नेतृत्वका आकांक्षीहरू खुल्न थालेका छन्। असोज 3 र 4 गते वडा अधिवेशन तथा असोज 7 गते गाउँपालिका र नगरपालिकाको अधिवेशन हुने कार्यतालिका रहेसँगै ब्यास नगरपालिकामा नगर सभापतिको सम्भावित उम्मेद्वार बारे चर्चा बढ़ेको छ। यसै क्रममा ब्यास नगरपालिका 10 का निवर्तमान वडा अध्यक्ष तुलसी राम साप कोटाको नाम पनि नगर सभापतिको आकांक्षीका रूपमा चर्चामा आएको छ। सकोटाले आफू नगर सभापतिको आकांक्षी रहेको बताएका छन्। यसअघि ब्यास नगर सभापतिका लागि सरोज भण्डारी, हरिकनाल र कुमार गुरूङले आकांक्षा व्यक्त गरिसकेका छन्। यस्तै प्रताप सिंह गुरूङ र वैकुण्ठ मिश्रको नाम पनि सम्भावित उम्मेद्वारका रूपमा चर्चामा रहेका छन्। वडा अधिवेशनको मिति नजिकै गर्दा नगर नेतृत्वका लागि आकांक्षीहरूको संख्या थपिँदै गएको छ। आकांक्षीहरूबीचको सक्रियता र कांग्रेसभित्रको आन्तरिक समीकरणले आगामी ब्यास नगर सभापतिको प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ। विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनका कारण हिमाली जिल्लाले भोगेका पीड़ाका बारेमा स्थानीय सरकार मार्फत प्रदेश संघीय सरकार र अन्तर्राष्ट्रिय स्तरमा दबाव सिर्जना गर्न मुस्ताङको सुदरमुकाम जुमसुममा खरपोजङ जलवायु परिवर्तन सम्मेलनको उद्घाटन भएको छ। हिमालदेखि जनजीवनसम्म परेको असरलाई न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउन जलवायु परिवर्तन सम्मेलनको मंगलबार उद्घाटन गरिएको हो। गाउँपालिकाको कार्यालयबाट शुरू भएको प्रभात फेरीपछि सम्मेलन स्थलभित्र 28 फीट उचाइको पृथ्वी रहेको जलवायु परिवर्तनको असर अंकित विश्व मानचित्र अंकित गोलाकार आकृतिको बेलुङको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको हो। सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र शाहले उठाउनु भएको शुभकामना मन्तव्य वाचन समेत गरिएको हो। प्रधानमन्त्री शाहको शुभकामना मन्तव्यमा जलवायु परिवर्तनको असरको न्यूनीकरणमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सम्मेलनमा देशभरबाट सम्मेलनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका 431 र 141 जिल्ला समन्वय समिति सहित 2000 बढ़ी अतिथिको उपस्थितिमा सम्मेलन शुरू भएको छ। सम्मेलनमा विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, प्रदेश सभा सदस्य विकल शेरचन लगायतको उपस्थिति रहेको थियो। सम्मेलनको उद्घाटन समारोहमा पालिकरणमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सम्मेलनमा देशभरबाट सम्मेलनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका 431 र 141

शताब्दीको जरायो नाज प्रदर्शनी गरिएको थियो। सम्मेलन स्थलमा मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ स्थानीय उत्पादनको स्थल समेत राखिएको छ। रसुवा हुँदै आएको बाढ़ीका कारण त्रिशुली नदीमा बगेका मानिसका शव तथा शरीरका अंग गोर्खाको विभिन्न स्थानमा फेला परेका छन्। भदौ 10 गते बुधबार बिहान 1 बजेदेखि भदौ 30 गते मंगलबार बिहान 11 बजेसम्म त्रिशुली नदीको किनारबाट 78 शव तथा मानव अंग फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनु भएको छ। भोटिकोसीमा बाढ़ी आएको दिनदेखि जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी टोली, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र जनप्रतिनिधिको टोलीले गण्डकी गाउँपालिका र शहीद लखन गाउँपालिकाका त्रिशुली किनारमा सव्यवस्थापन निरन्तर रूपमा खटिएको गोर्खाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको भनाई रहेको छ। प्रहरीले गोर्खाको गण्डकी गाउँपालिका 8 को धावी दबादीघाट, वडा नम्बर 6 को भोली चोक, वडा नम्बर 1 को बुच्चार, वडा नम्बर 4 को छेउवा 4 र वडा नम्बर 7 को ज्यामिरे खाट स्थित त्रिशुली नदी तथा शहीद लखन गाउँपालिका 4 सिलिङ टार स्थित त्रिशुली नदी किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। घटनापछि सम्बन्धित प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले शव तथा मानव अंग सुरक्षित रूपमा संकलन गर्ने र घटनाबारे थप अनुसन्धान गर्ने काम गरिरहेको छ। विगत 20 दिनदेखि त्रिशुली किनारमा उद्धार कार्यलाई निरन्तरता दिई खोज तथा उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनु भएको छ। गोर्खाको त्रिशुली नदी किनारमा सोमबार थप 1 शव सहित 78 शव फेला परेको छ। लमजुङको मध्य नेपाल नगरपालिका 6 भोले 4 केन्द्रीय कार्यालय रहेको माधि मेतिन ऋण तथा बचत सहकारी संस्था लिमिटेडका संचालक, कर्मचारी तथा शेयर सदस्य सहित 64 जना विरूद्ध 5 करोड़ रूपियाँ भन्दा बढ़ी रकम हिनामिना गरेको अभियोगमा जिल्ला अदालत लमजुङमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय लमजुङले सरकारीको सहकारीको रकम अपचालन तथा हिनामिना सम्बन्धी अभियोग पत्र अदालतमा दर्ता गरेको हो। 2070 सालदेखि सञ्चालनमा रहेको उक्त सहकारीले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर मध्य नेपाल नगरपालिका 4 र 7 स्थित राम बजारमा समेत सेवा केन्द्र सञ्चालन गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ। अभियोग पत्र अनुसार सहकारीका संचालक समिति, ऋण उपसमिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीले बचतकर्ताको रकम माग बमोजिम नगद तथा व्यक्तिगत खातामा राखी प्रयोग गरेको पाइएको छ। यसरी व्यक्तिगत रूपमा प्रयोग गरिएको रकम 1,47,73,296 रूपियाँ रहेको अभियोग पत्रमा उल्लेख गरिएको छ। सहकारीमा भएको अनियमितताका क्रममा शेयर सदस्य तथा बचतकर्ताको 5 करोड़ रूपियाँ भन्दा बढ़ी रकम हिनामिना भएको अभियोग लगाएको छ। घटनामा संलग्न रहेको आरोपमा संचालक, कर्मचारी तथा शेयर सदस्य सहित 64 जनालाई प्रतिवादी बनाएको छ। प्रतिवादीको सूचीमा 42 नम्बरदेखि सहकारीका संचालक तथा पदाधिकारीलाई समावेश गराएको छ। स्याङ्जाको वालिङ नगरपालिका 1 रामबच्छामा आकर्षक नगर अस्पतालको भवन निर्माण सम्पन्न भएको झण्डै 2 वर्ष भएको छ। भवन बनेको लामो समयसम्म पनि अस्पताल सञ्चालन हुन नसकेका बेला गण्डकी प्रदेश सरकारको पछिल्लो निर्णयले छनै अन्यल बढ़ाएको हो। गण्डकी प्रदेश सरकारले वालिङ नगर अस्पताललाई सुरुन्नति गरी 2500 को बनाएर प्रदेश मार्फत ल्याउन नेपाल सरकार समक्ष अनुरोध गरेको छ। तर प्रदेश सरकारलाई थप आर्थिक दायित्व नपर्ने गरी भन्ने शर्तले वालिङ क्षेत्रका नागरिक जो घर दैलोमै स्वास्थ्य सेवा पाउने आशामा बसेका थिए निराश बनेका छन्। गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डाक्टर युवानिधि बसौलाद्वारा हस्ताक्षरित 2083 साल 11 गतिको पत्रका आधारमा अन्यल बढ़ेको दावी गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई पठाएको पत्रमा प्रदेश सरकारलाई थप आर्थिक दायित्व नपर्ने गरी

0: आलिङ नगर अस्पताल अस्पताललाई 2500 सुरुङ्गती गरी प्रदेश मार्फत ल्याई सञ्चालन गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने उल्लेख गरेको छ। प्रदेश सरकारको यो निर्णयपछि आर्थिक भार नबिहोर्ने भए अस्पताल मार्फत ल्याउनुको औचित्य के भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध र विवाद शुरू भएको छ। वालिङ नगर कार्यपालिकाको 2081 भदौ 26 गते बसेको बैठकले स्थानीय तह मार्फत सञ्चालित यस अस्पताललाई सुरुङ्गती गरी प्रदेश मार्फत सञ्चालन गर्न अनुरोध गर्ने औपचारिक निर्णय गरेको थियो। स्थानीय तहको उक्त आग्रहपछि प्रदेशका स्थानीय स्वास्थ्य मन्त्री स्तरीय निर्णयबाट सुरुङ्गतीको सम्भाव्यता अध्ययन गर्ने समेत समिति गठन गरिएको थियो। पोखरा महानगरपालिका क्षेत्रभित्र लामो समयदेखि रोकिएको जग्गा किता कार्ड खुला भएको छ। महानगरपालिकाले सोमबार सूचना जारी गरी 33 वडाका झण्डै 7 लाख किता जग्गाको भू उपयोग वर्गीकरणको नाम सकिएपछि किताकारको बाटो खुलेको जानकारी गराएको हो। पोखरा महानगरपालिका भूमि प्रशासन कार्यालय र नाभिक कार्यालय सहितको संयुक्त बैठकबाट आवश्यक प्रक्रिया पूरा गरी किताकार खुला गरिएको जानकारी पोखरा महानगर प्रमुख धनराज आचार्यले दिनुभएको हो। महानगर प्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलबाट प्रमाणीकरण गरी वर्गीकरणको अन्तिम विवरण सम्बन्धित नापी तथा भूमि प्रशासन कार्यालयलाई बुझाइसकिएको छ। किताकार रोकिँदा सुक्खाको कारोबार प्रभावित भएको थियो। गोर्खाको पालुङटार नगरपालिका अन्तर्गत ऐतिहासिक लिक्लीकोट जोड्ने पालुङटार दुई स्थित मुख्य सड़क भाँसिएपछि यातायात तथा स्थानीयको आवतजावतमा जोखिम बढ़ेको छ। सोमबार रातिदेखि लगातार परेको वर्षाका कारण सड़कको केही भाग भाँसिएर क्षतिग्रस्त भएको हो। सड़कको सतह भाँसिएसँगै सवारी साधन सञ्चालनमा समेत समस्या देखिन थालेको स्थानीयले बताएका छन्। विशेष गरी दुई पाङ्ग्रे तथा साना सवारी साधनलाई बढ़ी जोखिम रहेको उनीहरूको भनाइरहेको छ। लिक्लीकोट क्षेत्रका बासिन्दा तथा पर्यटकका लागि महत्वपूर्ण मानिने उक्त सड़क वर्षायाममा पटक पटक क्षतिग्रस्त हुँदै आएको स्थानीयको गुनासो रहेको छ। सड़क भाँसिएको स्थानमा तत्काल आवश्यक सावधानी नअपनाए थप क्षति हुन सक्ने स्थानीय युवा प्रकाश थापाले बताएका छन्। सड़क भाँसिएपछि दैनिक कामकाजका लागि पालङटार बजार हुँदै लिक्लीकोट सिरामचोक अजीकोट गोर्खा सदरमुकाम काठमाडौँ तथा चितवन जाने सवारी साधन प्रभावित भएका छन्। सड़कको अवस्था कमजोर बन्दै गएपछि जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यान आकर्षण गराएका छन्। हस्त साझा 5 बजेको ठोरबुरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141000 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुवेद। सरदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864788528 र 9800281642।
4: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0625903669, मोबाइल 9840826926।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
10: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9840866599 छ।
11: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
12: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि, राम्रो पनि।
12: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
13: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौडा, आफ्नै निवासमा।
4: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556204445।
14: होइन रमिला, जति बेला पनि तल्ल घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
15: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
14: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
16: This is Radio Dhorbarahi 103.8 MHz.

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूआत, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0564143121,
3: मोबाइल 9605678634 र 9701105090।
4: हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
7: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
7: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746680681।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
4: मैडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ओपन एट सिम्स केयर गिवर दुलेगौडा
1: सिटिभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
0: व्यवहारिक र प्रयोगत्मक सिकाइ
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग
0: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ
1: सिट सीमित छ शीघ्र सम्पर्क राख्नुहोस् भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म
0: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर
1: सम्पर्क 9556443443 9801443628 र 9556771773
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
2: दीक्षा ब्युटी पार्लर रे
3: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
2: हो र त्यस्तो के हुन्छ र त्यहाँ
3: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
2: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
3: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
2: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
3: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्लागञ्जकी नगरपालिका 2 कोत्रे तलहो प्रोप्राइटर निशा लामा सम्पर्क 9709034335
4: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको हुनुहुन्छ केही समस्या आयो कि क्या हो
5: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
4: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
6: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9261553507
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
8: 103.8 अन्तर्मनको आवाज
9: स्टुडियो टाइम अहिले साँझको 6 बजे
10: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मकवानपुरमा इभी दुर्घटना हुँदा 4 जनाको मृत्यु, 4 जना घाइते।
0: संसदमा मन्त्रीसँगको प्रश्न उत्तर औपचारिकतामै सीमित, 2 मन्त्रीसँग 2 सांसदका 2 प्रश्न।
1: घुस लिएको आरोपमा विद्यालय व्यवस्थापन समिति सदस्य बम विरूद्ध भ्रष्टाचार मुद्दा, 2 लाख रूपियाँ बिगो कायम।
0: बंगलादेशमा अवामी लीगका 7 वरिष्ठ नेतालाई मृत्युदण्डको सजाय। भारतको कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका 4 जनाको ज्यान गयो।
1: र साफ च्याम्पियनशीपको खेल तालिका सार्वजनिक, नेपालको सहभागिता अन्यलमा।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सुकौरामा यात्रुवाहक विद्युतीय गाड़ी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। काठमाडौँबाट हेटौँडा भीमफेदी कुलेखानी फाखेल सड़क खण्ड हुँदै वीरगंजतर्फ जाँदै गरेको मधेस प्रदेश 03001-07-20 नम्बरको भाड़ाको इभी आज दिउँसो 2 बजे सड़कबाट करिब केही मिटर तल खसेको थियो। दुर्घटनामा 4 जना पुरूषको घटनास्थलमा मृत्यु भएको छ भने 2 पुरूष र 2 महिला मध्ये 2 पुरूष र 1 महिलालाई उपचारका लागि काठमाडौँ तथा 1 महिलालाई हेटौँडा पठाइएको छ। गाड़ीमा चालक सहित 8 जना सवार थिए। मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपेक्षक माधव प्रसाद काफ्रेले जानकारी दिनुभएको छ।
1: संसदमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम औपचारिकतामा सीमित भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा 2 मन्त्रीसँग 1-1 जना सांसदले प्रश्न गरेर औपचारिकता पूरा गरेका हुन् र राष्ट्रमन्त्री शिशिर खनाललाई नेपाली कंग्रेसकी सांसद सीता थपलिया र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई नेकपाका प्रमुख सचेतक युवराज दुलालले 1-1 वटा प्रश्न गर्नुभएको हो। शुरूमा कंग्रेस सांसद थपलियाले परराष्ट्र मन्त्री खनालले यसअघि गरेको भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति बारे सोध्नु भएको थियो।
4: परराष्ट्र मन्त्रीज्यू, तपाईँ आफै भारत भ्रमणको क्रममा द्विपक्षीय वार्तामा सरकारसँग पुरानो ब्यागेज नभएको अभिव्यक्ति दिनुभएको थियो। पुरानो ब्यागेज भनेको के हो? विगतमा सरकारले गरेको कुन कुन निर्णय ब्यागेज हो? लिपुले कालापानी लिपिया धुरा समेटिएको नक्सालाई संविधानमा समावेश गर्ने निर्णय पुरानो ब्यागेज हो? विगतमा सरकारका परराष्ट्र नीतिमा के कस्ता

0: इन्टरनल पोलिटिकल पोलराइजेशन तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरण पोरोकियल पोलिटिकल वेपनाइजेशन अफ फरेन पोलिसी र डिप्लोमेसीबाट मुक्त हुनु हो। तर यो अभिव्यक्तिको राज्य र सरकार निरन्तर उत्तराधिकारीवाला संस्था हो भन्ने स्थापित राजनीतिक मान्यता वा राज्यको विरासत लेगेसी विपरीत अर्थ लगाउनु अतिशयोक्तिपूर्ण हुन जान्छ। छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यास नै विगतको बोझ हो, जसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ छ भन्ने स्पष्ट सन्देश दिन खोजिएको बेहोरा म अनुरोध गर्न चाहन्छु।
1: लिपिलेख, कालापानी, लिम्पिया धुरा समेटिएको नेपालको राजनैतिक नक्सा मुलुकको सार्वभौम दस्तावेज भएको भन्दै यसलाई बोझ मान्न नसकिने पनि उहाँले बताउनु भएको छ। उहाँले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, सीमा रक्षा र राष्ट्रिय स्वाभिमानको संरक्षण कुनै पनि सरकारको सर्वोपरि र स्थायी जिम्मेवारी भएको स्पष्ट पार्नुभयो। भूमि व्यवस्था मन्त्री रावलले आफूलाई सोधेको प्रश्नमा कानून परिमार्जनका लागि सदनमा ल्याउने र त्यही छलफल हुने बताउनुभयो।
2: मानिजूले भनेका सम्पूर्ण कुरालाई चाहिँ एड्रेस हुने गरिकन विधेयक मसौदा भइरहेको छ र यसमा थप यो विधेयक यहाँ आएर टेबल भइसकेपछि थप यसमा छलफल हुने नै छ र विगतमा सरकारले गरेका गुठी सम्बन्धीका जति पनि सहमतिहरू छन् त्यो चाहिँ यो सरकारले पनि अक्षर अक्षर पालना गर्नेछ भन्ने कुरा म यहीँबाट यहाँ निवेदन गर्न चाहे।
1: आजको बैठकले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि संशोधनको प्रस्ताव परेको थिएन।
3: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले भने हवाई यात्रुको दुर्घटना बीमाको दायित्व अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बढ़ाउँदा आन्तरिक हवाई भाड़ा दर समेत वृद्धि हुन सक्ने बताउनु भएको छ। आज राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक 2083 सैद्धान्तिक छलफल क्रममा मन्त्री पौडेलले हाल अभ्यासमा रहेको करिब 20,000 अमेरिकी डलरको बीमा दायित्व बढ़ाएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार करिब 1,00,000 अमेरिकी डलरसम्म पुर्याउने तयारी रहेको बताउनुभयो। उहाँका अनुसार बीमा दायित्व बढ़ेसँगै वायुसेवा कम्पनीको लागत बढ़ने भएकाले त्यसको असर हवाई भाड़ा दरमा पनि पर्न सक्ने बताउनुभयो।
1: नेपाली कंग्रेसले 15 महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी गरेको छ। निर्देशिकाले केन्द्रीय सभापतिको उम्मेद्वारका लागि कम्तीमा 10 प्रस्तावक र 10 समर्थक अनिवार्य गरेको छ। निर्वाचन निर्देशिका अनुसार केन्द्रीय उपसभापति र महामन्त्रीका उम्मेद्वारका लागि 7-7 प्रस्तावक र समर्थक तथा सहमहामन्त्रीका लागि 5-5 प्रस्तावक र समर्थक आवश्यक पर्नेछ। केन्द्रीय सदस्यका उम्मेद्वारले भने 3 प्रस्तावक र 3 समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ। निर्देशिकाले केन्द्रीय सभापतिका उम्मेद्वारका लागि 15 वर्ष निरन्तर क्रियाशील सदस्यता आवश्यक हुने व्यवस्था गरेको छ। केन्द्रीय पदाधिकारीका लागि 10 वर्ष र जिल्ला तथा प्रदेश तहका अधिकांश पदका लागि पनि तोकिएको अवधि निरन्तर क्रियाशील सदस्य रहेको हुनुपर्नेछ। निर्वाचन गोप्य मतदानबाट हुने र विभिन्न पद तथा समूहका लागि छुट्टा छुट्टै मतपत्र तथा मतपेटिका प्रयोग गर्ने व्यवस्था पनि निर्देशिकामा समेटिएको छ।
3: थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7024 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
5: गुणस्तरीय प्लम्बिङको प्रपर्जना
6: मार्बलका सिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड।

0: साथै मार्बलका यूपीवीसी प्रोडक्टहरु लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
1: सुरक्षा घरको साथ जीवन भरको
2: यो हो सञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। कैलालीको गौरी गंगा नगरपालिका चार स्थित कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बम विरूद्ध भ्रष्टाचार मुद्दा तयार भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोप पत्र तयार गरेको हो। बमले तोकिएको बमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक प्रदान गर्नका लागि घुस माग गरेको अख्तियारको दावी छ। विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बमलाई सेवाग्राहीबाट घुस 2,00,000 रूपियाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। उक्त कार्य भ्रष्टाचार निवारण ऐन 2059 को दफा 3 को उपदफा 1 बमोजिमको कसुर भएको अख्तियारको ठहर छ। बमलाई 2,00,000 रूपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको माग गरिएको छ।
3: रूपन्देहीको सिद्धार्थ नगरपालिका 8 स्थित नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा 3 ट्याङ्करसहित एकजनालाई पक्राउ गरिएको छ। आज नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब 30 लिटर डिजेल सहित 3 ट्याङ्कर र एकजनालाई नियन्त्रणमा लिइएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र ओडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। सो क्रममा 2 ट्याङ्कर उक्त स्थानमै फेला परेका थिए भने अर्को एउटा ट्याङ्कर घटनास्थलबाट भागी फरार भएकोमा प्रहरी टोलीले पछ्याउँदै नियन्त्रणमा लिन सफल भएको हो। नियन्त्रणमा लिइएका 3 ट्याङ्कर र एकजना व्यक्तिको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
4: नेप्से परिसूचक आज उच्च अंकले बढ़ेको छ। नेप्से परिसूचक 48.57 अंकले बढ़ेर 2633 को बिन्दुमा कायम भएको हो। आज विभिन्न कम्पनीका शेयर 8,29,17,115 मूल्यमा खरिद बिक्री भएका छन्। आज कुल 265 कम्पनीको शेयर मूल्य बढ़दा 12 कम्पनीको घटेको छ भने 1 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशको एक अदालतले पूर्व सत्तारूढ़ दल अवामी लीगका 7 वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ। पूर्व प्रधानमन्त्री शेख हसिनाको दलका यी नेताहरूमा पूर्व महासचिव ओ बैदुल कादर र पूर्व राज्यमन्त्री मोहम्मद अली अराफात समावेश छन्। उनीहरूमाथि सन् 2024 जनआन्दोलनलाई दमन गर्ने प्रयासमा संलग्न रहेको अभियोग लगाइएको छ। न्यायाधीश नजरुल इस्लाम चौधरीको अध्यक्षतामा गठित 3 सदस्यीय ट्रिब्यूनलले उनीहरूलाई दोषी ठहर गरेको हो। फैसलापछि सरकारी अभियोजन एमडी अमिनुल इस्मानले अदालतको निर्णयप्रति पूर्ण सन्तुष्टि व्यक्त गर्नुभएको छ। संयुक्त राष्ट्रसंघका अनुसार सन् 2024 जुलाई र अगस्तमा विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शनलाई दबाउने क्रममा करिब 1,400 मारिएका थिए। यस घटनापछि शेख हसिनाले आफ्नो 15 वर्ष लामो शासन छोडेर भारतमा शरण लिन परेको थियो। यस मुद्दामा राज्यद्वारा नियुक्त गरिएका प्रतिरक्षा पक्षका वकिल एम हसन इमामले यी नेताहरू सीधा रूपमा हत्यामा संलग्न नभएकाले उनीहरूलाई मृत्युदण्डभन्दा कम सजाय दिन सकिने बताउनु भएको थियो। यद्यपि अदालतले 5 नेताको आधा सम्पत्ति जफत गरी पीड़ितका परिवारलाई दिन आदेश पनि गरेको छ। सन् 2024 हिंसात्मक प्रदर्शनसँग जोड़िएका मुद्दामा हालसम्म 68 दोषी ठहर भइसकेका छन्, जसमध्ये 22 मृत्युदण्डको सजाय पाएका छन्।
4: भारतको दक्षिण पश्चिम राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका 4 मृत्यु भएको छ। घटनामा अन्य 2 घाइते भएका छन्। प्रहरीका अनुसार बेलगावी जिल्लाको सेन्ट्रल बस स्ट्याण्ड नजिकै रहेको चाभाट गल्लीमा आज बिहानै फ्रिज विस्फोट भएको थियो। प्रहरीका अनुसार घरभित्र फ्रिज विस्फोट भएपछि आगो लागेको थियो। आगो चाँडै घरभरि फैलिएपछि भित्र रहेका मानिसहरू जलेको प्रहरीले बताएको छ।
3: खेल समाचार साफ च्याम्पियनशीपको खेल तालिका सार्वजनिक भएको छ। एसियाली फुटबल महासंघ साफले आज बंगलादेशको राजधानी ढाकामा नोभेम्बर 5 देखि शुरू हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। साफले जारी गरेको तालिका अनुसार भारत र पाकिस्तान बीच नोभेम्बर 5 पहिलो खेल हुनेछ। साफमा आयोजक बंगलादेश सहित श्रीलंका र भूटान, समूह एमा छन्। समूह बीमा भारत, पाकिस्तान र मालदिव छन्। साफले नेपालको सहभागिता भए खेल तालिका परिवर्तन हुने पनि उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाबाट अखिल नेपाल फुटबल संघ एनफा निलम्बनमा परेसँगै साफमा नेपालको सहभागिता अन्यलमा छ। यसअघि सेप्टेम्बर 1 निलम्बन फुकुवा नभए साफमा सहभागिता जनाउन नपाउने बताइए पनि अहिले त्यो मिति साफले सारेको छ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: मकवानपुरमा एभी दुर्घटना हुँदा 4 जनाको मृत्यु, 4 जना घाइते।
3: संसदमा मन्त्रीसँगको प्रश्न उत्तर औपचारिकतामै सीमित, 2 मन्त्रीसँग 2 सांसदका 2 मात्रै प्रश्न।
4: घोष लिएको आरोपमा विद्यालय व्यवस्थापन समिति सदस्य बम विरूद्ध भ्रष्टाचार मुद्दा, 2 लाख रूपियाँ बिगो कायम।
3: बंगलादेशमा अवामी लीगका 7 वरिष्ठ नेतालाई मृत्युदण्डको सजाय। भारतको कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका 4 जनाको मृत्यु।
4: र साफ च्याम्पियनशीपको खेल तालिका सार्वजनिक, नेपालको सहभागिता भने अन्यलमा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 98568832 र 98468832।

0: मिशन ओपन एट सिम्स केयर गिवर दुलेकौडा
1: सिटीभिटी को पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
0: व्यवहारिक र प्रयोगत्मक सिकाई
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग
0: सेतमूलक गुणस्तरीय र प्रभावकारी तालिम
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ
1: सिट सीमित छ शीघ्र सम्पर्क राख्नुहोस् भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म
0: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर
1: सम्पर्क 9556443 9041443628 र 9556773
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
3: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
2: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
1: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
1: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9461633101 र 9468883522
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
6: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
5: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भयो खेको चिन्ता लिनु भएको छ यो दिदीले
7: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
0: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9556066136 र 9151166136
1: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
0: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
0: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9416696769 र 9416156644
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
8: १०३.८ अन्तर्मनको आवाज

0: सधै पसलबाट बोरा घिसारिया छ खाछ। कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98552196692।
3: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 98461956996 छ।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122, 98058800008 र 98460769246।
6: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल, जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्की, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, ज्यापुसिक, तायोमाला, लुसङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
10: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
10: हस् मम्मी।
11: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
12: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
12: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
13: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
14: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
15: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
13: ए हो र, हस् दाई म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फन्को मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921635507।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
2: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
2: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयाम चिसापानी, अनि बिचमा नझर्ने।
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9941616878 र दुलेगौडा ढोर फिर्दी छाप्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: हेलो
11: कति बन्यो घर अनि ढलान भयो त
12: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
11: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
12: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
0: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
13: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
0: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891505630 र 9746680681
14: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
15: दिदी पनि नमजाले झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
3: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372
16: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मीन बहादुर सुनार 9825 59 1122 9805 28 008 र 9460 69 246
17: 103.8 अन्तर्मनको आवाज
18: स्टुडियो अहिले साँझको 7 बज्यो
19: टाइम चेपको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
20: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
3: धोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304
22: नमस्कार रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको धोरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ धोरबाराही हेडलाइट्सको शुरूमा आजका प्रमुख समाचारहरू सुन्नुहोस् जलवायु परिवर्तनको असरबारे विश्व समुदायको ध्यान आकर्षण गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता मस्ताङको जमसममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन शुरू नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पछाडि चर्किएको विवाद थप पेचिलो बन्दै नेता कार्यकर्तालाई गगन थापा समूहको महाधिवेशनमा सहभागी नहुन पूर्व सभापति देउबाको आह्वान गण्डकी प्रदेशका 7 जिल्लामा सिपमूलक तालिम सञ्चालन गरिने स्थानीय तहसँग माग र विवरण आह्वान दुलेगौडा र नर्सरीमा भएको दुई छुट्टा छुट्टै दुर्घटनामा परेर 3 जना घाइते अमेरिकाले पृथ्वीको कक्षामा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि। अमेरिका बदलिदो खतराहरूको सामना गर्न तयार रहेको अमेरिकी वायु सेवा सचिव मेनकलेको दावी। र दिपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियन गेम्स खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा। अब पूरा समाचार सुन्नुहोस्। प्रधानमन्त्री भालेन्द्र शाहले जलवायु परिवर्तनका कारणले सिर्जित जोखिम, विपद न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वव्यापी सहयोग र सहकार्यको आह्वान गर्ने बताउनु भएको छ। मोस्ताङमा आयोजना गरिएको घरबझोङ जलवायु सम्मेलनलाई पठाउनु भएको शुभकामना सन्देश मार्फत प्रधानमन्त्री भालेन्द्र शाहले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको समस्या, क्षति र समाधानका विषयलाई संयुक्त राष्ट्रसंघको 81औं महासभामा विश्व समुदाय समक्ष उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। जलवायु परिवर्तनका कारणले हिमाल पग्लने, हिमनदीको बहाव बढ़ने, पानीका मुहान सुक्ने तथा मौसममा अप्रत्याशित परिवर्तन आउने समस्या बढ़दै गएको उहाँले बताउनु भएको छ। यसको असर जनजीवन, कृषि र जैविक विविधतामा समेत परेको प्रधानमन्त्री शाहको भनाइरहेको छ। उहाँले जलवायु परिवर्तनको असर सामना गर्न संघ, प्रदेश र स्थानीय तहबीचमा बलियो सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ। मोस्ताङको जोमसोममा घरबझोङ गाउँपालिकाले आयोजना गरेको दुई दिने सम्मेलनमा देशैभरिका गाउँपालिका र नगरपालिकाका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र पालिकालाई आग्रह गरेको छ। मन्त्रालयले सरूवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरूवा भइसके पछाडि पनि रमना नदी पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। मन्त्रालयले आज परिपत्र निकालेर निजामती सेवा नियमावली अनुसार सरूवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र रमना नदी साबिकै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा रमना दिनुपर्ने म्यादभन्दा धेरै अवधिको त्यस्ता तलबभत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलोपर गर्ने व्यवस्था रहेको जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमा नै पुगेर अन्तर्वार्ता लिएको घटनाबारे प्रतिनिधि सभाको आजको बैठकमा प्रश्न उठाउनु भएको छ। रसुवाको भटेकोशी बाढ़ी पछाडि त्रिशुली 3A जलविद्युत आयोजनाबाट 10 दिन पछाडि उद्धार गरिएका एक व्यक्तिसँग छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा नै उपचार गराइरहेको अवस्थामा अन्तर्वार्ता लिएर इन साइड द बंकर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण भएको थियो। सांसद बास्कोटाले आईसीयूमा अत्यन्तै जटिल अवस्थामा रहेका बिरामीको उपचार गरिने भएकाले त्यहाँ उपचार कक्ष अर्थात आईसीयूमा नै पुगेर अन्तर्वार्ता लिएको घटनाबारे प्रतिनिधि सभाको आजको बैठकमा प्रश्न उठाउनु भएको छ। रसुवाको भटेकोशी बाढ़ी पछाडि त्रिशुली 3A जलविद्युत आयोजनाबाट 10 दिन

उहाँको भनाई रहेको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन शुरू भएको छ। घरबझोङ गाउँपालिकाको आयोजनामा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो। सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि सहित 2000 भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन आयोजना गरिएको बताउनुभयो। भोलिसम्म चल्ने सम्मेलनले घरबझोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौको 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा कुमारी अर्यालले जलवायु परिवर्तनका कारणले नेपालले भोगिरहेको क्षतिको वैज्ञानिक अभिलेख तयार गरेर अन्तर्राष्ट्रिय मंचमा क्षतिपूर्तिको दावी गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यान आकर्षण गराउनुभयो। उहाँले जलवायु परिवर्तन को समस्या सृजना गर्न नेपालको योगदान न्यून भए पनि त्यसको परिणाम स्वरूप नेपाल अग्रपंक्तिमा रहेर ठूलो क्षति बेहोर्नु परेको उल्लेख गर्नुभएको छ। उहाँले जलवायु परिवर्तनको कारण नेपालले भोगिरहेको क्षतिको वैज्ञानिक अध्ययन गरेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज बलियो बनाउनु पर्नेमा सबै राजनैतिक दलहरू एकजुट हुन आह्वान समेत गर्नुभएको छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पनि पद वा जिम्मेवारीप्रति लोभ नभएको बताउनु भएको छ। आज एउटा विज्ञप्ति जारी गर्दै कांग्रेसले आफ्नो अनुभवको सदुपयोग आवश्यक छानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न पछाडि नहट्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभएको छ, मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन, अब कुनै पदमा पुग्ला भन्ने लालसा पनि मैले राखेको छैन, तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछाडि हट्ने छैन। देशैभरिको महाधिवेशन प्रतिनिधिहरूद्वारा विधिवत सम्पन्न नेपाली कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा 15 महाधिवेशन सम्पन्न गरेर पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक राजनैतिक र नैतिक दायित्व भएको पनि उल्लेख गर्नुभयो। उहाँले थप्नुभयो, नेपाली कांग्रेसको विधान र नेपालको संविधान बमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाँकी हुँदा पनि सहमति बेगर अतारमा कथित विशेष महाधिवेशन पक्षधारहरूले पार्टीलाई कमजोर गर्ने विभाजन गर्ने गरी अवैधानिक रूपले अधिवेशन गरेकोमा म पार्टीलाई कमजोर गर्ने कार्य हुँदा मुखदर्शक भएर बस्न सक्ने छैन, उहाँले लेख्नु भएको छ। यस्तै उहाँले विशेष महाधिवेशनबाट बनेको कांग्रेसको 15 महाधिवेशनमा सहभागी नहुन पनि आफू पक्षीय नेता कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ। गण्डकी प्रदेश सरकार अन्तर्गतको व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले चालू आर्थिक वर्ष 83-84 लागि विभिन्न सिपमूलक तथा व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। तालिम कार्यक्रमहरूलाई लक्षित गरेर समूह केन्द्रित नतिजामुखी गुणस्तरीय र प्रभावकारी बनाउन केन्द्रले प्रदेशको कास्की स्याङ्जा तनहु लमजुङ गोर्खा मनाङ र नवलपरासी बर्दघाट सुस्तापूर्व गरेर 7 जिल्लाका सबै स्थानीय तहसँग समन्वय र सहकार्यका लागि पत्र पठाएको छ। केन्द्रका अनुसार चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार मोबाइल मर्मत विद्युत जडान र हाउस वायरिङ कटाई सिलाई बुटिक डिजाइन मोटरसाइकल मर्मत कपाल काट्ने सैलून र मिनी टेलर मर्मतसँग सम्बन्धित तालिमहरू सञ्चालन गरिनेछ। यसैगरी कुक मन्टेश्वरी आधारभूत कम्प्युटर तालिम ब्युटी पार्लर प्लम्बिङ अटोमोबाइल मर्मत जुत्ता चप्पल बनाउने होम अप्लायन्स र वरिष्ठ जस्ता मागमा आधारित छोटा र लामा अवधिका तालिमहरू समेत सञ्चालन गरिने भएको छ। सभामुख डीपी अर्यालले रासोपाका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक धन बहादुर कार्की विरूद्ध दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालले सांसद

0: सुनारको अभिव्यक्ति हटाउन निर्देशन दिनुभएको हो। सभामुखले भन्नुभयो, माननीय खगेन्द्र सुनारले मिति 2083 भदौको 26 गतिको बैठकमा कहिल्यै पनि भन्ने वाक्यदेखि आरोप गम्भीर हुन्छ भन्ने वाक्यसम्मको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। सांसद सुनारले बाबुलाई छोरीको र पुलिसलाई छोरीको आरोप गम्भीर हुन्छ भन्दै आईजीपी कार्कीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्न माग गर्नुभएको थियो। सरकारले भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ। अहिले भएको अभाव टार्नका लागि ग्यासको आयात बढ़ाउन लागि उद्योग मन्त्री दीपक शाहले बताउनुभयो। यसअगाडि दैनिक करिब 100 बुलेट ग्यास आयात हुने भनिए पनि भारतबाट औसत 90-95 बुलेट मात्रै नेपाल आइरहेको छ। त्यसमाथि कृष्णभीरमा गएको पहिरोका कारणले राजमार्ग पूर्ण रूपमा संचालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो। हाल मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल र सिलिण्डरहरू काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। नवनियुक्त उद्योग मन्त्री शाहले आज आयल निगममै गएर ग्यासको माग र आपूर्तिको अवस्था बुझ्नु भएको थियो। मन्त्रीको निर्देशन अनुसार निगमले इण्डियन आयल कर्पोरेशनलाई पत्रचार गरेको जनाएको छ। नेपालको माग बमोजिम थप दैनिक 60 बुलेट ग्यास दिन आईओसी तयार भएको मन्त्री शाहले जानकारी दिनुभयो। अबको एक हप्तामा ग्यासको आपूर्ति सहज हुने पनि उहाँले दावी गर्नुभएको छ। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदायक गरेर दुई छुट्टै निकायमा विभाजन गर्ने गरी विधेयक तयारी अगाडि बढ़ाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायु सेवाको दायित्वसँग सम्बन्धित विधेयक 2083 माथिको सैद्धान्तिक छलफलका क्रममा प्राधिकरण विभाजनसँग सम्बन्धित विधेयक तयारीको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई रेगुलेटरी निकाय र सर्भिस प्रोभाइडर गरेर दुई भागमा विभाजन गर्ने प्रस्ताव सहितको विधेयक तयार भइसकेको छ र कानूनी रायका लागि समेत पेश गरिएको छ। मन्त्री पौडेलले हाल समितिमा छलफल भइरहेको आन्तरिक वायु सेवाको दायित्वसँग सम्बन्धित विधेयकमा उठाएको धेरैजसो सैद्धान्तिक विषय नयाँ संरचनामा बन्ने हवाई सेवा प्राधिकरणसँग सम्बन्धित रहेको बताउनुभयो। तपाईं यति बेला साँझ 7 बजेको धोरबारही हाइलाइट्स सुनिरहनु भएको छ। खबरहरू अझै बाँकी रहेका छन्, हामीलाई सुन्दै गर्नुहोला।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक एस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
3: समयमै स्वास्थ्य उपचार र परामर्श लि स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
5: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
7: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
11: आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
12: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
13: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 13, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
14: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
15: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
14: दीक्षा ब्युटी पार्लर रे?
15: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
14: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
15: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
14: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
15: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
14: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
15: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
14: एहा थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
15: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 9709034335।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबारही हाइलाइट्समा। बाँकी समाचारहरू, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरेर सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बजे बैठक बोलाइएको रासोपाका प्रवक्ता जगदीश खरियलले जानकारी दिनुभयो। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हुने विभिन्न तहको अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि केन्द्रीय निर्वाचन समितिले देशैभरि निर्वाचन प्रक्रिया तीव्र बनाएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार 2083 साल असोजको 16 गतेबाट 19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ। त्यस अगाडि असोजको 3 र 4 गते ओडा अधिवेशन, असोजको 7 गते पालिका अधिवेशन तथा असोजको 10 गते प्रदेश तथा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचन प्रक्रिया सञ्चालन र समन्वयका लागि 77 वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृत हटाइसकिएको छ। जिल्ला निर्वाचन अधिकृतहरू सम्बन्धित जिल्ला कार्य समितिसँग समन्वय गरेर निर्वाचन प्रक्रियामा सक्रिय रूपमा सहभागी भइरहेका छन्। निर्वाचन समितिले पार्टीका सम्पूर्ण क्रियाशील सदस्य नेता र कार्यकर्ताहरूलाई अधिवेशन प्रक्रियामा उत्साहपूर्ण सहभागिता जनाउन आग्रह गरेको छ। पार्टीका सबै तह र निकायलाई निर्धारित निर्वाचन कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक समन्वय र सहयोग गर्न समेत समितिले अनुरोध गरेको छ। पोखरा महानगरपालिका क्षेत्रभित्र लामो समयदेखि रोकिएको जग्गाको गित्ताकाट खुल्ला भएको छ। महानगरपालिकाले सोमबार हिजो सूचना जारी गरेर 33 वडाका झण्डै 7,00,000 गित्ता जग्गाको भू उपयोग वर्गीकरणको काम सकिए पछाडि कित्ताकाटको बाटो खुल्ला गरेको जानकारी गराएको हो। पोखरा महानगरपालिका भूमि प्रशासन कार्यालय र नापी कार्यालय सहितको संयुक्त बैठकबाट आवश्यक प्रक्रिया पूरा गरेर कित्ताकाट खुल्ला गरिएको जानकारी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दिनुभएको छ। महानगरका प्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलबाट प्रमाणीकरण गरेर वर्गीकरणको अन्तिम विवरण सम्बन्धित नापी र भूमि प्रशासन कार्यालयलाई बुझाइसके कित्ताकाट रोकिँदा जग्गाको कारोबार प्रभावित बनेको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 14,02,73,07,77 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 बैंकमा 10,40,49,43,500 रूपियाँ जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 बैंकमा रहेको डलर खातामा 2,37,00,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यस अगाडि 1 अर्ब रूपियाँ निकासा भइसकेको छ। प्रतिनिधि सभा सदस्य तथा तनहु दुईबाट निर्वाचित हुनुभएका सांसद श्रीराम नेउपानेले भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट पाठ सिकेर नेपालमा जलविद्युत आयोजनाको निर्माणलाई अझ सुरक्षित र आधुनिक बनाउनु पर्ने बताउनु भएको छ। भदौको 10 गते आएको बाढ़ीले भोटेकोशी र त्रिशुली नदीको आसपासमा ठूलो मानवीय र भौतिक क्षति पुर्याउनुका साथै निर्माणाधीन र निर्माण सम्पन्न जलविद्युत आयोजनामा समेत गम्भीर क्षति पुर्याएको उल्लेख गर्दै नेउपानेले प्राकृतिक विपत्तिका कारणले जलविद्युतको विकास को यात्रा रोक्न नहुने बताउनुभयो। रसुवाको भटेकोशीमा गएको बाढ़ीका कारणले अवरूद्ध भएको पृथ्वी राजमार्गको नागढुङ्गा मुगलिन सड़क खण्डमा पर्ने कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। उक्त खण्डमा यही भदौको 28 गतेदेखि परीक्षणका रूपमा यातायात सेवा शुरू भइसकेको छ भने आगामी असोजको 1 गतेबाट पूर्ण रूपमा यातायात सञ्चालन हुने जनाइएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहले यही भदौको 17 गति संघीय संसदमा सम्बोधनका क्रममा रसुवाको बाढ़ीले क्षतिग्रस्त कृष्णभीर खण्ड भदौ महिनाभित्र नै सञ्चालनमा ल्याउने बताउनु भएको थियो। सोही अनुसार पूर्वाधार विकास मन्त्रालयले उक्त खण्डमा ट्र्याक खोल्ने काम शुरू गरेको हो। सड़क विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागडुङ्गा 9 BC मुगलिन सड़क खण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार पहाड़ीका कारणले उक्त सड़क खण्डमा क्षति पुगेको थियो। तनहुको शुक्ला गण्डकी नगरपालिका 2 नर्सरीमा आज करिब 4 बजेतिर यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा 2 घाइते भएका छन्। पोखराबाट दमौलीतर्फ आउँदै गरेको यातायात बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि सवार रहेका व्यक्ति घाइते भएका हुन्। घाइतेहरूको अवस्था र पहिचान खुल्न बाँकी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ र घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेल चौताराले जानकारी दिएको छ। यसैबीच तनहुको शुक्ला गण्डकी नगरपालिकाबाट जसपुर निवासी ध्रुव गुरूङलाई आर्थिक सहयोग गरिएको छ। लामो समयदेखि पक्षघातका कारणले पूर्ण अशक्त रहनुभएका गुरूङलाई थापा फ्रेश हाउस दुरेगौंडाका संचालक सरोज पौडेलले आज 5,500 रूपियाँ सहयोग गर्नुभएको हो। शुक्ला गण्डकी नगरपालिका 4 दुरेगौंडाका ज्ञानप्रसाद भण्डारीले 1 वर्षभरि दैनिक 1 कप चियाको खर्च घटाएर बचत रकम सहयोग गर्नुभएको छ। दिनको 25 रूपियाँका दरले बचत गरेको 9,150 रूपियाँ बिहिबार 68 जन्मदिनको अवसर 150 रूपियाँ मंगलबार आज 68 जन्मदिनको अवसर पारेर सहयोग गर्नुभएको हो। शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्थाका सल्लाहकार र निर्माण उपसमितिका अध्यक्ष समेत रहनुभएका भण्डारीले समितिका अध्यक्ष परशुराम भण्डारीलाई उक्त रकम हस्तान्तरण गर्नुभयो। गोर्खापत्र संस्थानका पूर्व सम्पादक तथा वरिष्ठ पत्रकार स्वर्गीय वसन्त प्रकाश उपाध्यायको परिवारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिने भएको छ। 58 वर्षको उमेरमा भएको उपाध्यायको असामयिक निधन पछाडि उहाँको परिवार गहिरो शोकसँगै गम्भीर आर्थिक संकटमा परेकाले नेपाल अमेरिका पत्रकार संघ नै जारी सहयोग अभियान थालेको हो। उपाध्यायको अप्रत्याशित निधन पछाडि परिवारको नियमित आमदानीको मुख्य आधार नै गुमेको छ। उहाँको परिवारमा 94 वर्षका बुवा हुनुहुन्छ, जसको निरन्तर हेरचाह आवश्यक रहेको छ। यस्तै उहाँकी श्रीमती पनि मृगौलाको गम्भीर समस्याका कारण थलिनु भएको छ। उहाँलाई पनि निरन्तर उपचारको खाँचो रहेकाले सहयोग अभियान चलाउन निर्णय गरिएको निजा स्रोतले जनाएको छ। नेपाल प्रहरीका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी केदार खनालले छोरी सुजताको जन्मदिनको अवसरमा शुक्ला गण्डकी स्थित मुक्तिनाथ चेबनधामद्वारा संचालित गौ संरक्षण केन्द्रमा रहेको गाईलाई भोजन गराउन 10,000 रूपियाँ सहयोग गर्नुभएको छ। छोरीको जन्मदिनलाई सामाजिक तथा धार्मिक सेवासँग जोड्दै खनालले गौ संरक्षण केन्द्रमा रहेको गाईलाई भोजन गराउने कार्यका लागि उक्त रकम सहयोग गर्नुभएको हो। जन्मदिनमा गरिने फजुल खर्च कटौती गरेर सामाजिक सेवामा सहयोग गर्ने संस्कारको विकास गर्नुपर्ने सन्देश सहित खनालले सहयोग गरेको बताउनुभयो। धार्मिक तथा सांस्कृतिक महत्वको स्थलमा अवांछित गतिविधि हुन नदिन तनहुँ प्रहरीले निगरानी र सुरक्षा सक्रियता बढ़ाएको छ। स्थानीयवासीबाट जनगुनासो आएपछि प्रहरीले ब्यास नगरपालिका 3 स्थित पञ्चमन्दिर क्षेत्रमा रहेको झाडी मंगलबार सफा गरेको हो। पञ्चमन्दिर क्षेत्रमा झाडी बढ़ेपछि सामाजिक मर्यादा विपरीतका गतिविधि हुन सक्ने भन्दै स्थानीयवासीबाट जिल्ला प्रहरी कार्यालय तनहुँमा गुनासो पुगेको थियो। गुनासो पछाडि प्रहरी टोली उक्त क्षेत्रमा पुगेर स्थानीयवासीको सहयोगमा झाडी सफा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले धार्मिक र सार्वजनिक महत्वका स्थलको सुरक्षा र संरक्षणमा प्रहरी संवेदनशील रहेको बताउनुभयो। धार्मिक स्थलमा कुनै पनि किसिमका अवांछित गतिविधि हुन नदिन प्रहरीबाट आवश्यक निगरानी र समन्वय गरिने उहाँले बताउनु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका 50 दुई पाङ्ग्रे सवारी साधन फेला पारेर सवारी धनीलाई हस्तान्तरण गरेको छ। ट्राफिक प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी परीक्षक एसएसपी सुरेश प्रसाद काफले फेला परेको सवारी साधन आज आयोजना गरिएको कार्यक्रममा सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण गरिएका सवारी साधनमा 28 मोटरसाइकल र 22 स्कूटर रहेका छन्। सवारी साधन हस्तान्तरण गर्दै एसएसपी काफले आफ्नो सवारी साधनको सुरक्षामा विशेष ध्यान दिन सवारी धनीलाई आग्रह गर्नुभयो। उहाँले व्हील लक, डिस्क लक र जीपीएस प्रणाली जस्ता सुरक्षा उपकरण प्रयोग गर्न सुझाव दिनुभएको छ। सवारी साधन चोरी वा हराएमा तत्काल ट्राफिक प्रहरीको हटलाइन 103 जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो। तनहुँको शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडाको बनकेवा चोक स्थित पृथ्वी राजमार्गमा आज मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्। बेलचौताराबाट दुलेगौंडातर्फ आउँदै गरेको G9P7068 नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। दुर्घटनामा शुक्ला गण्डकी नगरपालिका 5 बेलचौतारा निवासी 30 वर्षका मदन थापाको दायाँ कुममा चोट लागेको छ। घाइते थापाको तनहु सेवा अस्पताल दुलेगौंडामा सामान्य उपचार गरिएको थियो। थप उपचारका लागि उहाँलाई मेट्रोसिटी अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ। अमेरिकाले पृथ्वीको कक्षमा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि भएको छ। अमेरिकाले यस्तो प्रकारको आक्रमक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक रहेको छ। अमेरिकी वायुसेना सचिव ट्रोय मेन्कले शत्रुको आक्रमक कार्यवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बीबीसीले जनाएको छ। हिजो आयोजना गरिएको एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै मेन्कले अमेरिका बदलिदो खतराहरूको सामना गर्न तयार रहेको बताउनुभयो। तर उहाँले अन्तरिक्ष हतियारको क्षमता र त्यसलाई कहिले कक्षमा स्थापित गरियो भन्ने बारे विस्तृत विवरण भनिदिनु भएको छैन। वरिष्ठ सैन्य अधिकारीहरूले यसअगाडि नै अन्तरिक्षमा सैन्य क्षमता अभिवृद्धि गर्ने योजना बनाइरहेका थिए उनीहरूले भविष्यको द्वन्द्वमा अमेरिका सेटेलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरूद्ध पार्ने उपायहरू विकास गरिरहेको रूसी तथा चीनिया कार्यक्रमहरूको उल्लेख रहेको थियो। अवन्तिममा खेल समाचार। एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले मंगलबार आज दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा कप्तान ऐरी सहित कुशल बुर्देल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेयर मल्ल रहनु भएको छ। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगिता सेप्टेम्बर 17 देखि अक्टोबर 3 सम्म जापानको आइची नागोयामा हुने भएको छ। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउनुहुने भएको छ। एनपीएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्धन गरेको सामाजिक सञ्जाल मार्फत पुष्टि गरेको छ। 39 वर्षका डेभिड वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूलो नाम रहेको छ। यसअघि पहिलो संस्करणमा करुणाले याक्सले भारतका शिखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाफ डुप्लेसिसलाई अनुबन्धन गरेको थियो। वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,277 रन बनाउनु भएको छ। यस्तै उहाँले समग्र 439 टी20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाउनु भएको छ। डेभिड वार्नरले अस्ट्रेलियाका लागि सन् 2015 र 2023 एक दिवसीय विश्वकप, सन् 2021 टी20 विश्वकप र सन् 2023 विश्व टेस्ट च्याम्पियनशीप जित्नु भएको थियो। वार्नरसँग भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल, वेस्ट इण्डिजको सीपीएल लगायतका टी20 लीग खेलेको अनुभव रहेको छ। हामी यिनै खबरहरू सँगसँगै ढोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। बिदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। जलवायु परिवर्तनका असरबारे विश्व समुदायको ध्यान आकर्षण गराउने प्रधानमन्त्री शाहको प्रतिबद्धता। मस्ताङको जमसुममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन शुरू। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पछाडि चर्किएको विवाद थप्पेचिलो बन्दै नेता कार्यकर्तालाई गगन थापा समूहको महाधिवेशनमा सहभागी नहुन पूर्व सभापति देउवाको आह्वान। गण्डकी प्रदेशका 7 जिल्लामा शीतमूलक तालिम सञ्चालन गरिने स्थानीय तहसँग माग र विवरण आह्वान। दुलेगौंडा र नर्सरीमा भएको 2 दुर्घटनामा परेर 3 घाइते। अमेरिकाले पृथ्वीको कक्षमा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि। अमेरिका बदलिदो खतराहरूको सामना गर्न तयार रहेको अमेरिकी वायुसेना सचिव मेङ्कले बताए। र दिपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोली घोषणा। अवस्था नै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ध्रुवारही हाइलाइट्स आजको लागि सकिएका छन्। राति 10 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्रुवारही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
17: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
18: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
17: हजुर, सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन, आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
19: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
20: क्रिस्मी क्लोथिङ कलेक्सन, सुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850-57731, 9850-57731।
21: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
22: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
21: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
22: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
19: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
22: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
19: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
22: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
19: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
22: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछरे बैङ्कको ठिक पारिपट्टि, फोन 0635-93-369।
23: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
22: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
23: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
22: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
23: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
22: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856-23420, 9801-54674 र 9846-23420।
24: खैरनी टारमा लाठी नाच प्रतियोगिता 2083।
25: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखी नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
26: प्रथम पुरस्कार नगद रु 30,000, साथमा प्रमाण पत्र।
25: द्वितीय पुरस्कार नगद रु 20,000, साथमा प्रमाण पत्र।
26: तृतीय पुरस्कार नगद रु 10,000, साथमा प्रमाण पत्र।
25: साथमा सहभागी सम्पूर्ण समूह लाई 5,000 प्रदान गरिनेछ।
26: विस्तृत जानकारीका लागि सम्पर्क
27: 9846-10432 र 9846-13939।
25: आयोजक श्री कृष्ण सृजनशील नेवा खला खैरनी टार।
28: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
29: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
28: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
29: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
30: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
31: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856-83507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 9846-18-817।
32: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त
1: खुसी त छौ नि?
2: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
25: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
25: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855033398 र 9465610950।
29: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
4: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
29: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
4: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
29: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
30: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
31: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
25: नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले

0: हेप्पी स्टोर दुलेगौड़ा सिर्जनातोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
1: मोबाइल 9865878634 र 9781107090।
2: होइन, यो धुवामा के गरिराखेको छौ भने तिमी
3: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
3: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
2: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
6: यही आउँदो असोज 3 गते पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
7: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
1: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
7: दिसापिसाब एवं पेटको समस्या,
1: तौल घटबड हुने वा थाइराइडको समस्या,
7: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौड़ामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौड़ा तनहुँ।
1: फोन नम्बर 0564142033 र 9678167।

0: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083 नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखी नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
0: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
1: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
0: साथमा सहभागी सम्पूर्ण समूहलाई 5,000 प्रदान गरिनेछ।
1: विस्तृत जानकारीका लागि सम्पर्क
2: 9841104332 र 9841313939।
0: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनीटार।
3: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौड़ा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
6: मोबाइल 9805535537 र 9806615899।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोथ पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
8: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
11: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
12: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
12: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
13: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
12: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध
4: उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
14: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856114445 र 9856020445।
15: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
16: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
15: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, ल डन।
18: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9856028543 र 9847000787।
19: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
20: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
19: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
20: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
19: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
21: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
22: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
21: अनि बन्छ त दाई?
22: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
23: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौंडा बस्तीसौनीको ठिक पारिपट्टि।
24: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
25: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
24: प्रोप्राइटर राजन पौडेल। मोबाइल 9856062029।
21: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
20: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त।
21: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
19: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
21: ए हो र, हस् दाई, म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
26: फोटो
0: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
20: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343072।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
6: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
26: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
26: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
27: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
28: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
27: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
29: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
27: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
30: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
29: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151661636।
31: आज पनि भाटड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
32: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो। तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन के अरे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
26: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि।
31: नरिसौ न त, लोबर हिँड कहाँबाट ल्याउने हो?
32: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन के अरे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
26: हजुर, हामी कहाँ

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: पाइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: मैडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी,
4: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
6: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
7: जयमा श्री, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
8: कहाँ जाने?
3: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
8: अनि बीचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
8: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
3: ह,
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
9: हेलो बा,
10: कति बन्यो घर? अनि ढलान भयो त?
11: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नुपर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
10: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
11: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
12: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
12: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191506630 र 97476081।

0: 107.8 MHz.
1: स्याङ्जाचोक स्माघर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063 13 195 र 98467 15 368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 98568038302 र 98460038302।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा,
7: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।
9: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
9: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40 900।
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
11: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
12: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
13: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
15: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले,
16: चिया त पिएर जाऊ।
15: अहिले हतार छ, पछि आउँदै गरौला है।
17: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
19: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
20: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
19: दीक्षा ब्युटी पार्लर रे?
20: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
19: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
20: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
19: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
20: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
19: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
20: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
19: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
20: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
21: लौ आयो खुसीको खबर।
22: हिंसाता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार?
23: धेरै धेरै ठाउँमा ग्राउन्ड सर्च सकिसकेको अवस्था, घर घरमा हुने सर्च सकिसकेको अवस्था, टनेल सर्च चलिराखेको अवस्था हो।
22: पुरानै बासस्थान फर्कन सक्ने अवस्था नभएको विस्थापितहरूको पीडा?
24: अब अहिले खोला देखे भएपछि हामीलाई त्यस्तो तर्सिन्छ, पहाडी नआउने ठाउँमा, पहिरन आएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
22: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिकालाई अन्तरिक्षमा युद्धको तयारी नगर्न चीनको चेतावनी। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
25: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघले यमनमा चरकदो लड़ाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। 5 दिनको अवधिमा रेड सी पार गरेर 2000 भन्दा बढ़ी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यमनका सरकारी फौज र इरान समर्थित हुत्थी लडाकीहरू बीच लड़ाई जारी रहँदा अझ हजारौं मानिस भागेर जान सक्ने र त्यसले मानवीय संकट झन बढ़ाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए, हुथीहरूले यमनको पूरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। त्यससँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबूत भएको छ। सुनियोजित रूपमा तोड़फोड़ हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्याण्डसको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढ़ी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रूट, स्किपोल र युट्रेक सहितका शहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै सन्दिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वाशिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रूसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्दै र तीनलाई अवरूद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढ़ाउने योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरूद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रूस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने वाचा गरेको दावी गरेका थिए, तर त्यो दावी किएव र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रूसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने जेलेन्स्कीले बताएका छन्। र बांगलादेशको एक विशेष अदालतले दुई वर्ष अघि आन्दोलनका बेला मानवता विरूद्धको अपराध गरेको अभियोगमा तत्कालीन सत्तारूढ़ दल अवामी लीगका सातजना वरिष्ठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्र संघको अनुमान अनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 जनाको मृत्यु भएको थियो। 10 महिना अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी सात नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा तपाईलाई स्वागत छ। रसुवाको विनाशकारी बाढ़ीको तीन साता भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 उक्त विपदमा ज्यान गुमाएका 1300 जना भन्दा धेरैको शव फेला परेको र 5000 भन्दा धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तह मार्फत त्यसको विवरण अध्यावधि गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी शुरूमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी रहन्छ भनी सोधेका छौ।
3: हाम्रो केसमा अलिकता यो विषय फरक भएको, बाढ़ीले गर्दाखेरि चाहिँ जुन हाइड्रोको टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको, टनेलहरू ब्लक भएको त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाबले हामीले हेरि छौ। तर यसमा छलफल चाहिँ जारी रहेको छ र आज एक दुईवटा एकदमै जुन टनेलमा केही आशाका साथ हामीले काम गरिरहेका छौँ त्यसको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौँ। र सँगसँगै चाहिँ अब अहिलेको धेरै धेरै ठाउँमा सर्चको काम, ग्राउन्ड सर्च पनि सकिसकेको अवस्था र घर घरमा हुने सर्च पनि लगभग लगभग सकिसकेको अवस्था, टनेल सर्च चाहिँ स्टिल ओनगोइङ चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
4: कति दिन यसलाई अगाडि लान्छौ होला अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौ?
3: टनेलको कार्य जुन नेपाली सेनाको नेतृत्वमा भइराखेको छ त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च र रेस्क्यूको, खोज र उद्धारको, त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि
23: हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ। र ठ्याक्कै यकिन चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ या कुनै निर्क्योल चाहिँ निकालेको अवस्था चाहिँ होइन। सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
4: जुन अहिले जल विद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो।
23: लगभग चाहिँ त्यो लाइनमा सोचिरहेको छु।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती, साथी अशोक दाहालसँग कुरा गर्दै। भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण विस्थापित भएर विभिन्न आश्रयस्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो वासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्रो साथी शक्तिमाया तामाङले तिनै केही पीड़ितहरूलाई भेटेकी छन्।
5: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढ़ी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका वडा नम्बर 4 का बिन्दा तामाङले बताइन्।
6: त्यहाँ त केही छैन, सब बगा त घरहरू सबै क्षति। अब त्यो तल्लोपट्टि त कहाँनेरि घर थियो, पूर्जा कहाँनेरि थियो, होइन कसो घर कहाँ थियो भन्ने थाहा छैन। पुरै बगर भा हामीले चाहिँ अब भिर पहिरो नजाने, अब बाढी नआउने, होइन खोलाको छेउमा नहोस्।
5: त्यस्तै अर्का बाढी पीड़ित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड़ गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
7: त्यहाँ त असम्भव छ, जान सकिन्न। सबै घरहरू सबै त्यो उल्टा क्षति गरेको छ, बस्ने ठाउँ छैन, त्यसरी त्यहाँ जान सकिन्न। पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएन।
5: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढ़ीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
24: अब अहिले खोला देखेपछि हामीलाई तर्सिन्छ। अब पहिला पूर्णिमा अब पहिला देखेपछि भित देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, भारी नआउने ठाउँमा, पहिला नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
5: बाढ़ी पीड़ितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढ़ी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: दुई साताभन्दा लामो समयदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 गते बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 गतेको विनाशकारी रसुवा बाढ़ीको मार्ग खेपेको उक्त सड़क भदौ 14 गते भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 भन्दा बढ़ी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरूद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सड़क विभागका प्रवक्ता शुभराज नेउपानेलाई सम्पर्क गरी शुरूमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौ।
8: पृथ्वी हाइवेको कृष्णगढ जुन बिग्रेको थियो करिब 100 मिटर, त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याक भन्दा माथि उठाएर पहाडपट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौँ। अस्तिको दिन हामीले 1-way ट्राफिक टेस्टको लागि ओपन गरेका थियौँ भने अब असोज 1 गतेदेखि चाहिँ यसलाई फुल्ली 2-way ओपन गर्ने तयारीमा छौँ। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खनेका छौँ, ट्र्याक खनेको ठाउँमा चाहिँ त्यो पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्ने, त्यो माथि चाहिँ ग्राभल राखेर रोलिङ गरेर अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन, त्यो राखेर चाहिँ अहिलेलाई अस्थायी किसिमको चाहिँ ट्र्याक निर्माण गरेका छौँ।
1: अब यो थप पानी पर्दाको अवस्थामा त्यहाँ ठेक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिरो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि चिरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
8: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठूलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले ठेक्छ। अब ठूलो भारी बर्सात भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्छाएर यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ। र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ, एङ्करिङहरू, माइक्रोपाइलहरूको काम पनि प्यारलाई लिने गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य बर्सातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मत सम्हारको काम चाहिँ हामी तुरन्तै सुरु गर्छौँ। र दसैँ पछाडि
9: को पेरिफेरीमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्र पनि गर्ने तयारीमा छौँ।
10: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के सोचिएको छ?
9: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ। सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर, दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ। र अर्को इनकेस किसानहरूमा पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सडक बोर्ड नेपाल मार्फत चाहिँ 10 करोड बजेट विनियोजन भएको छ, त्यसको सर्ट नोटिसमा चाहिँ टेन्डर प्रोसेसमा गइसकेको छ। किसानहरूमा केही कतैबाट ब्लकेज भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन, 1.5 किलोमिटर ट्र्याक थिएन, त्यहाँ ट्र्याक खोल्ने गरी टेन्डर आह्वान भइसकेको छ, त्यो मूल्याङ्कनको चरणमा छ। हामीले अल्टरनेटिभली चाहिँ अहिले बेनीघाटबाट क्रस गरेर फिसलिङ निकाल्ने गरी पारीको ट्र्याकको काम गर्ने काम चाहिँ सुरु नै भइसकेको छ, टेन्डर निस्किसकेको छ भने लङ टर्ममा टनेलको लागि अध्ययन पनि भइरहेछ र स्लोप स्टेबिलाइजेसनको फर्दर मेजर्सहरूको पनि अध्ययनको काम सुरु भयो।
10: अन्तिम अब यो बाटोबाट चाहिँ जुन भारी गाडीहरू छन् त्यो पनि आउन सम्भव हुने खालको बाटो हो यो?
9: अहिलेको लागि काठमाडौँ उपत्यकाको सप्लाई चेन म्यानेजमेन्टमा आवश्यक पर्ने सबै गाडीहरू सञ्चालन गर्ने गरी अहिले हामीले तत्कालीन टेम्पोररी म्यानेजमेन्ट गरेका छौँ।
11: उनी थिए सड़क विभागका प्रवक्ता शुभराज नेउपाने। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ। वाशिङटनले पृथ्वीको कक्षमा आफूले अन्तरिक्ष अस्त्र पठाएको पुष्टि गरेपछि चिनिया प्रतिक्रिया आएको हो। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलो पटक स्वीकार गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
25: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुई मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एण्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षमा राखिएको थियो भन्नेबारे विस्तृत जानकारी दिएनन्। चीन र रूसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरूद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढ़ाउने आफ्नो योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरूद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
10: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
1: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
0: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
2: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
0: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौड़ा तनहु पंचमुनि स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ेमा शाखा पसल दुरेगौड़ा भित्री बजार सांगलीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
5: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।

0: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
1: सिधै मयम चिसा पानी बाट काठमाडौँ बाट
2: मयम चिसा पानी अनि बीचमा नझर्ने
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोच्चे महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
2: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महन्त 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
4: हेलो बा
5: कति बन्यो घर अनि ढलान भयो त
6: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
5: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
6: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
7: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
7: प्रोप्राइटर राम भुजेल सम्पर्क 9091950630 र 9746786

0: 103.8 MHz.
1: स्याङ्जा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 1195 र 98467 15368।

0: Nothing kills a good idea faster than switching
1: phones. But I was like, Namaste, I love talking radio dude, but I shouldn't have done much.
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900

म घरको कान्छो छोरो, तिमी माइत कि माइली, तर तिमी मेरो घरमा आएपछि तिमीलाई सबैले एकान्छी भन्छन्। मेरो जीवन

0: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोरबराई।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900। दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक एस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
4: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
5: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
6: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9850631053।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
11: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
12: यति धेरै सोच्नु पर्ने कुरा के छ र, दीक्षा ब्युटी पार्लर जाउँ न।
11: दीक्षा ब्युटी पार्लर रे?
12: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
11: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
12: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
11: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
12: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
12: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
11: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
13: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे तनहुँ प्रोपाइटर निशा लामा सम्पर्क 97090 34335 हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
14: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
13: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
14: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
13: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
14: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
13: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
14: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
13: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
14: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री फोन 0635903769
15: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् भो
14: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
15: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
14: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
15: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
14: होटल फ्यामिली एन्ड लज खैरिनीटार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98 5 60 23 420 98 0141 54 674 र 98 4 60 23 420
16: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
17: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
18: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
16: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
17: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 98 5 60 57 731 98 0 66 57 731
19: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
20: यी बुढा कुरै नबुझिकन त्यसै पर्खिने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
19: तेरिका नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
20: तिमीलाई पर्खिने बाइकहरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
21: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
22: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 507 कविता श्रेष्ठ सम्पर्क 0 65 4 14 0 55 र 98 4 66 18 817
23: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
24: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
23: तिमी पनि यसो बुझ्ने गर न फूल गमला सजावट को सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेलपुस्तोकमा खुलेको द भिलेज गार्डनमा जाउन तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
24: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
0: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
2: स्टुडियो टाइमचेक
3: अहिले रातिको 10 बज्यो
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौंडा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
4: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
6: धोरबाराही हाइलाइट्सको साथमा
25: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004
26: नमस्कार रेडियो ढोरबराही 103.8 मेगाहर्ज बिहान बेलुका 10 बजेको ढोरबराही हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ म इरफान दिनमिया अब सुन्नुहोस् आजका समाचारहरू प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम विपद न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वव्यापी सहयोग र सहकार्यको आह्वान गर्ने बताउनु भएको छ मुस्ताङमा आयोजित खर्पजङ जलवायु सम्मेलनलाई पठाउनु भएको शुभकामना सन्देश मार्फत प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको समस्या क्षति र समाधानका विषयलाई संयुक्त राष्ट्रसंघको 81औं महासभामा विश्व समुदाय समक्ष उठाउने प्रतिबद्धता जनाउनु भएको छ जलवायु परिवर्तनका कारण हिमाल पग्लिने हिमनदीको बहाव बढ़ने पानीका मुहान सुक्ने तथा मौसमको अप्रत्याशित परिवर्तन आउने समस्या बढ़दै गएको उहाँले बताउनु भएको छ यसको असर जनजीवनमा कृषि र जैविक विविधता र समेत परेको प्रधानमन्त्री शाहको भनाइ छ उहाँले जलवायु परिवर्तनको असर सामना गर्नेसँग प्रदेश र स्थानीय बहुतह बीच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ मुस्ताङको जमसममा घरपजङ गाउँपालिका आयोजना गरेको दुई दिने सम्मेलनमा देशभर गाउँपालिका तथा नगरपालिका प्रमुख जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद समीक्षा बस्कोटाले अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमा पुगेर अन्तर्वार्ता लिएको घटनाबारे प्रतिनिधि सभाको आजको बैठकमा प्रश्न उठाउनु भएको छ रसुवाको भोटेकोसी बाढ़ीपछि त्रिशूलले तीन ए जलविद आयोजनाबाट 10 दिनपछि उद्धार गरिएको एक व्यक्तिसँग छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिए इनसाइड द बंकर नामक युट्यूब च्यानल मार्फत सामग्री प्रसारण भएको थियो सांसद बास्कोटाले आईसीयूमा अत्यन्त जटिल अवस्थामा रहेका बिरामीका उपचार गरिने भएकोले त्यहाँ बिरामीको स्वास्थ्य गोपनीयता र संक्रमणमा नियन्त्रणलाई सर्वोच्च दिनु पर्ने बताउनुभयो यो विषयलाई स्वास्थ्य क्षेत्रको संवेदनशीलता उद्योगमा परेको उहाँको भनाइ छ हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जमसुङमा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन शुरू भएको छ घरपजङ गाउँपालिकाको आयोजनामा घरपजङ जलवायु परिवर्तन सम्मेलनले गरिएको हो सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिकाका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि सहित 2000 भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल पहाड र तराई पालिकामा पुर्याएको असर र अनुकूलता लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरपुजुङ जलवायु परिवर्तन सम्मेलन आयोजना गरिएको बताउनुभयो। भोलिसम्म चल्ने सम्मेलनले घरपुजुङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरपुजुङ जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। तनहुँको शुक्ला गण्डकी नगरपालिका दुई नर्सरीमा आज करिब 4 बजेतिर यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन्। पोखराबाट दमोलीतर्फ जाँदै गरेको यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा चितवनको कालिका नगरपालिका 6 का 32 वर्षीय मोटरसाइकल चालक तिलक राम लामा र पछाडि सवार 26 वर्षीय पुनम लामा घाइते भएकी छिन्। दुर्घटनापछि बसलाई बेलचौतरा इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। घाइते दुवैको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 12 जसपुर निवासी ध्रुव गुरूङलाई आर्थिक सहयोग गरिएको छ। लामो समयदेखि पक्षघातको कारण पूर्ण अशक्त रहनुभएका गुरूङलाई थापा फ्रेस हाउस दुलेगौड़ाका संचालक सरोज पौडेलले 5,005 रूपैयाँ सहयोग गर्नुभएको हो। शुक्ला गण्डकी 4 दुलेगौड़ाका ज्ञान प्रसाद भण्डारीले वर्षभर दैनिक 1 कप चिया खर्च घटाएर बचत रकम सहयोग गरेका छन्। दिनको 25 रूपैयाँको दरले बचत गरेको 9,150 रूपैयाँ बिहिबार 68 औं जन्मदिनको अवसर पारेर सहयोग गरेका हुन्। शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्थाका सल्लाहकार र निर्माण उपसमितिका अध्यक्ष समेत रहेका भण्डारीले समिति अध्यक्ष परशुराम भण्डारीलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। गोरखापत्र संस्थानका पूर्व सम्पादक तथा वरिष्ठ पत्रकार स्वर्गीय बसन्त प्रकाश उपाध्यायको परिवारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको छ। 58 वर्षको उमेरमा भएको उपाध्यायको असामयिक निधनपछि उनको परिवार गहिरो शोकसँग गम्भीर आर्थिक संकटमा परेको नेपाल अमेरिकी पत्रकार संघले सहयोग अभियान थालेको हो। उपाध्यायको अप्रत्याशित निधनपछि परिवारको नियमित आमदानीको मुख्य आधार नै गुमेको छ। उनको परिवारमा 94 वर्षीय बुबा छन् जसको निरन्तर हेरचाह आवश्यक छ। यस्तै उनकी श्रीमती मिर्गौलाको गम्भीर समस्याका कारण थलिएकी छन् र उनलाई निरन्तर उपचारको खाँचो छ। नेपाल प्रहरी पूर्व वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी केदार खनालले छोरी सुजाताको जन्मदिनको अवसरमा शुक्लापछि परिवारको नियमित आमदानीको मुख्य आधार नै गुमेको छ। उनको परिवारमा 94 वर्षीय बुबा छन् जसको निरन्तर हेरचाह आवश्यक छ।

भोजन गराउन 10,000 रुपियाँ सहयोग गरेका छन्। छोरीको जन्मदिनको सामाजिक तथा धार्मिक सेवासँग जोड्दै खनालले गाउँ संरक्षण केन्द्रमा रहेका गाईलाई भोजन गराउने कार्यका लागि उक्त रकम सहयोग गरेका हुन्। जन्मदिनमा गरिने फैजुल खर्च कटौती गरी सामाजिक सेवामा सहयोग गर्ने संस्कारको विकास गर्नुपर्ने सन्देश सहित खनालले सहयोग गर्ने बताएका छन्। प्रतिनिधि सभाको सदस्य तनहु क्षेत्र नम्बर 2 का सांसद इन्जिनियर श्रीराम नेउपानेले भोटेको सिमीमा आएको विनाशकारी बाढीबाट सिकेर नेपाललाई जलविद्युत आयोजनामा निर्माणलाई अझ सुरक्षित र आधुनिक बनाउनुपर्ने बताएका छन्। भाद्र 10 गते आएको बाढीले भोटेकोशी र त्रिशुली नदी आसपासका ठूलो मानवीय क्षति भौतिक क्षति पुर्याउनका साथै निर्माणधीन र निर्माण सम्पन्न जलविद्युत आयोजनामा समेत गम्भीर क्षति पुर्याएको उल्लेख गर्दै नेउपानेले प्राकृतिक विपत्तिका कारण जलविद्युत विकासको यात्रा रोक्न नहुने बताएका हुन्। रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरूद्ध भएको पृथ्वी राजमार्गको नागढुङ्गा मोगलिन सड़क खण्डमा पर्ने कृष्ण भीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। उक्त खण्डको यही भदौ 28 गतेदेखि परीक्षणका रूपमा यातायात सेवा शुरू भइसकेको छ भने आगामी असोज 1 गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले यही भदौ 17 गते संघीय संसदको सम्बोधनका कार्यक्रममा रसुवाको बाढीले क्षतिग्रस्त कृष्णभीर खण्ड भदौ महिना भित्रै सञ्चालनमा ल्याइने बताएका थिए। सोही अनुसार पूर्वाधार विकास मन्त्रालयले उक्त खण्डका ट्र्याक खोल्ने काम शुरू गरेको हो। सड़क विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा 9 विषय मुगलिन सड़क खण्डका आयोजनामा संयोजक सुरेश पौडेलले अनुसार बाढ़ीका कारण उक्त सड़क खण्ड क्षति पुगेको थियो। सभामुख डीपीआरएलले रासपाका सांसद खगेन्द्र सुनारलाई नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की विरूद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले सांसद सुनारको अभिव्यक्ति हटाउन निर्देशन दिएका हुन्। सभामुखले भने माननीय खगेन्द्र सुनारले मिति 2083 भदौ 26 गतेको बैठकमा कहिल्यै पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ भन्ने वाक्यांशको बीचमा शब्दावाली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। सांसद सुनारले बाबुलाई छोरीको पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ भन्दै आईजीपी कार्कीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्न माग गरेका थिए। नेकपा एमाले संसदीय दलकी उपनेता प्रज्ञा कुमारी अर्यालले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिको वैज्ञानिक अभिलेख तयार गरी अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्तिको दावी गर्ने सरकारले अध्ययन आकर्षण गरिएकी छिन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन्। उनले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न नेपालको योगदान न्यून भए पनि त्यसको परिमाण स्वरूप नेपाल अग्रपक्तिमा रहेर ठूलो क्षति बेहोर्नु परेको उल्लेख गरिन्। उनले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिको वैज्ञानिक अध्ययन गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज बलियो बनाउनु पर्नेमा सबै राजनैतिक दलको एकजुट हुन आह्वान पनि गर्नुभएको छ। पोखराको बस पार्क क्षेत्रका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासलाई स्थानान्तरण गर्ने तयारी थालिएको छ। जग्गा खोजबिन समितिका सिफारिशका आधारमा उनीहरूलाई 18 ठाउँमा स्थानान्तरण गर्न लागिएको हो। जग्गा खोज्न पोखरा महानगरपालिका वडा नम्बर 17 की अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा समिति गठन भएको थियो। समितिले शहरलाई प्रमुख वडा बाहेक अन्य वडाका 4 रोपनी भन्दा बढ़ी जग्गा भएको ठाउँलाई सिफारिश गरेको छ।

0: दुई महिना भन्दा बढ़ी समयदेखि सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको छपाई कार्य ठप्प हुँदा देशभरका हजारौं सेवाग्राही चरम मार्कामा परेका छन्। विशेष गरी वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिक तथा अध्ययनका लागि बाहिरिन तयारीमा रहेको विद्यार्थीलाई विद्यार्थीहरू समयमै लाइसेन्स नपठाउँदा ठूलो समस्यामा परेका छन्। संघीय सरकारबाट अधिकार क्षेत्र हस्तान्तरण भई प्रदेश तहमा प्रणाली र छपाई प्रक्रिया पूर्ण रूपमा कार्यान्वयन आउन नसक्दा यो अन्यल सिर्जना भएको हो। पाल्पामा सड़क माथिबाट अचानक खसेको ढुङ्गा कारमा लाग्दा दुईजना घाइते भएका छन्। ढुङ्गा लागेर कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। मंगलबार साँझ सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका तीन स्थित माथिल्लो सिद्ध बाबा मन्दिर झरना नजिकै सड़क माथिबाट अचानक ढुङ्गा खसेको थियो। उक्त ढुङ्गा पाल्पाबाट बुटलतर्फ आउँदै गरेको बा 20 र 3999 नम्बरको कारमा खसेर लागेको प्रहरीले जनाएको छ। कारमा चालक सहित तीनजना सवार थिए। घटनामा दुईजना घाइते भएका छन्। घाइते हुनेमा बुटल उपमहानगरपालिका साथ दिपनगर क लाइन बस्ने 27 वर्षीय जुलन गैरे, बुटलको जेसी चोक बस्ने 32 वर्षीय राधिका दगाल रहेको छन्। दुवैको अवस्था मध्यम रहेको बुटल स्थित अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ। कार चालक रूपन्देहीको सुद्धोधन गाउँपालिका दुई कोलुवा बस्ने 36 वर्षीय राजकुमार लोध भन्नेको सकुशल रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी भीमलाल भट्टराईका अनुसार घटनास्थल प्रहरी चौकी दोमभानबाट करिब 1.5 किलोमिटर दक्षिणतर्फ पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका चार दुलेगौड़ा बन्केवा चौक स्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्। बेलचौतराबाट दुलेगौड़ातर्फ जाँदै गरेको G9P7068 नम्बरको मोटरसाइकल चालकको नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। दुर्घटनामा शुक्ला गण्डकी नगरपालिका 5 बेलचौतरा निवासी 30 वर्षीय मदन थापाको दायाँ कुममा चोट लागेको छ। घाइते थापाको तनहु सेवा अस्पताल दुलेगौड़ामा सामान्य उपचार गरिएको थियो। थप उपचारका लागि उनलाई मेट्रोसिटी अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ। हस्त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबराई हाइलाइट सकिएको छ। भोलि बिहान ताजा समाचार सहित हामी उपस्थित हुनेछौ। तबसम्मको लागि हाम्रो प्रसारण सेवाबाट सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिनमिया पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103 थोपलो 8
1: अन्तर्मन को आवाज
2: स्टूडियो दाइचेन अहिले बिहानको 5 बज्यो
3: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: सबै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9556602068।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
6: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
6: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
4: तिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम।

0: नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
1: कहाँ जाने?
6: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
1: अनि बिचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक, प्रोपाइटर रामचन्द्र महत, 9041616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9025552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
9: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
6: मलाई। पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्म
10: पनि गर्नु थियो।
9: त्यसो भए कहाँ जाने त कान्छा?
10: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
9: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
3: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
12: धोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौंडा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
14: नमस्कार अनि शुभ बिहानी। रेडियो ढोरबाराही 103.8 मेगाहर्जसँगै फेसबुक पेज, वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा सृष्टि खत्रीको स्वागत छ। आज मिति 2083 साल भदौ 31 गते बुधबार, नेपाल सम्बत 1146, भाद्र शुक्ल पक्षको पञ्चमी तिथि, सन् 2026 सेप्टेम्बर 16 तारीख। ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका समाचारहरू। जलवायु परिवर्तनका असरबारे विश्व समुदायको ध्यान आकर्षण गराउने प्रधानमन्त्री शाहको प्रतिबद्धता। मुस्ताङको जुमसुममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन शुरू। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि चर्किएको विवाद थप पेचिलो बन्दै नेता कार्यकर्तालाई गगन थापा समूहको महाधिवेशनमा सहभागी नहुन पूर्व सभापति देउवाको आह्वान। गण्डकीका 7 जिल्लामा सिपमूलक तालिम सञ्चालन गरिने, स्थानीय तहसँग माग विवरण आह्वान। दुलेगौडा र नर्सरी भएको दुई छुट्टा छुट्टै दुर्घटनामा परि 3 जना घाइते। कांग्रेसको 15 महाधिवेशनमा उत्साहका साथ सहभागी हुन सभापति थापाको अपील। 77 जिल्लामा निर्वाचन अधिकृत परिचालन। लाइसेन्स छपाई 2 महिनादेखि ठप्प, प्रदेशको ढिलाइले सेवाग्राही मर्कामा। पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक 1,91,00,000,000 घाटा। दुग्धजन्य पदार्थ दुवैमा निर्यातदेखि भारततिर लस्करीसम्म, नेपाली बजारमा अभाव र मूल्य वृद्धिको डर। बाढ़ी र विपत्ता शिक्षकको पदमा श्रीमतीलाई नियुक्त गर्न रासपा सांसद भण्डारीको माग। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न रासपाको माग। हिउँदमा लोड सेडिङ हुन नदिन प्राधिकरणको अग्रिम तयारी, 2,81,000 भन्दा बढ़ीको अन्तिम सम्पत्ति विवरण दर्ता। चिलिमे सुरुङको 130 मिटर भित्र पुग्यो उद्धार टोली, 8 जना फसेको आशंका। 13 फेसबुक सञ्चालकमाथि साइबर ब्यूरोमा उजुरी। सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बीच भेटवार्ता। श्रम मन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमान बीच भेटवार्ता। प्रधान सेनापतिले गरे बेजिङ स्थित नेपाली दूतावासको भ्रमण। काठमाडौँको माइती घरमा टेन्ट टाँगेर बस्तीकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी। सिद्धबाबा खण्ड सड़क खण्डमा कारवाहीमाथि बजारियो ढुङ्गा, दुईजना घाइते। ठमेलमा शान्ति भंग गर्ने 35 जना विरूद्ध मुद्दा दायर। नेपालको विपदमा देखिएन सार्क र बिमस्टेकको साथ एआई क्षेत्रको दबावले विश्व शेयर बजार प्रभावित। अमेरिकाले पृथ्वीको कक्षामा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि। अमेरिका बदलिदो खतराहरूको सामना गर्न तयार रहेको अमेरिकी वायुसेना सचिव मेनकलेको दावी। अमेरिका ऊर्जा नीतिमा परिवर्तन, जलवायु संरक्षणमा चुनौती। क्रिकेटर रोहित पौडेल विरूद्ध आईसीसीको कार्यवाही। दिपेन्द्रको कप्तानीमा एसियन गेम्स खेल्ने टोली घोषणा। अवस्थाई नै खबरहरू सँगै आजका लागि ढोरबालाई हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचार मूलक सामग्री तपाईंलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित उपस्थित हुने नै छौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित म सृष्टि बिदा हुन्छु। नमस्कार।
15: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
16: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
17: हजुर, दान गरौ।
18: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
19: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
17: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
18: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
20: फुक्कै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन्या अपवाक्कै।
21: यो हो बोनस चाउचाउ।

0: चाउचाउ पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9811156606।
5: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9810884061 र सिजन गुरुङ 9705440900।
6: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
7: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
8: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सूर्यमरा आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
8: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9856031053।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9856338073, प्रशान्त नेउपाने 9846026925।
5: ए, आज पनि भाटड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
5: तेरिका नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पर्खिने बाइकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856038507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
9: हेलो बा,
10: कति बन्यो घर? अनि ढलान भयो त?
11: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
10: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
11: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
12: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
13: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
12: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891950630 र 9746780681।
14: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
15: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
13: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
16: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
13: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468835022।
17: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
18: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
19: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
18: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9846078302।
16: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
20: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई?
20: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
21: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौंडा बस्बिसौनीको ठीक पारिपट्टि।
22: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
23: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
22: प्रोपाइटर राजन पौडेल। मोबाइल 9856062029।
24: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल भदौ 31 गते बुधबार, भदौ शुक्ल पक्षको पञ्चमी तिथि, सन् 2026 सेप्टेम्बर 16 तारीख। श्रोता वृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुनसादी र जय शिव सुन र चाँदी पसल दुर्गौड़ा स्थित बनकेवाद चोकबाट केही घर तल रिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षणका गहनाहरू बनाउनु परेमा तपाईले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौ तपाईको आजको राशिफलतर्फ। सबैभन्दा पहिले मेष राशि। मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बढ्न सक्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक 9 रहेको छ। वृष राशि। अचानक धन लाभ हुने वा आर्थिक स्थिति सुधारिने संकेत रहेको छ। पारिवारिक वातावरण शान्त र सहयोगी रहनेछ। हतारमा कुनै सम्झौता नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक 6 रहेको छ। मिथुन राशि। भोलिको मिठासले सबैलाई आकर्षित गर्न सकिनेछ। बौद्धिक कुराकानी वा पठन पाठनमा विशेष रुचि बढ्नेछ। छोटो यात्राको योग रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 4 रहेको छ। कर्कट राशि। नजिकका आफन्त र परिवारसँग आत्मीयता बढ्नेछ। मन अलि भावुक बन्न सक्ने भएकाले महत्वपूर्ण निर्णय गर्दा सोच विचार पुर्याउनुहोला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक 2 रहेको छ। सिंह राशि। धनमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईँको दक्षताको उच्च मूल्यांकन हुनेछ। पढ़ाई सम्बन्धित खुशीको खबर मिल्न सक्नेछ। कुनै कुरालाई लिएर मन प्रसन्न रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक 1 रहेको छ। कन्या राशि। स्वास्थ्य र खानपानमा अलिकति ध्यान दिनुपर्ने दिन रहेको छ। साहित्य र कलातर्फ ध्यान आकर्षण हुनेछ। मेहनत अनुसारको नतिजा आउन केही समय लागे पनि निराश हुनु पर्दैन। आजको शुभ रंग नीलो हो भने शुभ अंक 7 रहेको छ। तुला राशि। प्रियजन र जीवनसाथीको साथले दिन स्मरणीय बन्नेछ। नयाँ मानिसहरूसँग सम्बन्ध विस्तार हुनेछ। व्यापारमा सामान्य लाभ मिल्नेछ। आजको शुभ रंग आकाशे नीलो हो भने शुभ अंक 4 रहेको छ। वृश्चिक राशि। अनावश्यक वाद विवाद वा अरूको मामिलाबाट टाढै रहनुहोला। धैर्यता र समयमताले नै आजका सानातिना अप्ठ्याराहरू पन्छाउन सकिनेछ। यात्रा गर्दा सचेत रहनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक 8 रहेको छ। धनु राशि। आध्यात्मिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। नयाँ ठाउँको भ्रमण वा यात्राको सम्भावना रहेको छ। अधुरा कामहरू विस्तारै बन्दै जानेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक 3 रहेको छ। मकर राशि। कार्यस्थलमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्हाल्न सकिनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने वरिष्ठ व्यक्तिको मार्गदर्शन मिल्नेछ। बाटो काट्दा र सवारी साधन